ले बैठक अवरोध गरेका थिए। नेपाली कंग्रेसको तिलोत्तमा मरिग्राममा सम्पन्न दुई दिने लुम्बिनी प्रदेश स्तरीय परामर्श कार्यशालाले 28 बुधे लुम्बिनी संकल्प पारित गरेको छ। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पार्टीको केन्द्र प्रदेश जिल्ला र स्थानीय तहका नेतृत्वबीच भएको सम्वाद विषयगत छलफल र विस्तृत अन्तर्क्रियाका आधारमा भेलाले प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको भूमि मिचेको भनिदिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि आँच पुर्याउने गरी प्रधानमन्त्रीले जेठ 17 गते संसदको रोस्टममा उभिएर हामीले पनि धेरै ठाउँमा भारतको सीमाना मिचेका छौं भन्ने गैर जिम्मेवार र आपत्तिजनक अभिव्यक्तिप्रति घोर भर्त्सना गरेको छ। साथै राष्ट्रिय हित विपरीतको उक्त विवादास्पद भनाईबारे प्रधानमन्त्री सरकार र सत्तारूढ़ दलले अविलम्ब संसद र जनता समक्ष सार्वजनिक स्पष्टीकरण दिन र माफी माग्न कंग्रेसले जोरदार माग गरेको छ। प्रधानमन्त्रीको गैर जिम्मेवार भनाईपछि पश्चिम नवलपरासी सुस्ता क्षेत्रको नेपाली भूमिमा तटबन्ध निर्माण कार्यमा भारतीय पक्षको अवरोधप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाउँदै भेलाले उक्त भारतीय अवरोधको तुरन्तै समाधान गर्न नेपाल सरकारको ध्यानकर्षण गराएको छ। कंग्रेसको भेलाले विश्व शान्तिको मुहान बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वका बौद्ध धर्मावलम्बीको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न लुम्बिनी गुरू योजनाका बाँकी कार्यलाई उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्न तीनै तहका सरकारबीच आवश्यक समन्वयको पहल गर्ने संकल्प पारित गरेको छ। यस्तै नागरिकमुखी जवाफदेही सरकारको अनुभूति दिन त्यस्तै संविधान प्रदत्त नागरिकको स्वतन्त्रता हक र अधिकार संरक्षण गर्दै नागरिकमुखी नीति मार्फत उत्तरदायी र जवाफदेही सरकारका रूपमा थप प्रभावकारी ढंगले कार्य गर्ने संकल्प पारित गरेको छ। त्यस्तै विधिको शासनका लागि विधिमा टेकेर मात्र निर्णयहरू गर्ने मान्यतामा दृढ़ रहँदै संघीय सरकारलाई संविधानको मर्म र भावना विधि प्रक्रिया नागरिकको आत्मसम्मानलाई केन्द्रमा राखेर कार्य गर्न ध्यानकर्षण गराउने भेलाले संकल्प पारित गरेको छ। यस्तै भेलाले अव्यवस्थित बसोबासी एवं भूमिहीन सुकुम्बासी समस्या मुक्त स्थानीय तह बनाउने संकल्प समेत पारित गरेको छ। राष्ट्रिय सभाको बैठक हिजो दोस्रो दिन पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। प्रधानमन्त्री बालेनले सीमा विवादबारे बोलेको अभिव्यक्तिमा माफी नमागेसम्म सदन सल्ल नदिने दलहरूको अडान छ। यही अडान राखेर दलहरूले सोमबारको बैठकमा अवरोध गरेका थिए। हिजो पनि यही विषय राखेर बैठकलाई कार्यसूचीमा प्रवेश नगरी गर्न दिएका छैनन् र कार्यसूचीमा प्रवेश गर्नु अगाडि आकस्मिक समयमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले प्रतिनिधि सभामा दिएको सीमा बारेको अभिव्यक्ति राष्ट्रघाती रहेको बताउनु भएको छ। विपक्षी दलहरूको लगातारको अवरोधपछि सभाध्यक्ष नारायण दाहालले बैठक स्थगित गरेर अर्को बैठक आजका लागि राख्नु भएको छ। नेकपा एमालेका सांसद गुरू बरालले आफूहरू प्रधानमन्त्रीको जिम्मेवार पूर्ण जवाफको प्रतीक्षामा रहेको बताउनु भएको छ। संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै सांसद बरालले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुक नै अप्ठ्यारो पर्न सक्ने भएकोले प्रधानमन्त्रीको जिम्मेवार पूर्ण जवाफको प्रतीक्षामा रहेको बताउनु भएको हो। उहाँले अहिलेसम्म प्रधानमन्त्री हाउसमा आएर आफ्नो कुरा राख्नुहुन्न या त नेपालले मिचेको भूमिको प्रमाण प्रस्तुत गर्नुपर्छ, हामी त्यसमा छलफल गर्न चाहन्छौं, गलत सूचना दिएर देशलाई भ्रमित पार्नु हुँदैन, सीमाका विषयमा गलत सूचना दिएर देशलाई भ्रमित पार्ने र देशको अस्मितामाथि नै प्रश्न उठ्ने अवस्था आउन नदिन उहाँको आग्रह छ। प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा रहेका बेला जबरजस्त सदन चलाउने सभामुखको कदम उचित नभएको उहाँको टिप्पणी थियो। विपक्षीलाई पेलेर जबरजस्ती सदन चलाउन खोजे दुर्घटना हुने बरालले चेतावनी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीमा हिजो उहाँहरूबीच भेटवार्ता भएको हो। रासोपाका प्रवक्ता मनिष झाका अनुसार उहाँहरूबीच नेपाल र भारतबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको थियो। पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुग्नुभएका सभापति लामिछानेलाई हिजो भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले पार्टी कार्यालयमा भव्य स्वागत गर्नुभएको थियो। उहाँहरूबीच नेपाल भारतको ऐतिहासिक सम्बन्धका बारेमा छलफल भएको थियो। त्यस लगत्तै लामिछाने र भारतका विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता भएको थियो। वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति प्रक्रियालाई
पूर्ण रूपमा शौचालय बनाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। सरकारले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची अन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको विभागले जनाएको छ। विभागले जारी गरेको सूचना अनुसार यसअघि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकले स्वदेश र कम्पनीमा पुनः जानका लागि आवेदन गर्दा तोकेका सबै शर्त पूरा गरेको अवस्थामा स्वचालित प्रणाली मार्फत पुनः श्रम स्वीकृति प्रदान गरिनेछ। त्यस्तै स्वचालित पुनः श्रम स्वीकृति प्राप्त गर्न श्रमिकले पहिले श्रम स्वीकृति लिएको देश तथा कम्पनीकै लागि आवेदन दिएको हुनुपर्नेछ। साथै कम्तीमा 3 महिना अवधिको राहदानी वैधता, वैध भिसा, त्यस्तै कम्पनीहरूसँगको करार सम्झौता र सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण र वैदेशिक रोजगार सम्बन्धी जीवन बीमा गरेको हुनुपर्ने विभागले जनाएको छ र वैध भिसा र करार सम्झौता सम्बन्धी विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा सो घोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ। विभागले फेमिस प्रणालीमा गलत विवरण भरेर वा तोकिएको कागजात बिना पुनः श्रम स्वीकृतिका लागि आवेदन गरेमा त्यसबाट उत्पन्न हुने त्रुटि तथा समस्याको जिम्मेवारी स्वयं सेवाग्राहीले वहन गर्नुपर्ने स्पष्ट पारेको छ। सरकारले निजी अस्पताललाई आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन सकिने जानकारी गराएको छ। अन्यथा सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बीमा बापतको रकम दावी भुक्तानी नदिने स्वास्थ्य बीमा बोर्डले सूचित गरेको छ। बोर्डले सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थाको नाममा सूचना निकालेर सामान्य प्रकृतिका बिरामीले पनि अत्यावश्यक सेवा अन्तर्गत निजीमा भर्ना भएको पाइएमा स्वास्थ्य बीमामा दावी नपुग्ने जनाएको हो। बिरामीको स्वास्थ्य अवस्थाका विषयमा आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्र निजी अस्पतालबाट दिएको आकस्मिक सेवामा बीमा कार्यक्रम अन्तर्गत दावी भुक्तानी हुने बोर्डले उल्लेख गरेको छ। गएको शनिबारदेखि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको बोर्डले अबदेखि निजीबाट दिने आकस्मिक भर्नाको दावी भुक्तानीमा पनि कडाई गरेको हो। बोर्डले निजी अस्पतालबाट दिने अत्यावश्यक बाहेकका सेवामा स्वास्थ्य बीमाको दावी भुक्तानीलाई हटाएको छ। आज देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ र मध्य प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा भने तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ। र नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट भएको छ। एसियन गेम्स छनौट अन्तर्गत हिजो भएको समूह ए को खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि मलेसियासँगै नेपाल पनि छनौट भएको हो। 7 टोली सहभागी छनौट प्रतियोगितालाई 2 समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट शीर्ष 2 टोली सेमी फाइनलमा प्रवेश गर्ने प्रावधान छ भने सेमी फाइनल पुग्ने 4 टोली एसियन गेम्समा पुग्छन्। नेपालको समूहमा मलेसिया र चीन मात्र थिए। कतारले नाम फिर्ता लिएपछि नेपाल र मलेसियाले एक एक खेल जित्ने बित्तिकै शीर्ष 2 टुंगो लागेको हो। नेपालले आइतबार भएको खेलमा चीनलाई पराजित गरिसकेको थियो। अब नेपाल र मलेसिया बिहीबार अर्थात भोलि समूह विजेता बन्नका लागि खेल्नेछन्। नेपाली महिला क्रिकेट टोली भने चीनसँग नै पराजित भएर छनौट हुन असफल भएको थियो। यही खबरसँगै हामी हाल खबरको अन्त्यमा आइपुगेका छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक पुनः एकपटक। भारतद्वारा कालापानी सीमा विवाद अस्वीकार, प्रधानमन्त्री बालनको विवादास्पद अभिव्यक्तिको असर भएको जिकिर। सरकारको काम कारवाहीको निगरानी गर्न कंग्रेसले तोक्यो विषयगत समिति संयोजक, छाया सरकारको झल्को दिने गरी 18 जनालाई जिम्मेवारी। भूमि समस्या समाधान आयोगको अध्यक्षमा बास्तोला नियुक्त, नवयुवा आन्दोलनको सुरक्षा संयन्त्र बारे अध्ययन समितिको म्याद 45 दिन थप। कंग्रेसको लुम्बिनी प्रदेश स्तरीय कार्यशालाद्वारा 28 बुँदे लुम्बिनी संकल्प पारित, प्रधानमन्त्रीले माफी माग्नुपर्नेदेखि सुस्ताको बाँध निर्माण अवरोध तुरन्तै हटाउन माग। कंग्रेसले दोहोर्यायो प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्ने अडान, विपक्षीको विरोधपछि प्रतिनिधि सभाको बैठक पनि स्थगित।
राष्ट्रिय सभाको बैठक दोस्रो दिन पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित। प्रधानमन्त्रीको जिम्मेवार पूर्ण जवाफको प्रतीक्षामा रहेको नेकपा एमालेका सांसद गुरु बरालको भनाई। पुनः श्रम स्वीकृति अब स्वचालित प्रणालीबाटै। राष्ट्रपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाह बीच भेटवार्ता। निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए दावी भुक्तानी नहुने बीमा बोर्डको स्पष्टोक्ति। र नेपाली पुरूष क्रिकेट टोली एसियन गेम्समा छनोट। अवस्थ यिनै खबर शीर्षकसँगै बिहान 5:40 को हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: यति बेला बिहानको छ बज्यो।
1: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल जेठ 20 गते बुधबार, जुन 3 तारीक सन् 2026, नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको तृतीया तिथि।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: पर्यटकको आगमन उल्लेख्य संख्यामा वृद्धि, सबैभन्दा धेरै भारतीय। नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार। राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच आज भेटवार्ता।
2: संसदमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षी दलको अडान, प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित। पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समिति समाधान सहित गठन।
1: मुगुमा सामुदायिक विद्यालय प्रतिको आकर्षण, विद्यार्थी नपुग्दा केही सामुदायिक विद्यालयमा भने प्राविधिक पढ़ाई बन्द हुने अवस्था। प्रत्येक वर्ष हिरासतमा 4 र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु।
2: इजरायलद्वारा दक्षिण लेबनानमा हवाई तथा सैन्य आक्रमण जारी, अफगानिस्तानमा 35,000 भन्दा बढ़ी नागरिकलाई जग्गा वितरण। पश्चिमी सुडानमा अन्तर सामुदायिक हिंसा बढ़दै गएको संयुक्त राष्ट्र संघको भनाई।
1: र एसियन खेलकुदमा नेपाली पुरूष टोलीको छनौट, बागमती कप T20 भक्तपुरसँग नुवाकोट 7 विकेटले पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतमा गरिरहेको उच्चस्तरीय भ्रमणको प्रसंग।
2: भारतको 5 दिने औपचारिक भ्रमणमा रहनुभएका सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको सभापति रवि लामिछानेलाई हिजो भारतीय जनता पार्टी भाजपाको मुख्यालयमा भव्य स्वागत गरिएको छ। नेपालका शीर्ष नेताहरूका रूपमा उच्च महत्व दिए अनुसार उहाँलाई नयाँ दिल्ली स्थित 6A पण्डित दीनदयाल उपाध्याय मार्ग स्थित भाजपा मुख्यालयमा पुष्पगुच्छा र रातो कार्पेटले स्वागत गरिएको थियो। सभापति लामिछानेलाई भाजपा अध्यक्ष नीतिश नवीनले मुख्य प्रवेशद्वारमै स्वागत गर्नुभएको थियो। लामिछाने नेतृत्वको राष्ट्रपा प्रतिनिधि मण्डलले हिजो नै भाजपा अध्यक्ष नीतिश नवीन, भारतका गृहमन्त्री तथा भाजपा पूर्व अध्यक्ष अमित शाह र विदेश मन्त्री डाक्टर एस जयशंकरसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। आज प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट बघाट हुने कार्यक्रम तय भएको छ। भाजपा शीर्ष नेतृत्वसँगको भेटवार्तामा सभापति लामिछानेसँगै राष्ट्रपाका सहमहामन्त्री विपिन आचार्य तथा सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख दीपक बोहरा सहभागी हुनुहुन्छ। सभापति लामिछानेकी पत्नी निकिता पौडेल दिल्लीमा उपस्थित भए पनि औपचारिक भेटवार्तामा भने सहभागी हुनुभएन। उक्त भेटवार्तामा भाजपाको तर्फबाट अध्यक्ष नीतिश नवीन, महासचिव अरूण सिंह, विदेश विभाग प्रमुख डाक्टर विजय चौथाईवाले, बिहारका सांसद संजय जयसवाल तथा दिल्लीकी सांसद एवं स्वर्गीय नेत्री सुषमा स्वराजकी पुत्री बासुरी स्वराज सहभागी हुनुहुन्छ। त्यस्तै हिजो महत्वपूर्ण राजनीतिक तथा कूटनीतिक भेटवार्ता सम्पन्न भएको सभापति लामिछानेले जानकारी दिनुभएको छ। सभापति लामिछानेले भाजपाका समकक्षी नीतिशलाई एक्समा धन्यवाद समेत दिनुभएको छ।

0: यी सबै कुरा टेबल टक अर्थात डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु। भारतले भने नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको संलग्नता सम्बन्धी विचारलाई दृढ़ताका साथ अस्वीकार गरेको छ। उसले सुल्झाउन बाँकी रहेका विषय द्विपक्षीय संयन्त्र मार्फत नै अगाडि बढ़ाइने दोहोर्याएको छ। नयाँ दिल्ली स्थित भारतीय विदेश मन्त्रालयमा हिजो आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले तेस्रो पक्षको भूमिका नकार्नु भएको हो। प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभामा सीमा विवादबारे दिएको अभिव्यक्तिका विषयमा भारतीय पत्रकारहरूले सोधेको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारत बीचको सीमा विवाद हल गर्ने प्रयास भइरहेको बताउनुभयो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भारत नेपाल सीमाबारे प्रधानमन्त्री शाह र परराष्ट्र मन्त्रालयको टिप्पणी हेरेको पनि बताउनुभयो। नेपाल र भारत बीचको 98% सीमा निर्धारण भइसकेको दावी गर्दै उहाँले भन्नुभयो केही भागमा समस्या छ, त्यसलाई हल गर्न बाँकी नै छ। गण्डक नारायणी नदीको धार परिवर्तन भएकोले यो स्थिति उत्पन्न भएको उहाँले बताउनुभयो। यसका अतिरिक्त सीमाको निर्धारित हिस्सामा सीमा पार अतिक्रमण र नो म्यान्स ल्याण्ड अर्थात 10 गजा क्षेत्रमा अतिक्रमणका विषय पनि रहेको पनि उहाँले उल्लेख गर्नुभयो। यसमा संयुक्त रूपमा नक्साङ्कनको काम भइरहेको पनि भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ।
1: सन् 2026 मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या उल्लेखनीय वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा मात्र 1,02,626 विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। यो संख्या सन् 2025 मेको तुलनामा 19% बढ़ी रहेको हो। कोरोना महामारी अघि सन् 2019 मेको तुलनामा 31% बढ़ी थियो। बोर्डका अनुसार सन् 2025 मेमा 86,216, सन् 2024 मेमा 90,211 र सन् 2019 सोही अवधिमा 78,329 पर्यटकले नेपाल भ्रमण गरेका थिए। बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस वर्षको मेमा सन् 2025 भन्दा 19% र सन् 2019 सोही अवधिको तुलनामा 31% पर्यटक आवागमनले बढ़ेको छ। त्यस्तै पछिल्लो समय डलरको मूल्य समेत बढ़दै गएको र डलरको दबावका कारण भारत सरकारले विदेश भ्रमण सम्बन्धी खर्चमा नियन्त्रण गर्ने कदम अप्नाएपछि भारतीय पर्यटकका लागि नेपाल सस्तो मुलुकमा पर्ने भएकाले पनि मेमा मात्रै झण्डै 40% भारतीय पर्यटक नेपाल आएको बताइएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहको सीमानाका सन्दर्भमा दिनुभएको अभिव्यक्तिपछि विपक्षीद्वारा विवादमा परिएको त्यसको प्रत्यक्ष असर संघीय संसदको काम कार्यवाहीमा पनि देखिएको छ। मंगलबार हिजोको प्रतिनिधि सभा बैठक विपक्षीको विरोधपछि एक साताका लागि स्थगित गरिएको छ। प्रतिनिधि सभामा जेठ 17 गते प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने र संसदबाटै क्षमा याचना गर्नुपर्ने माग राखेर विपक्षी दलहरूले हिजो पनि अवरोध जारी राखे। जेठ 18 र 19 गतेको संघीय संसदका दुवै सदनको बैठक प्रतिपक्षको अवरोधले कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो। विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले विरोध गर्दै आएका छन्। प्रतिपक्षी दलले अभिव्यक्ति रेकर्डबाट हटाउन र प्रधानमन्त्रीलाई क्षमा याचनाका लागि रूलिङको माग गरेर हिजो पनि रोस्टम घेराउ गरेका थिए। विपक्षी दलको निरन्तरको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित गर्नुभयो। सभामुख अर्यालले जेठ 25 गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ। यसैबीच लगातार दुईवटा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएपछि प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 राष्ट्रिय सभामा विधायन प्रक्रिया पूरा नगर्दै अगाडि बढ़ने जोखिम निम्तिएको छ। राष्ट्रिय सभाले यो विधेयक पारित गरी जेठ 22 भित्र प्रतिनिधि सभामा फिर्ता पठाउनुपर्छ। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव नै प्रस्तुत हुन नसकेको र जेठ 22 भित्र पारित गरी पठाउनुपर्ने बाध्यता रहेकाले बैठक शुरू गर्ने वातावरण बनाउन सांसदहरूको ध्यान आकर्षण गराउनुभयो। तर बैठकमा अवरोधले निरन्तरता पाउँदा जेठ 20 गतेका लागि निर्धारित बैठकमा समेत यो विधेयक प्रस्तुत हुने निश्चित छैन। राष्ट्रिय सभाका सचिव तुल बहादुर कण्डेलले 22 गतेभित्र पारित गरेर पठाउन नसके प्रतिनिधि सभाबाट आफ्नो हिसाबले अगाडि बढ़ने प्रस्ट्याउनुभयो। उहाँले विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएपछि सुझावका लागि 24 घण्टापछि मात्रै यो विधेयक छलफलमा लगिने बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा पनि सांसदहरूले बैठक चल्न नदिएपछि यो विधेयक सीधै प्रतिनिधि सभामा

0: जान सक्ने बारेमा पनि अधिकारीहरूले बताएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा शिक्षक र विद्यालयको समन्वयमा शिक्षाको गुणस्तर उकास्न सम्भव,
2: पेसागत हिसाबले व्यक्तिगत हिसाबले एकदम भावुक बनाउँछ। यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू छायामा पर्थे, ओझेल पर्थे।
0: विद्यार्थी नपुग्दा केही सामुदायिक विद्यालयमा भने प्राविधिक विषयको पढ़ाई बन्द हुने अवस्थामा प्रत्येक वर्ष हिरासतमा 4 र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु। पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समस्या समाधान समिति लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
4: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
5: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
3: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
6: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
4: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
6: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
1: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा बन्दी गृहभित्रै मृत्युको त्रासीपूर्ण तथ्याङ्क, प्रत्येक वर्ष हिरासतमा 4 र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु शीर्षकमा तेज राज थामीले खबर लेख्नु भएको छ। प्रहरी हिरासतमा मृत्यु हुनुलाई कानूनी, मानव अधिकार र नैतिक सबै रूपमा गम्भीर मानिन्छ। नेपालको संविधान र विभिन्न कानून तथा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानूनले समेत हिरासतमा रहेका व्यक्तिको जीवन, स्वास्थ्य र सम्मानको अधिकार ग्यारेन्टी गरेका छन्। पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने वा निजसँग निर्मम, अमानवीय र अमानवजनक व्यवहार गरिने छैन भनेर नेपालको संविधानमा मौलिक हक अन्तर्गत राखिएको छ। तर हिरासत र कारागारमा प्रत्येक वर्ष हुने मृत्युको त्रासीपूर्ण तथ्याङ्कले नेपालका बन्दी गृहको सुरक्षामाथि गम्भीर प्रश्न जन्माएको छ। त्यस्तै सुनकोशी मरीन डाइभर्सन ठेक्का रद्दको 7 महिना पटेल रमन जेवीले लगेको 1,20,000,000,000 पेस्की तानियो राज्यकोषमा शीर्षकमा खबर छ भने भित्रपृष्ठमा पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समस्या समाधान समिति शीर्षकमा अर्को खबर छ। सरकारले सुकुम्बासी समस्या समाधान गर्न गठित भूमि समस्या समाधान समितिको पदाधिकारी नियुक्त गरेको छ। हिजो बसेको मन्त्रीपरिषद बैठकले समितिको पदाधिकारी नियुक्त गरेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार समितिको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरिएको छ। बास्तोला उच्च अदालतका पूर्व न्यायाधीश हुनुहुन्छ। त्यस्तै विगतमा सरकारले भूमि आयोग मार्फत जिल्ला जिल्लामा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँदै आएको थियो। आयोगमा दलीय प्रतिनिधि रहने गर्थे भने आफ्ना दल निकट र भोट लिनेलाई मात्रै जग्गा उपलब्ध गराउने गरेको गुनासो आउने गरेको थियो। तर यसपटक भने सरकारले सुकुम्बासीलाई जग्गा दिलाउने जिम्मा सरकारी कर्मचारी र पूर्व प्रशासकलाई दिएको छ। त्यस्तै चिकित्सकको लाइसेन्स परीक्षा विदेश पढेर आएकाहरू कमजोर नेपालमै अध्ययन गरेकाको नतिजा सन्तोषजनक शीर्षकमा अर्को खबर छ भने कांग्रेसको क्रियाशील सदस्य बन्न तीन प्रतिबद्धता अनिवार्य शीर्षकमा खबर छ। त्यस्तै तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिँदै ओली शीर्षकमा खबर प्रकाशित छ। एमाले अध्यक्ष केपी शर्मा ओली करिब तीन महिनापछि पार्टी गतिविधिमा फर्किनु भएको छ। 21 फागुन उनको निर्वाचनमा पार्टीले अकल्पनीय हार बेहोरेपछि ओझेलमा रहनुभएका ओली आज आयोजित पार्टीको एक महत्वपूर्ण सांगठनिक कार्यक्रममा सहभागी हुने नेताहरूले बताएका छन्।
0: आर्थिक कारोबार दैनिकमा इजरायल रोजगारी अनलाइन भाषा परीक्षा आवेदनमा शास्ति शीर्षकमा गोपाल संग्रौलाले लेख्नु भएको छ। इजरायलले नेपालबाट माग गर्ने भनिएको 2300 नेपालीको अंग्रेजी भाषा परीक्षाको अनलाइन आवेदनमा समस्या आउँदा काठमाण्डु बाहिरका आवेदक अन्यलमा परेका छन्। यसअघि भाषा परीक्षाका लागि ब्रिटिश काउन्सिलबाट टेस्ट दिने व्यवस्थालाई परिवर्तन गरी इन्टरनेशनल क्वालिफिकेशन प्रणाली सीआईआईएनबाट क्याम्ब्रिज अफ स्किल इंग्लिश टेस्ट लिने क्रममा माग गरिने आवेदनमा समस्या देखिएको उल्लेख गरिएको छ। हिमालयन री सहित 5 कम्पनीबाट 4 अर्ब अपचलन शीर्षकमा अर्को खबर छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा भूमिको समस्या जहाँको त्यही 36 वर्षमा 17 संरचना शीर्षकमा सुरेन्द्र काफ्लेले लेख्नु भएको छ। विगत 36 वर्षमा 16 वटा भूमि सम्बन्धी आयोग राजनीतिक कार्यकर्ता भर्ती केन्द्र मात्र बनेर विघटन र खारेजीको चक्रमा फँसेपछि सरकारले पहिलो पटक पूर्व प्रशासक र विज्ञहरू मात्र रहेको भूमि समस्या समाधान समिति गठन गरेको हो। समितिलाई देशभर लाल पूर्जाको प्रतीक्षामा रहेका करिब 12 लाख घर परिवारलाई समस्या सुल्झाउने चुनौती पनि छ। एउटै सिजनमा लापराका 17 जनाले चढ़े सगरमाथा शीर्षकमा शिव उप्रेतीले गोरखाबाट लेख्नु भएको खबर छ। आरोहीको गाउँ भनेर चिनिने लापराका 17 जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। यो सिजनमा मात्रै लापराकबाट धार्चे गाउँपालिका 4 लापराका 13 जनाले सगरमाथाको सफल आरोहण गरेका कृतिमानी आरोही पूरब बहादुर गुरूङ युक्तले जानकारी दिनुभएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा बर्खा नजिकिँदै जोखिममा राजमार्ग शीर्षकमा अमर खड्का र बसन्त ढुंगानाले लेख्नु भएको खबर छ। खोटाङको खोटेहाङ तीनकी मनिषा राई इतहरीको जनता बहुमुखी क्याम्पसमा बीए 3रो वर्षमा पढ्नुहुन्छ। हिउँदका बेला थुप्रै पटक घर आउजाउ गरे पनि बर्खामा यात्रा गर्दा पहाड़ झरेको झलझली याद आउँछ उहाँलाई। यसकारण उहाँ बर्खामा खोटाङ आउजाउ कमै गर्नुहुन्छ। सड़क अवरूद्ध, यातायात असुरक्षित र असहज हुन सक्छ। सुरक्षामा चासो नदेखाइएको खबरमा उल्लेख छ भने पोखरा मुगलिन खण्ड विस्तारले यात्रा सहज भएको बारेमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। सुदूरपश्चिम प्रदेशमा कांग्रेस विवाद, मुख्यमन्त्री बदल्न हस्ताक्षर शीर्षकमा दिलबहादुर छन्त्यालले लेख्नु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहलाई पदबाट हटाउन नेपाली कांग्रेस प्रदेशसभा सदस्यहरूले नै हस्ताक्षर गरेका छन्। शाह कांग्रेस संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री हुनुहुन्छ। संसदीय दलको नेताबाट हटाएपछि उहाँलाई मुख्यमन्त्रीबाट पनि मुक्त गर्न सकिने खेल सहित कांग्रेसको अर्को एउटा समूहले हस्ताक्षर संकलन गरी संसदीय दलको कार्यालयमा बुझाएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा विद्यार्थी अभावले प्राविधिक पढ़ाई बन्द हुने अवस्था शीर्षकमा खबर छापिएको छ। सूर्यप्रसाद पाण्डेले यो खबर लेख्नु भएको हो। उपकुलपति नियुक्तिका लागि सिफारिश समिति गठन भएको बारेमा अर्को खबर छ भने नर्सिङ शिक्षाका 7 दशक शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार गरेको बारेमा अनिल गिरीले लेख्नु भएको छ। मानव अधिकार आयोगको भूत प्रभावी कानून सिफारिशमा राजनैतिक र संवैधानिक प्रश्न शीर्षकमा कृष्ण बहावले लेख्नु भएको खबर पनि छापिएको छ। 6 असार 2042 दिउँसो करिब 1:30 बजे सिंहदरबारभित्र राष्ट्रिय पञ्चायत भवनको ग्यालेरी बैठक कक्षको प्रवेशद्वारमा बम विस्फोट भयो। त्यस घटनाका मुख्य अभियुक्त थिए पञ्चायती व्यवस्था विरूद्धका चर्चित राजनीतिज्ञ राम राजा प्रसाद सिंह। करिब 2 महिनापछि 3 भदौ 2042 तत्कालीन पञ्चायती सरकारले राजपत्रमा विध्वंसात्मक अपराध विशेष नियन्त्रण तथा सजाय ऐन 2042 प्रकाशन गर्यो। यो ऐन भविष्यमा हुने अपराध नियन्त्रणका लागि मात्र थिएन। दफा 11 पहिले ऐन जारी हुनु अघि भएका घटनामा समेत यही ऐन लागू हुने व्यवस्था गरेको थियो। संक्रमणकालीन न्याय सम्बन्धी अध्यादेशका केही प्रावधान खारेज गर्न दायर गरेको रिटमा सर्वोच्चले फैसलामा भनेको पश्चातदर्शी कानून गम्भीर फौजदारी कसुर हो, आयोगको सिफारिशसँग त्यस मुद्दाको प्रसंग मिलेको छैन। अधिवक्ता माधव बस्नेतले भन्नुभएको छ, सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमाण्डमा शीर्षकमा सजना बराल लेख्नुहुन्छ। सूचना प्रविधि विभाग, एकीकृत डेटा व्यवस्थापन केन्द्र र राष्ट्रिय साइबर सुरक्षा केन्द्र गरी तीन प्रमुख निकाय खारेज गरी प्रधानमन्त्री कार्यालय मातहतमा राखिएको उल्लेख गरिएको छ। धौरुटीमा रिहा भए मेयर सिंह शीर्षकमा पर्साबाट लेखिएको खबर छ। लिखत सम्बन्धी कसुर तथा झुटा विवरणका आधारमा नागरिकता बनाउन सहयोग गरेको आरोपमा पक्राउ परेका वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह अदालतले तोकेको धरौटी बुझाएर हिजो नै रिहा हुनुभयो। सिंह हिजो नै बिहान 6:15 बजे पर्साको ठोरी स्थित जंगल रिसोर्टबाट पक्राउ पर्नु भएको थियो। भित्रीपन्नामा विश्वकपको उत्साह तर मध्यरातको खेलले रेस्टुरा र होटल व्यवसायी अन्यलमा शीर्षकमा कृष्ण प्रसाईले लेख्नु भएको खबर छापिएको छ। 11 जूनदेखि शुरू हुने प्रतियोगिताका धेरै जसो खेलहरू नेपाली समयअनुसार मध्यरात 12:45 बजेदेखि बिहान 6:45 बजेसम्म र केही भने बिहान 1:45 बजेदेखि 8:45 बजेसम्म चल्नेछ। त्यसकारण पनि रेस्टुरेन्ट व्यवसायीहरू अन्यलमा परेका छन्। आर्थिक विधेयक तेस्रो पटक संशोधन, करमा कतै राहत र कतै भार शीर्षकमा यज्ञ बन्जारेले लेख्नुभएको खबर छ। बिजुली कारोबार र घरायसी उपभोगबाट भ्याट उपभोगमा भ्याट, 20 लाख भन्दा कम मूल्यका विद्युतीय सवारीमा सड़क निर्माण दस्तुर, पेट्रोल र डिजेलको पैठारीमा लाग्ने हरित कर जस्ता विषयमा हेरफेर गरिएको उल्लेख छ। कछुवा गतिमा चक्रपथ विस्तार, 8 वर्षमा पनि बनेन 16 किलोमिटर सड़क शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इजरायलले दक्षिण लेबनानमा हवाई तथा सैन्य आक्रमण जारी राखेको छ, तर इरान समर्थित सशस्त्र समूह हिजबुल्लासँग भएको आंशिक युद्धविराम सम्झौतापछि राजधानी बेरुतमा भनी कुनै आक्रमण नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। लेबनानी अधिकारीहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति घोषणा गरेको सम्झौता अनुसार हिजबुल्लाले इजरायलमाथि आक्रमण नगर्ने र त्यसको बदलामा इजरायली सेनाले बेरुतमा बमबारी नगर्ने सहमति बनेको थियो। पश्चिमी सुडानका डाफर र कोडोफान क्षेत्रमा जारी युद्धका बीच अन्तर समुदायिक हिंसा बढ़दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ। हैजाको सम्भावित प्रकोपले मानवीय संकट थप जटिल बनेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। मध्य डाफर र दक्षिण डाफर क्षेत्रमा प्रतिद्वन्दी समुदाय बीच भएको झडपमा मानवीय क्षति भएको भने छैन भने हजारौं विस्थापित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र अफगानिस्तान सरकारले स्वदेश फर्किएका शरणार्थीको आवास समस्या समाधान गर्नका लागि देशभर 35,000 भन्दा बढ़ी जग्गा वितरण गरेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय पुरूष टोलीले जापानमा हुने 20 औं एसियन खेलकुद प्रतियोगिता एसियाड अन्तर्गत क्रिकेट विधामा स्थान सुरक्षित गरेको छ। एसियाडको छनौट अन्तर्गत सिंगापुरमा चलिरहेको प्रतियोगितामा मंगलबार हिजो मलेसियाले चीनलाई हराएसँगै समूह एबाट छनौट भएको हो। नेपालसँगै यस समूहबाट मलेसिया पनि छनौट भएको छ। मलेसिया र नेपाल एक खेल अगाडि नै अन्तिम चारमा पुगेका छन्। महिला टोली भने एसियाडमा छनौटबाट बाहिरिएको थियो। महिला टोली सेमी फाइनलमा चीनसँग डकवर्थ लेविसमा पराजित हुँदै छनौट चरणबाटै बाहिरिएको थियो। यसैबीच मलेसियामा एसीसी प्रिमियर कपको आजदेखि शुरू हुँदैछ। पहिलो खेलमा नेपालले कतारको सामना गर्दैछ। कतार र नेपाल बीचको खेल कोल्जो जाफर ओभलमा हुनेछ। महिला टी20 आईमा नेपाल र कतार बीच 4 पटक प्रतिस्पर्धा भइसकेको छ। गौरीतार अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चलिरहेको बागमती टी20 प्रतियोगितामा चितौन र भक्तपुरले शानदार जीत निकालेका छन्। चितौनले काठमाण्डौलाई 7 विकेटले हरायो। अर्को खेलमा लगातार दोस्रो जीत निकाल्ने क्रममा भक्तपुरले नुवाकोटमाथि 7 विकेटको जीत हात पारेको हो। पहिले ब्याटिङ गरेको नुवाकोटले 20 ओभरमा 9 विकेट गुमाएर 163 रन बनाएको थियो। चितौनका मनिष पुनले 2 विकेट हात पार्नुभयो। रोशनको अर्धशतकीय योगदान रहेको छ। र युद्धको चपेटामा परेको इराक पाकले दोस्रो पटक फिफा विश्वकप फुटबल प्रतियोगितामा स्थान पक्का गर्न 40 वर्ष प्रतीक्षा गर्यो। सन् 1983 इराकले पहिलो पटक विश्वकप खेलेको थियो। सन् 1986 पछि फिफा विश्वकपमा छनौट भएको इराकले फ्रान्स, सेनेगल र नर्वे विरूद्ध खेल्नुपर्नेछ।
1: शैक्षिक गुणस्तर उकास्नका लागि सामुदायिक विद्यालयको अनुभव र सिकाइ रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: साझा खबरमा अब शिक्षाको सुधारको कुरा. शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कर्णाली प्रदेशको सिकाई उपलब्धि अझै राष्ट्रिय औसत भन्दा तल छ. शिक्षक अभाव, भौतिक संरचनाको कमी र प्रविधिमा पहुँच नहुँदा दुर्गमका विद्यार्थी पछाडि परेको चर्चा भइरहेका बेलामा मुगुको एउटा विद्यालय भने उदाहरणीय बन्दै गएको छ.
4: बिहानको ठिक 9 बजेको समय विद्यार्थीहरू पोसाक लगाएर झोलामा किताब बोकेर विद्यालयतर्फ अघि बढ़िरहेका छन्. बिहानको 10 बज्नासाथ पाले दाईले घण्टी बजाउनुहुन्छ. विद्यार्थीहरू लाइनमा उभिन्छन् अनि शुरू हुन्छ राष्ट्रिय गानसँगै प्रार्थना. मुगुको सदरमुकाम गमगढ़ीबाट झण्डै 2 दिनको पैदल यात्रापछि पुगिन्छ खत्याड गाउँपालिका ओडा नम्बर 11 रहेको महादेव मस्ट नमूना माध्यमिक विद्यालय रातापानी. विद्यालय परिसरमा छिर्नासाथ फरक अनुभूति हुन्छ. भूकम्प प्रतिरोधी सफा र आकर्षक भवन, व्यवस्थित प्रांगण, संगीत सँगै व्यायाम गरिरहेका विद्यार्थी. कक्षा 7 अध्ययनरत मर्जना कार्की सम्झिनुहुन्छ. केही वर्ष अघिसम्म विद्यालयमा शिक्षक नियमित नबस्ने, अंग्रेजी जस्ता विषय पढ्न नपाइने, परीक्षा दिनुपर्ने अवस्था थियो. तर अहिले अवस्था फेरिएको छ. नियमित कक्षा अतिरिक्त ट्युसन र प्रविधि मैत्री शिक्षाले पढाइ सहज बनेको छ.
5: पहिलाको शिक्षा हेर्दाखेरि पहिला राम्रोसँग इङ्ग्लिस पढाइ हुँदैन थियो भने 6, 7, 8 जस्तै सबैलाई पनि ट्युसन पढाउने गरिन्छ. पहिला चाहिँ मलाई पनि इङ्ग्लिस आउँदैन थियो, इङ्ग्लिस जान लागेको छु.
4: गुणस्तरीय शिक्षा गाउँमै पाइने भएपछि अभिभावकहरूले शहरमा पढ्न पठाएका छोराछोरीलाई समेत गाउँ फर्काएर यही विद्यालयमा भर्ना गर्न थालेका छन्. अभिभावक पत्नी तिवारी:
6: हाम्रो यो विद्यालयमा राम्रै छ, मेरो 3 बच्चा छ, 3 बच्चा यही स्कुलमा पढ्छ, मेरो 3 बच्चा फर्स्ट आउँछ. अब राम्रै छ यो स्कुल अहिलेसम्म. एक दिन गइल गर्दा हामीलाई अब 20 रुपियाँ फाइन तिराउनुहुन्छ. कोलपुर नेपालगंज पढ्थे तर हामी राम्रो मान्दा हाम्रो घर परिवार यहीँ बस्छ.
4: विक्रम सम्बत 2032 सालमा स्थापना भएको यस विद्यालयमा हाल बाल शिक्षादेखि कक्षा 12 अध्ययन हुन्छ. विद्यार्थीले आधुनिक शिक्षासँग जोड्न सबै कक्षा कोठामा स्मार्ट बोर्ड राखिएको छ. विज्ञान प्रयोगशाला सञ्चालनमा छ. शिक्षक नन्दबहादुर राउतका अनुसार विद्यालय सुधारमा स्थानीय सरकार, अभिभावक, शिक्षक र शिक्षा प्रेमीहरूको सक्रिय सहभागिताले ठूलो भूमिका खेलेको छ.
7: यहाँको हाम्रो जनसहभागिता, अभिभावकमा आएको चेतना प्लस हाम्रा अग्रजहरूले खेल्नु भएको यो शिक्षा प्रतिको भूमिका नै यसको प्रमुख कारण हो. पहिलाको अवस्था, म विगत 18 वर्षदेखि यो विद्यालयमा अध्यापनरत छु. विगतमा भवनहरू पनि थिएनन्, एकदम जीर्ण अवस्थामा थिए. बस्ने बेन्च डेस्कहरू पनि एकदमै कहिलेकाहीँ विद्यार्थीलाई नपुगेर त्यतिको उभिनु पर्ने अवस्था पनि मैले देखेको हो. र त्यसमा यो नमूना विद्यालय भइसकेपछि आर्थिक उसले गर्दा होला सायद अहिले व्यापक सुधार भएको छ.
4: विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर सुधार गर्न साप्ताहिक, मासिक, अर्धवार्षिक र वार्षिक योजना बनाएर काम भइरहेको छ. अहिले यहाँ 1 दर्जन भन्दा बढी शिक्षक शिक्षिका कार्यरत रहेका छन्. पछिल्लो समय विद्यालयको वार्षिक नतिजामा पनि सुधार आइरहेको प्रधानाध्यापक रतन बहादुर शाही बताउनुहुन्छ.
8: दक्ष जनशक्ति छ हामीसँग, वेल एडमिनिस्ट्रेशन छ, प्रशासकीय हिसाबले पनि व्यवस्थापकीय पाटोमा पनि राम्रो छ. विद्यार्थीहरूको क्षमता देख्दाखेरि पेसागत हिसाबले, व्यक्तिगत हिसाबले एकदम भावुक बनाउँछ. यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू छायामा पढ्थे, उजेल पढ्थे.
4: विद्यालयले विद्यार्थी आउजाउत सहज बनाउन स्कूल बस सञ्चालन गरेको छ. खेलकुददेखि शैक्षिक गतिविधिसम्म जिल्ला स्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएको यो विद्यालयले अहिले मुगुकै नमूना विद्यालयको रूपमा चिनिन थालेको छ. खड्क सुनार, CIN रेडियो मुगु, मुगु गमगढी.
9: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
3: पर्यटकको आगमन उल्लेखित संख्यामा वृद्धि, सबैभन्दा धेरै भारतीय, नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार, राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता आज.
9: संसदमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षी दलको अडान, प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित, पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समस्या समाधान समिति.
3: मुगुमा सामुदायिक विद्यालय प्रतिको आकर्षण, विद्यार्थी नपुग्दा केही सामुदायिक विद्यालयमा प्राविधिक पढ़ाई बन्द हुने अवस्थामा प्रत्येक वर्ष हिरासतमा चार र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु।
9: इजरायलद्वारा दक्षिणी लेबनानमा हवाई तथा सैन्य आक्रमण जारी। अफगानिस्तानमा 35,000 भन्दा बढ़ी नागरिकलाई जग्गा वितरण। पश्चिमी सुडानमा अन्तर सामुदायिक हिंसा बढ़दै गएको राष्ट्रसंघको भनाई।
3: र एसियन खेलकुदमा नेपाली पुरूष टोलीको छनौट। एसएससी महिला प्रिमियरमा कतारसँग नेपाल खेल्ने। बागमती कप T20मा भक्तपुरसँग नुवाकोट 7 विकेटले पराजित।
9: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ सरकारको बजेट आगामी आर्थिक वर्षको लागि, जहाँ बिजुलीको खपत बढ़ाउने भनिएको छ तर बिजुलीमै लगाउने भ्याटको विषयले अहिले सरकारको आलोचना पनि भइरहेको छ। एउटा खुल्ला स्थान जस्तो देखिन्छ, जहाँ दुईजना व्यक्ति छन् अलि पाको उमेरका जस्ता देखिन्छन्। एकअर्काको बीचमा बिजुली र बजेटको बारेमा संवाद भइरहेको जस्तो देखिन्छ। एकजना व्यक्ति आक्रोशित छन् र उनको आक्रोशित अवस्थाको त्यो प्रश्नको जवाफमा अर्को एकजना व्यक्तिले केही भनिराखेको जस्तो देखाइएको छ। नजिकै माथि यस्तो लेखिएको छ, स्वदेशी विद्युतको उपयोग बढ़ाउने भन्छ तर भ्याट नै लगाउँछ, कस्तो अचम्मको सरकार।
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
0: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 square feet को सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
10: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
11: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
10: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
12: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
11: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
13: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
14: किन झोक्राउनु भो काका?
15: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
14: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
15: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
16: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशन का सामग्री लगायतका सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-98-228।
0: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 square feet को सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
17: होइन पुर्खेबा, किन के भएर?
18: 12-14 घुमे
17: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रस्तुति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खेबा, फेरि दौडिँदै कता हो?
18: ए किरिमजनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
17: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071-562-744, 562-745।
19: उत्सवको पर्व
20: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
19: एसएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर,
20: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा,
19: फोन नम्बर
1: खुसीको खबर खुसीको खबर खुसीको खबर
21: होइन के खुसीको खबर हो दाजु?
1: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
21: हो र?
1: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, रोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
22: हो, घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
23: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
24: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
22: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
25: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
22: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
25: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98-570-72-397 र 98-475-42-914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाकु बरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथल्याबको ठिक पछाडि मोबाइल 96-026-3311 र 98-026-21

0: ಆಜಕು ಸಂದರ್ಭ ಸಂದರ್ಭ नमस्कार, रेडियो लुम्बिनीको दैनिक प्रस्तुति कार्यक्रम आजको सन्दर्भमा प्राविधिक मित्र सुन्दर बस्यालसँगै बिन्दु भट्टराईको हार्दिक स्वागत छ। आजको सन्दर्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन र फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। आजको सन्दर्भमा हामी समसामयिक र जनचासोका विभिन्न विषयहरूसँग सम्बन्धित सरोकारवाला र विज्ञका विचार सहितका कुराकानी प्रस्तुत गर्ने गर्दछौ। नेपाली कंग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि देशभरि एक महिना जरामा जाऊ अभियान चल्यो। अस्ति र हिजो मात्र लुम्बिनी प्रदेश स्तरीय कार्यक्रम रूपन्देहीको तिलोत्तमामा आएर सकिएको छ। खासमा यो जरा अभियानको उद्देश्य र उपलब्धिका विषयमा आज हामी कुराकानी केन्द्रित हुनेछौ। कुराकानीका लागि नेपाली कंग्रेस रूपन्देही जिल्ला सचिव हरि काफ्रे यति बेला हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउने प्रयास गर्नु भएको छ। पक्कै पनि काठमाडौँ महानगरपालिका 30 आफ्नो क्रियाशील सदस्यता अध्यावधिक गरेसँगै वैशाख 1 नेपाली कंग्रेसको सभापतिले त्यहाँबाट शुरू गरे लगत्तै यो अभियान पालिका हुँदै अथवा प्रदेश हुँदै पालिकासम्म आएर सकिएको छ। यति बेला हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ नेपाली कंग्रेस रूपन्देही जिल्ला सचिव हरि काफ्रे। हजुर, यहाँलाई स्वागत छ कार्यक्रममा। नमस्कार।
1: नमस्कार, धन्यवाद।
0: हजुर, अब काठमाडौँ महानगरपालिका 30 आफ्नो क्रियाशील सदस्यता अध्यावधिक गरेसँगै सभापतिज्यूले वैशाख 1 शुरू भएको यो अभियान अस्ति र हिजो प्रदेश स्तरीय भनौँ, लुम्बिनी प्रदेश स्तरीय कार्यक्रम चाहिँ तिलोत्तमामा सकियो। मलाई लाग्छ यो जरा अभियान, एक महिना जरा अभियानको यहाँ आएर समापन भयो, होइन? खासमा उद्देश्य के हो यो जरा अभियान, जरामा जाऊ अभियानको चाहिँ?
1: नेपाली कांग्रेस पार्टी अहिले विशेष महाधिवेशनपछि आफ्नो सबै तहका पार्टी संगठनहरूलाई चुस्त दुरुस्त बनाउन र निष्क्रिय रहेका पार्टीका कार्यकर्ताहरू र शुभचिन्तकहरूसँग डोर टू डोर पुग्नका लागि चालिएको यो विशेष अभियान जरा अभियान हो। यो पार्टीका केन्द्रीय सभापति गगन गुगार थापाको विशेष सक्रियता र पहलमा केन्द्रीय कार्य समितिले निर्धारण गरेको एक महिने कार्यक्रम अन्तर्गत हामीले नेपाल अधिराज्यभरि नै र रूपन्देहीका 155 वडामा हामीले यो अभियान सञ्चालन गर्यौं र त्यसको कामहरू पनि तीव्र रूपमा अगाडि बढ़िरहेको छ र अन्तिम चरणमा पुगेको छ। र हिजो र अस्ति मात्रै केन्द्रीय कार्यालयको निर्देशन अनुसार लुम्बिनी प्रदेश स्तरीय 12 जिल्लाका पार्टीका अगुवा साथीहरू र जननिर्वाचित मानिएर स्थानीय तहका प्रमुखहरूसँग गोष्ठी अन्तर्क्रिया गरेर पनि यो कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारियो र रूपन्देही जिल्लामा आयोजना गरेर लुम्बिनी प्रदेश स्तरीय कार्यक्रम सम्पन्न भएको छ। यसले पार्टीलाई अझै थप ऊर्जा प्रदान गरेको छ।
0: हजुर, जस्तो 2 यहाँ कार्यक्रम भयो, अब यो एक महिनामा भनौँ न अब उपलब्धि के भयो, खासमा कस्तो कहाँ रहेछ अहिले पछिल्लो समयको यो जुन गएको चुनावको एक हिसाबले होइन हामीले चाहिँ आकलन गर्यो भने चाहिँ अहिले पुरानो दल अलिकति पुरानो पार्टीहरूलाई अलिकति चुनौतीपूर्ण अवस्था चाहिँ देखियो र अहिलेको यो अभियानमा चाहिँ के देख्न सकिन्छ, यहाँले के पाउनुभयो, खास के सन्देश सुन्न सक्यो?
1: यो फागुन 21 भएको निर्वाचनको परिणामले पार्टीका सबै तहका साथी कार्यकर्ताहरूलाई केही हतोत्साहित निराश बनाइराखेको अवस्थामा ती साथीहरूको मनोबल पनि बढ्ने, पार्टीको वास्तविक संगठनको धरातल कहाँ छ र कसरी चलिरहेको छ भनेर त्यसलाई पहिचान गर्ने र त्यो समस्या आएको ठाउँलाई पुनर्जागृत गर्नका लागि चालिएको अभियान अन्तर्गत यो जरा अभियान हो। यसले फागुन 21 भएको चुनावको अपेक्षाकृत नतिजाबाट पार्टीका साथीहरू चिन्तित र दुखित भएको अवस्थालाई पुनर्जागृत गर्नका लागि यो कार्यक्रम फलदायी भएको छ, यसले उत्साहित नै बनाएको छ। नेपाली कंग्रेस पार्टी समय सापेक्ष आधुनिकीकरणमा जानुपर्छ र समय सापेक्ष माग अनुसारका प्रविधिहरू अप्नाएर अगाडि बढ़ाउनुपर्छ भन्ने उद्देश्यका साथ यो जरा अभियान अन्तर्गत पार्टीका सक्रिय क्रियाशील साथीहरूको नवीकरण गर्ने र अध्यावधि गर्ने काम र थप इच्छुक नयाँ युवाहरूलाई पार्टीमा समाहित गर्नका लागि थप क्रियाशील साथीहरूलाई पनि समावेश गर्ने गरेर चालिएको यो अभियान अधिराज्यभरि नै राम्रोसँग अगाडि बढिरहेको छ र रूपन्देही जिल्लामा यो यसले गति लिएको छ। हामी अन्तिम चरणमा छौँ।
2: हजुर, जस्तो मैले अझै पनि के कुरा गर्न चाहे भने जस्तो अब सुधार होला, अब स्थानीय तहमा पनि केही सपोर्ट होस् भन्ने खालको, चुनावमा चाहिँ केही सपोर्ट होस् भन्ने खालको कुरा चाहिँ होला भन्ने चाहिँ आकलन गर्न सकिन्छ होइन? यो अभियानले चाहिँ स्थानीय तहमा चुनावको लागि के गर्न सक्ला त भन्ने खालको खोजी पनि होला भन्ने पनि लाग्छ। के पाउनुभयो भन्ने खालको कुरा, ठ्याक्कै यो अभियानले चाहिँ सुधार ल्यायो भन्ने आधार चाहिँ के हो?
1: हामीले त्यसका लागि पार्टीले दिएको निर्देशन अनुसार हामीले अगाडि पनि बढाएका थियौँ र यही सन्दर्भमा अब पार्टीको केन्द्रले लुम्बिनी प्रदेश स्तरीय दुई दिने कार्यक्रम राख्यो र त्यसमा मूलत यो स्थानीय तहमा निर्वाचित भएका पार्टीको टिकटबाट निर्वाचित भएका जनप्रतिनिधि साथीहरूले के काम गर्नुभयो, उपलब्धि गर्नुभयो र बाँकी रहेका कामहरू अब यो एक वर्षको अवधिमा कसरी कार्य सम्पादन गरेर जनतामुखी बनाउन सकिन्छ, कार्यकर्ताका लागि अब पार्टीले गरेको काम देखिने खालको हुन्छ भन्ने उद्देश्यमै केन्द्रित रहेर हाम्रो दुई दिने कार्यशाला गोष्ठी भयो। त्यसले के सन्देश गर्छ, निर्देश गर्छ भने नेपाली कंग्रेस पार्टी समय सापेक्ष र जनताको चाहना र आवश्यकता अनुसार अगाडि बढ्न खोजिराखेको छ। यसले पार्टीलाई रिफर्म गर्छ र यो भोलिका लागि अब आउने स्थानीय तह र प्रदेशको चुनावका लागि हाम्रो यो कार्यशाला गोष्ठी र यो जन अभियानले सार्थकता पाउँछ भन्ने लाग्छ।
2: हजुर, अब यहाँ पटक पटक यी कार्यक्रमहरूमा जब जरामा जाऊ अभियान कार्यक्रममा पनि यो आगामी महाधिवेशनको तयारीका कुराहरू पनि आइराखेका छन्। खासमा यो अभियान र अनि यो महाधिवेशनको सम्बन्ध के हो?
1: नेपाली कंग्रेसको यो पार्टीको संगठनात्मक संरचना भनेको सबैभन्दा तल्लो फर्स्ट स्टेप भनेको क्रियाशील सदस्य हो। त्यो क्रियाशील सदस्यको आधारबाट अब टोल समिति, वडा समिति, पालिका समिति, प्रदेश सभा, क्षेत्र, जिल्ला, अब यो प्रदेश स्तरीय र संघीय हुन्छ, हाम्रो आठवटा संरचनाहरू छन्। त्यहाँ ती सबै संरचनाहरूमा सक्रियतापूर्वक सहभागी हुनका लागि र पार्टीको क्रियाशील सदस्य आवश्यक पर्छ। त्यो क्रियाशील सदस्य कतिपय साथीहरू अहिलेको यो चुनावी माहौलमा तितरबितर हुनुभएको, पार्टीमा नरहनुभएका र पार्टीसँग सम्बन्ध नराख्नुभएका साथीहरूको अवस्था के छ र यो क्रियाशील सदस्यलाई यकिन गर्नका लागि पनि र नयाँ थप्नका लागि पनि यो क्रियाशील सदस्यता वितरण र अध्यावधिको आवश्यक पर्यो र केन्द्रले त्यही अभियान चाल्यो। यसले गर्दा हामीले पार्टीका लागि अत्यन्तै ऊर्जाशील साथीहरूलाई पनि सहभागी गराउने र अहिलेको समयको माग अनुसार नयाँ युवा पिँढीहरूलाई पार्टीमा कसरी समाहित गर्न सकिन्छ भन्ने अभियान अन्तर्गत यो जरा अभियानले हामीलाई एउटा ऊर्जा प्रदान गरेको छ। हामीले रूपन्देही जिल्लाको हकमा 155 वडामा केन्द्रले दिएको निर्देशन अनुसार वडा सभापतिहरू मार्फत यो अध्यावधि गर्ने र नयाँ इच्छुक युवा साथीहरूलाई पार्टीमा समाहित गर्ने काम भएको छ। यसले स्थानीय तहको, अब आउने स्थानीय तहको निर्वाचन र प्रदेश सभाको निर्वाचनमा पार्टीलाई थप टेवा पुर्याउँछ। यसले साथीहरूले पार्टीले हामीलाई पनि खोजेको छ, पार्टीले पनि मूल्याङ्कन गरेको छ, पार्टीले खोज्दो रहेछ भन्ने एउटा आधारशिला खडा गरेको छ। यो पार्टीका लागि एउटा ऊर्जा प्रदान गरेको छ। जरा अभियानले नेपाली कंग्रेसलाई समय सापेक्ष बनाउन खोजेको छ भन्ने लाग्छ।
2: हजुर, जस्तो यहाँले नवयुवा सहभागीको कुरा गर्नु भएको छ होइन, सँगसँगै अस्ति मात्रै एक खालको कुरा आएको छ, स्थानीय तहको चुनावमा चाहिँ 100 स्थानीय तहमा प्रमुख चाहिँ महिलालाई दिने भनेर चाहिँ यहाँकै पार्टी सभापतिज्यूले भन्नुभएको छ होइन। जस्तो रूपन्देहीको हकको कुरा गर्दाखेरि के हुन्छ, रूपन्देहीमा यहाँहरूको केही तयारी छ, केही सोच छ, के छ?
1: हामीले यो जरा अभियान पूर्णता भइसकेपछि त्यसपछि हामी जिल्लाको बैठक बस्छौँ र यसका बारेमा हामी छलफल अन्तर्क्रिया पनि गर्छौँ र रूपन्देही जिल्लामा पनि महिला पार्टीका अग्रज नेता कार्यकर्ता साथीहरूको उल्लेख्य उपस्थिति छ, सहभागिता छ यहाँ धेरै इच्छुक महिला दिदीबहिनीहरू हुनुहुन्छ। यो पार्टीको मूल धारमा मात्रै नभएर पार्टीका भातृ तथा सांस्कृतिक संघहरूमा पनि उहाँहरूले हाम्रो सक्रिय सहभागिता जरुरी छ भनेर चासो अत्यन्तै चासो व्यक्त गर्नुभएको छ। तसर्थ रूपन्देही जिल्लामा पार्टीले निर्देशन गरे अनुसार पार्टीले त यो 33% होइन 50% नै महिलाहरूलाई सहभागिता गराउनु पर्छ भन्ने मूल ध्येयका साथ अगाडि बढेको छ। त्यसका लागि महिला दिदीबहिनीहरूका लागि एउटा अवसर पनि हो, त्यो अवसरलाई थोपेर सदुपयोग गरेर अगाडि बढ्नका लागि हामीले रूपन्देहीमा रहनुभएका पार्टीका अगुवा महिला दिदीबहिनीहरू र युवा पंक्तिलाई हामीले समाहित गर्छौ र उहाँहरूलाई परिचालित गरेर आगामी स्थानीय तहको निर्वाचनमा रूपन्देही जिल्लामा उल्लेख्य रूपमा महिलाको सहभागिता हुन्छ।
2: हजुर, अब यहाँ फेरि यो जरा अभियानकै कुरा गर्दाखेरि अब अस्ति र हिजो भएको जुन कार्यक्रममा राम्रै सहभागिता थियो होइन, अब खास के प्रतिक्रिया पाउनुभयो? अब यो चुनावको अघिल्लो चुनावको चाहिँ समीक्षा कसरी भयो, फागुनमा भएको चुनावको समीक्षा चाहिँ भयो कि भएन, र अहिले कस्तो खालको प्रतिक्रिया चाहिँ पाउनुभयो छलफलको क्रममा?
1: यो फागुन 21 गते भएको निर्वाचनको आधिकारिक रूपमा हामीले जिल्ला कार्य समितिले पनि पहिले समीक्षात्मक भेला राखिसकेका थियौं र लुम्बिनी प्रदेश स्तरको पनि भेला दाङको भालुबाङमा सम्पन्न भइसकेको थियो। अहिले त्योभन्दा पनि यो पटकको कार्यक्रम भनेको स्थानीय तहका जनप्रतिनिधिहरू, पार्टीका नेतृत्ववर्ग र प्रदेशका मान्य र मन्त्रीज्यूहरूलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम थियो। हामीलाई लाग्थ्यो त्यो कार्यक्रम 12 जिल्लामा लाई समेटेर हुने कार्यक्रम रूपन्देही जिल्लाको अब मणिग्राममा त आयोजना गरियो, केन्द्रको निर्देशन अनुसार प्रदेशले हामीलाई व्यवस्थापनको जिम्मा दियो र गरियो। हामीले यो कार्यक्रमलाई जक्सुमा पुर्याउन सकिन्न कि भन्ने पनि कता कता थियो, तर कार्यक्रमको दिन त्यो मणिग्रामको विश्राम वाटिकाको परिसर पुरै सभा हल खचाखच भएर हामीले व्यवस्थापन गरेका कुर्तीहरूले पनि अपुग भएर धेरै साथीहरू स्ट्यान्ड बाई रहनुपर्ने र बाहिर खडा हुनुपर्ने अवस्था रह्यो। यसले के गर्छ भन्दा नेपाली काङ्ग्रेस पार्टीमा कार्यकर्ताहरू र शुभचिन्तकहरूको कमी छैन, उहाँहरू एकदम उत्साहित छ। पार्टीले निर्देशन गरेको अवस्थामा, पार्टीले कार्यकर्ताहरूलाई खोजेको अवस्थामा नेपाली काङ्ग्रेसमा ऊर्जाशील कार्यकर्ताहरू, पार्टीका शुभचिन्तकहरू अत्यन्तै हुनुहुन्छ र त्यसको ज्वलन्त उदाहरण हामीले पायौं। यो कार्यक्रमले हामीलाई अझै थप उत्साहित बनाएको छ। हामीले सोचे भन्दा अत्यन्तै सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको छ। केन्द्रबाट आउनुहुने सभापति, उपसभापति लगायत केन्द्रीय नेतृत्व पनि त्यो उपस्थिति लिएर सहभागिताले अत्यन्तै उहाँहरू पनि प्रफुल्ल हुनुहुन्छ। यो अत्यन्तै राम्रो कार्यक्रम भयो भन्ने उहाँहरूले पनि हामीलाई फिडब्याक दिनुभएको छ। यसले रूपन्देहीमा काङ्ग्रेस झन् जागृत छ भन्ने सन्देश दिएको छ, यसले हामीलाई उत्साहित बनाएको छ।
2: हजुर, हुन्छ हरि सर, यहाँलाई यो महत्वपूर्ण समयका लागि र यो जानकारीका लागि धेरै धेरै धन्यवाद छ।
1: ल धन्यवाद, रेडियो रुमीलाई पनि विशेष धन्यवाद यो कार्यक्रममा सहभागी हुने अवसर दिनुभयो, त्यसका लागि मेरो तर्फबाट र पार्टीको तर्फबाट विशेष धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेस रूपन्देही जिल्ला सचिव हरि काफ्ले। उहाँसँगको यही कुराकानी सँगै आजलाई आजको सन्दर्भ यही सकिन्छ। भोलि फेरि सार्वजनिक सरोकारको अर्को विषयमा छलफल र विचार सहित आउनेछौ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। आजको सन्दर्भ

0: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
1: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा एघारमा भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ।
0: शान्ति नै किन?
1: कक्षा बाह्रमा 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
0: एसई 2081 18 चार जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
1: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
0: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
1: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573 33813, 98573 28735, 98573 35394 र 98472093992।
0: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
2: साउजी, गुड्का दिनु न।
3: ल, के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
4: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
5: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
7: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
6: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
7: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
6: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
7: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
6: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
7: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
6: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
8: साउजी, क्युआर भयो है?
9: ए, बगनुस् त, मेसेज आएको छैन।

0: विषयमा गुरुआमा
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ। छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला। आज बुटोल जाम न।
9: ए, किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
8: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
9: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
8: प्रोप्राइटर प्रताप भण्डारी। मोबाइल 98570-42471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
10: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
11: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
12: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काट्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
10: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98026311 र 98026213054।
1: खै जन्म दर्ता दिनुहोस् त।
13: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
13: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
13: ए, पहिला कसैले भनेनन्?
1: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
17: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ।

0: जस्तो लाग्थ्यो मलाई, बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन सुक नारायणगढ चितवन, मोबाइल 9850509934।
2: यौन हिंसाबाट बचौं र बचाऊ, यौन जन्य हिंसा सामाजिक अपराध हो, यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ, अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं, उनीहरूको चाल चलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं, बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
3: को हो भाइ र
4: म हो दिदी सुन्तली, ढोका खोल्नुहोस् न।
3: के भयो यति राति किन रुदिरह कि?
4: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
3: ल भन के भयो?
4: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाइले म भागेर आएको दिदी।
3: माइला दाइले पक्स त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य, यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? त्यो गर्नु
5: ए ल ल हामी लान्छौँ।
3: ल ल अब धेरै नरौ, कानुनले कारवाही गर्छ, भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला।
6: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं, सहयोगको लागि पैसा नलाग्ने, नेपाल प्रहरीको 100, बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता, नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9850509934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9852140934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन,
9: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
8: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
9: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आएँ। जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दा त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
0: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै परौँ।
10: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभयो दस सीताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
11: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
10: अब त म त बच्यो भनेछ नि। म
11: सुँगै सुँगाएर रामराजीपुर कलिम्पुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतातै पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
12: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री
1: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
13: यौन हिंसा से बचा जाए और सबकी बचावा जाए, यौन हिंसा सामाजिक अपराध हुए, ऐसन हिंसा पड़ोसी हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए, उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है, ऐसन हुए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन के कौन समस्या भय पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात जाए।
14: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
15: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
16: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
15: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
16: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
15: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
16: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
15: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
16: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
17: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
18: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
17: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि, फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
18: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
19: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
20: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
21: शान्ति समृद्धि र रूपान्तरणका लागि रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
1: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
0: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: अर्घा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भन्छ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98570 21 757 र 98472 96 228
4: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्क देखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याब को ठीक पछाडी मोबाइल 98026 33111 र 98026 21 354
5: हो घर पनि कति राम्रो बनेछ छिपिक्कै भएछ
6: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
7: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई
5: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
8: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सिएनसी मसिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
5: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570 72 397 र 98475 42 914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा 6 गोरकट्टा

0: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
1: सम्पूर्ण किसान दाजुभाइ तथा दिदी बहिनीहरू, फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
3: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही,
1: फोन नम्बर 071-560-205।
4: आग लागी तथा डडेलोबाट जोगियौं र जोगाऊ।
5: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
4: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
5: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
4: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
5: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
4: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
5: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
4: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
5: कहीँ कतै आगलागीका घटना भए वा वनमा डढेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डढेलो नियन्त्रण गरौं।
4: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
6: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
7: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
8: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
7: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
9: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8, पुष्पलाल पार्क।
10: फोन नम्बर 071-531-641, 535-641।
11: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
12: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
13: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
12: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
13: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
14: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
15: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
13: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8, करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र
2: 9847165439 हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
10: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
16: के हुनु नसनानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या।
10: आहा यो हो नि तरिका सासु ससुराको। हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी।
10: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
18: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
19: सबै मिलाई खुवाउ।
18: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ। बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
20: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
21: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि। आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
22: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
23: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसेयरमा समेत भर्ना खुलेको छ।
22: शान्ति नै किन?
23: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
22: एसईई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
23: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
22: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
23: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम सम्पर्क नम्बर 9857033813, 9857028735, 9857035394 र 9874093992।
22: शान्ति नमुना भविष्य निर्माणको विश्वसनीय आधार।
24: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
25: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौ।
24: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
25: आमाको दुध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 आमाको दुध मात्र खिलाऊ।
24: जन्मेदेखि 15 नियमित खोप पुरा गराऊ।
25: 6 आमाको दुध सँगै थप आहार पनि खुवाऊ।
24: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 हरेक महिना नियमित तौल लिऊ।
25: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
24: प्रत्येक 6 महिनामा जन्मेको 6 59 बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
26: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
27: शान्ति समृद्धि र रूपान्तरणका लागि रेडियो लुम्बिनी 96.8 MHz।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्यारे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन हो।
1: मानसिक समस्याबाट बस्ने उपायहरू,
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
9: असल साथीहरूसँग मात्रै संगत गरौं,
1: मादक पदार्थ र लागु औषध सेवन नगरौं,
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
1: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
14: उन्नतिका लागि शान्ति एक शान्ति समृद्धि र रूपान्तरणका लागि रेडियो लुम्बिनी 96.8 मेगाहर्ज

0: सम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अध्ययारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
0: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आए। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स सुक नारायणगढ चितवन, मोबाइल 98550-50934।
12: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।

0: आजको कार्यक्रममा नेपाली जड़ीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जड़ीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडको भन्नामा 10 सिटाजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: श्री बाबु म बेस्तरी खुसी, म त अहिले
3: अब त म त बच्यो भनेको छ नि। म
4: सुमै रामराजीपुर कलिमपुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्नी बेसरी पटौनी, सुतेको सुते हुने, सुतै सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
5: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन सुक नारायणगढ चितवन, मोबाइल 9855509934।
6: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
4: एसईई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा जान्ने बुझ्नेहरुको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन् खै के हो
5: आमै नि फेरि पनि थाहा छैन ल सुन न त्यसो भए
6: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
5: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
6: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
5: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
6: अंग्रेजी र नेपाली दुवै अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
7: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
6: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
5: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
6: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
5: बसको सुविधा समेत भएकोले
6: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
8: लौ म त अब ढुक्क भए बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा
6: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन
9: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
10: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
9: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
10: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त
9: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
10: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
9: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
10: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
11: शान्तिको आवाज रेडियो लुम्बिनी

0: होइन हो श्याम, कतै हिँड्यो हौ? निकै हतारमा पो देखिन्छौ त।
1: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
0: ल तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
1: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
0: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परे र भाइ?
1: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
0: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
2: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
0: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
3: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 square feet सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
4: होइन पुर्खे बा, किन के भयो र?
5: 12 चौरा
4: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
6: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
4: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
5: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
6: सम्पर्क क्रिम्सन अस्पताल, त्रिरोत्तमा छ, मणिग्राम, रूपन्देही। फोन 071-562-744, 562-745।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: होइन के खुसीको खबर हो दाजु?
7: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
8: हो र?
7: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय, पुष्पलाल पार्क, बुटवल। फोन नम्बर 071-573-823।

0: कमन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: जिल्लो तमाको बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-269 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
5: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
6: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
7: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
9: लुम्बिनी

मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने रामै राजा थिए र पोसिता भइकिन।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं।
0: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं।
1: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं।
0: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
1: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
0: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
1: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। तिलोत्तम नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
2: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
3: हाम्रा सेवाहरू
2: जनरल फिजिसियन,
3: स्त्री तथा प्रसूति,
2: बाल रोग,
3: छाला तथा यौन रोग,
2: हाड जोड्ने नसा तथा बात रोग,
3: टाउको तथा मनोरोग,
2: नाक कान घाँटी,
3: जनरल सर्जरी,
2: भिडियो एक्सरे,
3: डिजिटल एक्सरे,
2: ईसीजी,
3: डेन्टल तथा प्याथोलोजी,
2: फिजियोथेरापी
3: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
4: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
5: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
6: नीता पोलिक्लिनिक प्राली, तिलोत्तम 5 मणिग्राम रूपन्देही,
7: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
8: 98-570-21-835।
9: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
10: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
9: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
11: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
9: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
12: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
13: सबै मिलाइ खुवाऊ।
12: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
14: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
15: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्ने अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
2: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ।
1: शान्ति नै किन?
2: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
1: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
2: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
1: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
2: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573 3813, 98573 28735, 98573 35394 र 98472093992।
1: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
3: रेडियो लुम्बिनी 96.8।

0: उत्सवको पर्व
1: एसआर इप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: इपिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली विधान चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 071-542-6999
2: यति बेला बिहानको 9 बज्यो
3: समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चुब लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: दिल्ली भ्रमणमा रहेका राजसपा सभापति लामिछाने उच्चस्तरीय भेटघाटमा व्यस्त, आज भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुँदै।
0: एमाले अध्यक्ष ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै कंग्रेसले बोलायो अनुशासन समितिको बैठक।
1: महोत्तरीमा मध्यरातमा गोली चलाएर लूटपाट, प्रतिवाद गर्न खोज्दा दुईजना घाइते।
0: इरानका पूर्व सर्वोच्च नेता खामेनीको 3 महिनापछि औपचारिक अन्त्येष्टिको तयारी, 3 शहरमा हुने शवयात्रामा 2 करोड़ मानिस आउने अनुमान।
1: र महिला साफ च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले आज बंगलादेशसँग खेल्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएको छ। सोमबार नयाँ दिल्ली पुग्नुभएका लामिछानेले हिजोदेखि उच्चस्तरीय भेटवार्ता शुरू गर्नुभएको थियो। हिजो उहाँले भारतीय गृहमन्त्री र विदेश मन्त्रीसँग छुट्टा छुट्टै भेट गर्नुभएको थियो। भारतका गृहमन्त्री अमित शाहसँग भएको भेटवार्तामा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनैतिक दलहरू बीचको सम्वाद र सहकार्यका विषयमा कुराकानी भएको राष्ट्रपतिले जनाएको छ। त्यसअघि भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनसँग भेट भएको थियो भने भाजपाको मुख्यालयमा रेड कार्पेट र बाजागाजासहित लामिछानेको भव्य स्वागत गरिएको थियो। लामिछाने र भारतीय विदेश मन्त्री एस जयशंकर बीचको भेट छलफलमा नेपाल भारत विकास साझेदारी तथा जनस्तरका सम्बन्धमा केन्द्रित रहेको बताइएको छ। प्रधानमन्त्री मोदीसँगको भेटवार्तापछि सभापति लामिछाने अयोध्या पुगेर राम मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ।
1: राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो सभा 12 बजे बैठक शुरू हुनेछ। बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यवहार जानकारी गराउने कार्यसूची रहेको छ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची तय गरिएको छ। आज आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ भने अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देश प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यद्यपि हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सीमाबारे दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै अवरूद्ध गरेको थियो। प्रतिनिधि सभाको बैठक भने 5 दिनको लागि स्थगित भइसकेको छ।
0: यस्तै संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका 2 समितिको बैठक आज बस्दैछ। कानून न्याय तथा मानव अधिकार समितिको बैठक बिहान 9 बजे केही बेरपछि बस्दैछ। बैठकमा समितिको कार्यक्षेत्र र कार्यविधि सम्बन्धमा छलफल हुनेछ। यस्तै शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान 11 बजे बोलाइएको छ। बैठकमा उपसमिति गठन र समितिको आन्तरिक कार्यविधि पारित गर्ने कार्यसूची तय गरिएको छ। विपक्षीको अवरोधका कारण प्रभावित बन्दै आएको संघीय संसदका दुवै सदनको बैठक भने दुवै सदनमध्ये प्रतिनिधि सभाको बैठक भने जेठ 25 गतेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर हिजो बोलाइएका दुवै सदनको बैठकमा विपक्षीहरूले नाराबाजी र वेल घेराउ गरेका थिए, जसका कारण बजेटमाथिको छलफल प्रभावित भइरहेको छ।
1: पछिल्लो राजनैतिक घटनाक्रमहरूपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुनुहुने भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय संगठन विभागको आयोजनामा आज र भोलि सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा विषयक 2 दिने राष्ट्रिय कार्यशाला आयोजना हुँदैछ। सोही कार्यक्रममा उहाँ सहभागी हुन लाग्नु भएको हो। काठमाण्डुको बबरमल स्थित कार्की बैंकेटमा सञ्चालन हुने कार्यशाला आज बिहान 11 बजेबाट शुरू हुनेछ। कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष ओलीले गर्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिनुभएको हो।

0: ललितपुरको सानेपामा बस्नेछ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशन दिएको छ। पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ।
1: महोत्तरीमा चोरी गर्न गएका लुटेरासँग प्रतिवाद गर्दा गोली लागेर श्रीमान श्रीमती घाइते भएका छन्। हिजो राति सनामा गाउँपालिका तीन खकना दक्षिण बारी टोलमा घरभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरिरहेका पाँच छ जना अपरिचित व्यक्तिसँग प्रतिवाद हुँदा 27 वर्षीय रामेश्वर यादव र उनकी श्रीमती 22 वर्षीय किरण यादवमाथि गोली प्रहार भएको हो। गोली लागेर दुवैजना घाइते भएका हुन्। उनीहरूको प्रारम्भिक उपचारपछि थप उपचारको लागि जनकपुर पठाइएको छ। घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। अन्नपूर्ण प्रथम हिमाल आरोहण शुरू भएको आज 76 वर्ष पूरा भएको छ। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको 8091 मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको 76 वर्ष पूरा भएको हो। सन् 1950 जून 3 फ्रान्सका मौरिज हर्जुक र लुई लचेनल को टोलीले अन्नपूर्णको शिखर चुमेको 3 वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो। 8000 मिटर भन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई ज्येष्ठ हिमाल भनिन्छ। यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नरच्याङको भूगोलमा पर्छ। नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाको रूपमा आज विविध कार्यक्रम गरी दिवस मनाउन लागि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत कुमार पुनले बताउनुभयो। यस अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा घान्द्रुकतर्फको आधार शिविरतर्फ दौड़ प्रतियोगिता र नयाँ पदमार्गको प्रवर्धनको लागि लमजुङको दोर्दी गाउँपालिकामा अन्नपूर्ण आरोहण दिवस आयोजना गरिएको छ। पर्यटन विभागका अनुसार पछिल्लो 5 वर्षमा 536 जनाले आरोहण गरेको अन्नपूर्ण हिमाल चढ़नको लागि यस वर्षको वसन्त याममा 4 समूहका 27 जनाले अनुमति लिएका थिए। अनुमति लिएका मध्ये कतिले सफल आरोहण गरे भन्ने विवरण अध्यावधिक भइरहेको विभागका शाखा अधिकृत शर्मिला जाडेले बताउनु भएको छ। आज आधार शिविरदेखि नर्च्याङसम्म 36 किलोमिटर दूरीमा दौड़, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण समारोह गरेर दिवसको समापन गरिने अन्नपूर्ण गाउँपालिका 4 वडाध्यक्ष लोक बहादुर फगामीले जानकारी दिनुभएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इजरायलको आक्रमणमा मारिएका इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको 3 महिनापछि अन्तिम संस्कार गर्ने तयारी गरिएको छ। इस्लामिक परम्परा अनुसार सामान्यतया मृत्यु भएको केही दिनमै अन्त्येष्टि गरिनुपर्ने भए पनि इरान सरकारले यसलाई अनिश्चितकालका लागि स्थगित गरेको थियो। गत फेब्रुअरी 28 आफ्नै निवासमा भएको हवाई हमलामा परि खामेनीको निधन भएको थियो। मार्च महिनाको शुरूआतमै अधिकारीहरूले दिएको जानकारी अनुसार देशको विषम परिस्थिति र सम्भावित ठूलो जनसागरलाई व्यवस्थापन गर्न आइपर्ने सुरक्षा तथा प्राविधिक चुनौतीका कारण अन्त्येष्टि ढिलाइ गरिएको हो। इरानको सरकारी मीडियाका अनुसार यो औपचारिक अन्त्येष्टि जून महिनाको मध्यतिर हुने सम्भावना छ। यद्यपि निश्चित मिति र समय भने अझै पनि सार्वजनिक नगरिएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। इरानको सरकारी संचार माध्यमसँग कुराकानी गर्दै तेहरानका उपमेयर मोहम्मद अमीन ताबा कोबी जाहेदले विभिन्न 3 शहरमा शोक यात्राको तयारी गरिएको बताउनुभयो। राजधानी तेहरान, प्रमुख धार्मिक केन्द्र कोम र खामेनीको जन्मस्थल मसादमा यात्रा हुनेछ। ऐतिहासिक र भावनात्मक मानिएको यो समयमा तेहरानमा मात्र करिब 2 करोड़ मानिस भेला हुन सक्ने अनुमान गरी त्यसै अनुसारको सुरक्षा प्रबन्ध मिलाउन शुरू गरिएको छ।
1: अब खेल समाचार। महिला साफ च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। भारतको गोवा स्थित जवाहरलाल नेहरू स्टेडियममा हुने पहिलो सेमी फाइनलमा

0: पाले दुईपल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेशको सामना गर्न लागेको हो। खेल दिउँसो सभा 4 बजे शुरू हुनेछ। प्रतियोगिताको पछिल्ला 2 संस्करणको फाइनलमा बंगलादेशसँग पराजित भएको नेपाल आज बंगलादेशलाई हराउने मनोबलका साथ मैदान उत्रन्दैछ। तर नेपालले बंगलादेशलाई सन् 2021 यता हराउन सकेको छैन। अहिलेसम्म नेपाल र बंगलादेशको टीमबीच 13 खेल भएका छन्। त्यसमध्ये नेपालले 6 खेलमा विजयी भएको छ। प्रतियोगिताको अर्को सेमी फाइनलमा भारत र भूटान यही मैदानमा राति 8 बजे भेट्नेछन्। फाइनल खेल आगामी शनिबार हुनेछ।
1: अब मौसम, आज मधेस प्रदेश सहित केही प्रदेशको तापक्रम बढ़ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेसका साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराईका भूभागमा तातो दिन हुने हुँदा अत्यधिक गर्मी हुने सम्भावना छ। बाराको सिमरा लगायत स्थानको न्यूनतम तापक्रम आज बिहानै 30 डिग्री सेल्सियस नागेको छ। दिउँसो देशको हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। तराई भूभागमा आंशिक बदली मात्र हुनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा भने मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। राति कोशी प्रदेशको हिमाली र पहाड़ी भूभाग बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहे पनि अन्य पहाड़ी भूभाग र तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: दिल्ली भ्रमणमा रहेका रासपा सभापति लामिछाने उच्चस्तरीय भेटघाटमा व्यस्त। आज भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुँदै
1: एमाले अध्यक्ष ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै कंग्रेसले बोलायो अनुशासन समितिको बैठक।
0: महतनीमा मध्यरातमा गोली चलाएर लुटपाट प्रतिवाद गर्न खोज्दा 2 जना घाइते।
1: इरानका पूर्व सर्वोच्च नेता खामेनीको 3 महिनापछि औपचारिक अन्त्येष्टिको तयारी। 3 शहरमा हुने शवयात्रामा 2 करोड़ मानिस आउने अनुमान।
0: र महिला साफ च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले आज बंगलादेशसँग खेल्दै
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
3: AIO.
4: AIO?
3: Yes, AIO. All in one mart. The best place for shopping.
4: के छ र हो खास त्यहाँ?
3: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: वाओ, कहाँ छ र यो?
3: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.
5: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities. Admission process.

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914, ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।
5: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
1: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5, मणिग्राम, रूपन्देही।
2: आग लागी तथा डडेलोबाट जोगियौं र जोगाऊ।
0: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
2: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
0: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
2: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
0: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
2: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
0: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
2: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
0: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
2: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
0: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
3: अब नस तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल, पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98026311 र 98026211354।
6: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दितो मूल्याङ्कन गर्ने,
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
0: सम्पर्क 98570024344, 98570352727 र 98570073220।
14: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
15: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
14: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
16: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
17: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सासुको मेसो खोज्दै छौ क्या?
16: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
18: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
16: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
19: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
20: सबै मिलाइ खुवाउ।
19: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
21: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पुसिलो खाना खुवाऊ।
22: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
23: ओइस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
24: हो र, होइन होला त्यस्तो त।
25: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
24: केही भएन मिस,
25: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000-1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
24: हुन्छ मिस।
26: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
27: नेपाल सरकार विज्ञापन बोर्ड।
28: शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुट नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एसीको नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
9: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै DHM र सब ओभरसेयरमा समेत भर्ना खुलेको छ।
8: शान्ति नै किन?
9: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
8: एसई 2081 18 4 GPA सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
9: DHM नेपाल प्रथम तथा द्वितीय हुन सफल।
8: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
9: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98 570 33 813, 98 570 28 735, 98 570 35 394 र 98 472 0 93 92।
8: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
10: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
11: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
10: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 गर्भ जाँच गराऊ।
11: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
10: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
11: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
10: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
11: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
10: प्रत्येक छ छ महिनामा जन्मेको छ महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
12: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
13: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
13: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
14: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
15: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
5: उत्सवको पर्व
6: एसआर किप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
5: एसएसबी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
6: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
5: फोन नम्बर 071-542-6999।
7: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
7: मद्यपान र धूम्रपान सेवन नगरौं,
8: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
4: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बितेमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
3: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
4: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
3: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले गरौं।
3: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
7: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
6: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
7: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
8: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
9: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
11: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
10: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
12: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका। साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
13: किन झोक्राउनु भन्छ काका?
14: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
13: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
14: ए बुद्ध फाइबर, कानछोली पनि त्यही भन्थ्यो।
15: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 7557 र 98472 96228।
16: होइन पुर्खे बा, किन के
17: भयो
16: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या? एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
18: चौबिसै घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको

0: स्मार्टफोन पॉइंट संग सधैं रिवार्डेड।
1: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
4: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही।
2: फोन नम्बर 071-560-205।
5: होइन काका, निकै टोलाएर हेर्नुभयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइ हाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेर त्यो हाट बजार से लाएर लगाइहाले हजुर। एकको दाना फलेन।
5: जहाँ पायो त्यहीँबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बाबु, हाँ बताइहाल्नु।
5: सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको नि?
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्ता नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर, बगैँचा, होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 560-205।
8: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो, छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-76-96-018।
9: एचआईभी संक्रमितहरूको लागि लान्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
10: नेपाल सरकारसँगको सहकार्य, युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
11: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
12: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा।

0: 20 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
1: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी। मोबाइल 9857042471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम, रूपन्देही।
2: आग लागी तथा डडेलोबाट जोगियौं र जोगाऊ।
1: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
2: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
1: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
2: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
2: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
1: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
2: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
2: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
1: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
4: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8, पुष्पलाल पार्क।
1: फोन नम्बर 071531641, 535641।
6: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
11: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
12: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
11: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
12: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस् र?
10: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
13: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
11: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं।
2: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं।
11: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं।
2: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
11: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
2: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
11: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ।
2: वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
11: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
14: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
15: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोल्दै छौ क्या
14: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
16: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
14: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
17: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
18: सबै मिलाई खुवाऊ
17: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
20: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
21: हेलो
22: हेलो बहिनी सन्चै छौ
21: हजुर सन्चै छु हजुरलाई कस्तो छ
22: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
21: आहा अनि हुलाकमा पो जानु
22: हो नि हुलाकमा जाऊ न
21: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
22: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
21: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
22: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
21: ए सहरमा मात्र होला नि
22: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
21: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
23: नेपाल सरकार विज्ञापन बोर्ड
24: नमस्कार स्वयं सेविका दिदी
25: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
26: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
25: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
24: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
25: हो त
26: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
25: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
23: नेपाल सरकार विज्ञापन बोर्ड
27: रेडियो लुम्बिनी 96.8 मेगाहर्ट्ज

0: खै जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेन?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
3: मद्यपान र धूम्रपान सेवन नगरौं,
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
7: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै DHM र सब ओभरसेयरमा समेत भर्ना खुलेको छ।
6: शान्ति नै किन?
7: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
6: एसई 2081 18 जना 4 GPA सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
7: DHM नेपाल प्रथम तथा द्वितीय हुन सफल।
6: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
7: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मडिग्राम, सम्पर्क नम्बर 9857033813, 9857028735, 9857035394 र 9842093992।
6: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
8: साउजी गुड्का दिनु न।
9: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
10: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको को कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसार गरेको पाइएमा दण्ड, जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
11: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मडिग्राम, रूपन्देही।
12: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
13: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौ।
12: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
13: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
12: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
13: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
12: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
13: थप आहारसँगै समय तालिका अनुसार बाल भिजा पनि खुवाऊ।
12: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
11: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मडिग्राम, रूपन्देही।
14: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: शरीर फुलेर झाबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: लामखुट्टेको टोकाईबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाईबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाईबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाडको नम्बर 10 पिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा, जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ, म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने बस्छु। श्री बाबा म व्यस्तरी खुसी म त अहिले अब त म त बसेँ भने छ नि म
6: रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतातै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतातै पोल्ने दुख्ने बेसरी पटौनी सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बितैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,
7: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-70-24-870।
5: सौजी क्युआर भयो है?
6: ए, बकुनुस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: दिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-7019 र 98-672-96-018।
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-3111 र 98-026-21-354।
4: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं।
0: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं।
1: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं।
0: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
1: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
0: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
1: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ।
0: वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
2: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
3: हाम्रा सेवाहरू
2: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
3: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
2: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
3: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
2: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
4: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
5: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
6: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
7: हाम्रा सेवाहरू
6: जनरल फिजिसियन,
7: स्त्री तथा प्रसुति,
6: बाल रोग,
7: छाला तथा यौन रोग,
6: हार जोड्ने नसा तथा बाथ रोग,
7: टाउको तथा मनोरोग,
6: नाक कान घाँटी,
7: जनरल सर्जरी,
6: भिडियो एक्सरे,
7: डिजिटल एक्सरे,
6: ईसीजी,
7: डेन्टल तथा प्याथोलोजी,
6: फिजियोथेरापी
7: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
8: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
9: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
10: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
11: 9857021-835।
12: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
13: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोल्दैछौ क्या?
12: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
14: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
12: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
15: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
16: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
17: सबै मिलाइ खुवाऊ।
16: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
19: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
0: हेलो
20: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
20: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
20: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
20: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
20: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
20: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
17: नमस्कार सेनसेविका दिदी।
21: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
22: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
21: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
17: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
21: हो त,
22: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
21: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
23: खै जन्म दर्ता दिनुहोस् त।
24: जन्म दर्ता गरेको छैन नि म्याडम।
23: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
24: हो र, मलाई त थाहा नै थिएन म्याडम।
23: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
24: ए, पहिला कसैले भनेन?
25: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
21: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
11: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
11: अब सुन्नुहोस् पूरा समाचार।
21: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
11: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
21: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
11: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
21: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
11: मद्यपान र धूम्रपान सेवन नगरौं।
21: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
25: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
11: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
25: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
11: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
25: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
11: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
25: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
21: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
21: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
21: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
21: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: एसीको नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
2: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ।
1: शान्ति नै किन?
2: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
1: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
2: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
1: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
2: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573 3813, 98573 28735, 98573 35394 र 98472093992।
1: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
3: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
3: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
3: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
3: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
3: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसून जन्य स्वास्थ्य जोखिम न्यूनीकरण गर्न देशभर प्रतिकार्य टोली तयारी अवस्थामा, तालिम प्राप्त डाक्टर र स्वास्थ्यकर्मी खटाएको स्वास्थ्य मन्त्रालयको भनाई। राष्ट्रसंघीय प्रथम समितिको अध्यक्षमा नेपाल निर्वाचित, जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता। आज विश्व साइकल दिवस नेपालमा पनि मनाइँदै काठमाडौँमा भएको र्यालीमा सांसद पनि सहभागी। रूसद्वारा युक्रेनमा हवाई आक्रमण, 22 जनाको ज्यान गयो, 138 जना घाइते। र एसीसी महिला प्रिमियर कपमा कतारलाई हराउँदै नेपालको विजय शुरूआत। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले आज बंगलादेशसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। मनसूनमा हुन सक्ने स्वास्थ्य समस्या न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयले देशभरका सबै पालिकामा तालिम प्राप्त डाक्टर र स्वास्थ्यकर्मी सहितको द्रुत प्रतिकार्य टोली तयारी अवस्थामा रहेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले ऱ्यापिड रेस्पोन्स टीम तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले संघ, प्रदेश र पालिकासँग समन्वय गरी मनसून जन्य विपद तथा त्यसबाट उत्पन्न हुन सक्ने स्वास्थ्य समस्याको सामना गर्न विशेष कार्ययोजना बनाएको हो। कार्ययोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको डाक्टर अधिकारीले बताउनुभयो। साथै उहाँले बढ़दो तापक्रम, आर्द्रता र निरन्तर वर्षाको कारण विभिन्न प्रकारको संक्रामक रोग फैलने सम्भावना उच्च हुन सक्ने हुँदा यसको प्रतिकार्यको लागि सरकार तयारी अवस्थामा रहेको बताउनुभयो। मनसूनमा खानेपानीका स्रोतहरू दूषित हुन सक्ने, बाढ़ी तथा डुबानका कारण फोहोर पानी खानेपानीका मुहानमा मिसिन सक्ने तथा सरसफाई व्यवस्थापन प्रभावित हुन सक्ने भएकोले स्वास्थ्य चुनौती थप जटिल बन्न सक्छ। यस्तो अवस्थामा आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा अन्य आपतकालीन उपकरणको व्यवस्थापनलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको सहायक प्रवक्ता अधिकारीले बताउनुभयो। सरकारले मनसूनको समयमा रोग नियन्त्रण र रोकथामको लागि जनचेतना अभिवृद्धि अभियानलाई पनि प्राथमिकता दिएको उहाँको भनाइ छ। मन्त्रालयले व्यक्तिगत सरसफाई, परिवार तथा समुदायलाई स्वच्छता, खाद्यान्नको सुरक्षित भण्डारण, स्वच्छ खानेपानीको प्रयोग र वातावरणीय सरसफाईको विषयमा नागरिकलाई सचेत गराउन पालिकासँग समन्वयमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले नागरिकलाई उमालेर वा शुद्धिकरण गरिएको पानी मात्र पिउन, बासी तथा असुरक्षित खाना नखान, फलफूल तथा तरकारी राम्ररी सफा गरेर मात्र खान तथा कुनै पनि स्वास्थ्य समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्नुभएको छ। नेपाल संयुक्त राष्ट्रसंघीय महासभा यूएनजीएसको 81 अधिवेशन अन्तर्गत प्रथम समिति निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षाको अध्यक्षमा निर्वाचित भएको छ। नेपालका लागि यो ठूलो कूटनैतिक उपलब्धि हो। बहुपक्षीयता, अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा तथा विश्वव्यापी निशस्त्रीकरणका प्रयासप्रति 7 दशकभन्दा लामो समयदेखि व्यक्त नेपालको प्रतिबद्धताप्रतिको अन्तर्राष्ट्रिय मान्यता हो। प्रथम समितिको अध्यक्षमा निर्वाचित भएपछि संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले सदस्य राष्ट्रहरूले नेपालमाथि गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले यो जिम्मेवारी निष्पक्षता, पारदर्शिता र समावेशिताको आधारमा प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ। समितिले निशस्त्रीकरण, अन्तर्राष्ट्रिय सुरक्षा तथा विश्व शान्ति सम्बन्धी विषयमा छलफल र निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विश्व साइकल दिवसको अवसरमा आज काठमाडौँमा साइकल र्याली गरिएको छ। नेपाल साइकल सोसाइटीको आयोजनामा भएको र्यालीमा साइकल प्रेमीको सहभागिता थियो। खुल्ला मंचबाट बिहान साइकल र्याली शुरू भएको थियो। साइकललाई वातावरण मैत्री, स्वास्थ्य मैत्री तथा दिगो यातायातको माध्यमका रूपमा प्रयोग गर्ने उद्देश्यले आयोजित र्यालीमा सांसदहरूको समेत सहभागिता रहेको थियो। सहभागीले साइकल मैत्री पूर्वाधार निर्माण, सुरक्षित सड़क र दिगो शहरी यातायातको आवश्यकतामा जोड़ दिएका छन्। हरेक वर्ष जून 3 तारीकमा विश्व साइकल दिवस मनाउने गरिन्छ। यस वर्षको नारा हरित भविष्यका लागि साइकल भन्ने रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा लुम्बिनी प्रदेशमा एमालेका 4 जना मन्त्रीले दिए राजीनामा, सुनको भाव आज गडबड भएन, चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: तीन वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856713114 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले मनसून जन्य स्वास्थ्य जोखिम न्यूनीकरण गर्न देशभर प्रतिकार्य टोली तयारी अवस्थामा राखेको स्वास्थ्य मन्त्रालयको भनाई, राष्ट्रसंघीय प्रथम समितिको अध्यक्षमा नेपाल निर्वाचित लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदबाट एमालेका 4 जना मन्त्रीले राजीनामा दिएका छन्। आफूहरूले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकालले बताउनुभयो। राजीनामा दिनेहरूमा भौतिक पूर्वाधार विकास मन्त्री ढकाल, सिंचाई मन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारू हुनुहुन्छ। एमाले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्ने तयारी गरेको छ। यसैबीच नेकपा एमालेको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा सम्बन्धी 2 दिने राष्ट्रिय कार्यशाला आजदेखि काठमाडौँमा शुरू भएको छ। पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यशालाको उद्घाटन गर्नुभएको छ। गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावपछि ओली आज पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिनु भएको हो। आज सुनको भाव यथावत रहेको छ, चाँदीको भने भाव घटेको छ। हिजो सुनको भाव तोलामा 400 रूपियाँले बढ़ेर तोलाको 3,11,300 रूपियाँमा कारोबार भएकोमा आज भाव यथावत नै रहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव तोलामा 35 रूपियाँले घटेको हो। हिजो तोलाको 5,405 रूपियाँमा कारोबार भइरहेको चाँदी आज घटेर तोलाको 5,370 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। रूसले युक्रेनका विभिन्न शहरमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा 22 जनाको ज्यान गएको छ, 138 जना घाइते भएका छन्। सयौं ड्रोन र दर्जनौं क्षेपास्त्र प्रयोग गरी गरिएको आक्रमणले युक्रेन

अपील समेत गर्नुभएको छ। अब खेल खबर। मलेसियामा आजदेखि शुरू भएको एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरूआत गरेको छ। नेपालले कतारलाई 8 विकेटले हरायो। कतारले दिएको 77 रनको लक्ष्य नेपालले 10 ओभर 5 बलमा 2 विकेट गुमाएर भेटायो। नेपालको लागि बोलिङतर्फ रूबिना छेत्रीले 3 विकेट लिइन् भने ब्याटिङतर्फ ओपनर बिन्दु रावलले सर्वाधिक 33 रन बनाइन्। पूजा महतोले अभिजित 28 रन जोडिन्। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कतारले 16 ओभर 5 बलमा अल आउट हुँदै 76 रन बनाएको थियो। कतारका लागि ओपनर गेटरुडे चरिन्दुले सर्वाधिक 25 रन बनाई। नेपालले अब भोलि आफ्नो दोस्रो खेल भूटानसँग खेल्नेछ। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। र दक्षिण एसियाली देशहरूको ठूलो प्रतियोगिता महिला साथ च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। खेल भारतको गोवामा रहेको पण्डित जवाहरलाल नेहरू रंगशालामा दिउँसो 4:15 बजे शुरू हुनेछ। विगत 5 वर्ष यता नेपाल बंगलादेशसँग पराजित हुँदै आएको छ। सन् 2022 र 2024 भएको सात च्याम्पियनशीपको फाइनलमा बंगलादेशले नेपाललाई हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो। समूह चरणको खेलमा नेपालले भूटानलाई 1-0 र श्रीलंकालाई 2-0 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो। बंगलादेशले समूह चरणको खेलमा मालदिप्सलाई हराउँदा भारतसँग हार बिहोरेको थियो। आजै भारत र भूटान बीचको दोस्रो सेमी फाइनल खेल राति 8:15 बजे हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मनसून जन्य स्वास्थ्य जोखिम न्यूनीकरण गर्न देशभर प्रतिकार्य टोली तयारी अवस्थामा तालिम प्राप्त डाक्टर र स्वास्थ्यकर्मी खटाएको स्वास्थ्य मन्त्रालयको भनाई। राष्ट्रसंघीय प्रथम समितिको अध्यक्षमा नेपाल निर्वाचित जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता। आज विश्व साइकल दिवस नेपालमा पनि मनाइँदै काठमाडौँमा भएको र्यालीमा सांसद पनि सहभागी। रूसद्वारा युक्रेनमा हवाई आक्रमण 22 जनाको ज्यान गयो 138 जना घाइते। र एसीसी महिला प्रिमियर कपमा कतारलाई हराउँदै नेपालको विजय शुरूआत। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले आज बंगलादेशसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: आग लागि हुन नदिन सधैं चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरुट तमाखु चिलिम सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ। आग लागिजन्य विपदबाट बस्न सनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक।

0: कीर्तिपुर काठमांडू 98-512-40-934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 उन्नाइस भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नु।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 उमेर जस्तो लागिराखेछ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडको भन्नुमा 10 हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 बल्ल थाहा हुन्छ। 7 म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
3: अब त म त बचेँ भनेको छु नि। म
4: रामराजीपुर कल्याणपुर भन्छ पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री
5: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98-570-59-934, लाइन सुक नारायणगढ चितवन, मोबाइल 98-550-50-934।
6: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं,
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
6: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
7: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: एसईई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा। जान्ने बुझ्नेहरुको कुरा सुन्दा शंकरनगर दुर्गादत्त मावि पढ्नु पर्छ भन्छन्। खै के हो
9: आमै नि त्यति पनि थाहा छैन ल सुन न त्यसो भए
10: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
9: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
10: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
9: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
10: अंग्रेजी र नेपाली दुवै माध्यममा अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
11: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
10: क्षतिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
9: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
10: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
9: बसको सुविधा समेत भएकोले
10: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
12: लौ म त अब ढुक्क भए बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नु है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा
10: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन
13: होइन हो श्याम कता हिँड्यो निकै हतारमा पो देखिन्छौ त
14: कहाँ हुनुहुने म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी
13: ल तिमी के को अशक्त छौ र भाइ देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ जे काम पनि गर्न सक्छौ फेरि
14: हो नि दिदी म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु तर मेरो यो बोलीमा अशक्तता छ नि त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी
13: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ
14: त्यस्तो होइन नि दिदी यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ जस्तै लोक सेवा शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी
13: ए त्यस्तो पो हो भाइ म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु एकछिन पर्ख है भाइ म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु
15: हो अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो
16: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
17: मानसिक समस्याबाट बच्ने उपायहरू
18: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
17: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
18: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
17: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
18: असल साथीहरूसँग मात्रै संगत गरौं
17: मादक पदार्थ र लागू औषध सेवन नगरौं
18: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
17: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
19: नेपाल सरकार विज्ञापन बोर्ड
20: किन झोक्राउनु भयो काका
21: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
20: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
21: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
22: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने
1: फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 98570 21 757 र 98472 98228।
2: खुसीको खबर
3: होइन के खुसीको खबर हो दाजु?
2: अरे भाई, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
3: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
3: सौजी क्युआर भयो है?
23: ए भन्नुहोस् त, मेसेज आएको छैन।

0: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
1: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
0: के तपाईँको बगैँचामा फल लागेको छैन?
2: अरे हजुर, कलमी बिरुवा फनेर चोहार बजार लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
0: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
2: कहाँ पर खोजे त बाबु, बताइहाल्नु।
0: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको हो नि?
2: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
3: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, ड्यू भिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्त नर्सरी तिलोत्तमा चार डाइभर टोल रूपन्दहीमा सम्पर्क गर्नुहोस्।
3: फोन नम्बर 5625।
5: आग लागि तथा डडेलोबाट जोगियौ र जोगाऊ।
6: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आग लागेका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
5: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
6: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
5: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
6: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
5: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
6: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
5: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
6: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
5: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
6: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
7: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: ओमिन भाइ, कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
12: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
10: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न। तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-77003, 98477-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
13: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
14: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
13: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
15: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
13: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
16: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
17: सबै मिलाई खुवाऊ।
16: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दूधको साथै अंडा माछा मासु हरिया सागपात तथा पहेला जातका फलफूल पनि खुवाए तपाईले नि
17: साथै गर्भवती महिलालाई हरेक दिन सधैं खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
18: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
19: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ अब ढिला नगर्नुहोस् आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा
20: नेपालकै उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 मा भर्ना खुल्यो विज्ञान व्यवस्थापन शिक्षा र कानून तपाईको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ
19: शान्ति नै किन
20: कक्षा 12 मा 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल
19: एसईई 2081 मा 18 जना 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल
20: डीएचएम मा नेपाल प्रथम तथा द्वितीय हुन सफल
19: अनुभवी शिक्षक उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल
20: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम सम्पर्क नम्बर 98573383 98573285 98573394 र 98472093992
19: शान्ति नमुना भविष्य निर्माणको विश्वसनीय आधार
21: खै दाई देखि लिखी रोड अनि एउटा सुर्ती लिनुस् न
22: ए ल ल लिनुस् भाई
21: अनि दाई कति भयो पैसा
22: ल हेर भाइ के गरेको तपाईले तपाईलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुस् है भाइ कारबाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
23: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि बना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
24: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: कोठा सुगर्नु वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि, फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
5: रेडियो लुम्बिनी 96.8 मेगाहर्ट्ज।

सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा, पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौं। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: मार्गा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भन्छ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98570 21 757 र 98472 96 228
4: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
5: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
6: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मृगी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98026311 र 98026311354
7: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ
8: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
7: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
9: फोन नम्बर 071-531-641
10: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठुलो हुन्न कामलाई सम्मान गरौं लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
12: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
13: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
12: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
13: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
14: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
15: हाम्रा सेवाहरू
14: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
15: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
14: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
15: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
14: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
16: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
9: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
16: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढाबुढी गफी त
17: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दै छौ क्या
16: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
18: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भनिदिउँ त नानी
16: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
19: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
20: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
21: सबै मिलाइ खुवाऊ
20: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
22: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
23: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्ने अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।
3: खै दाई, दुई किली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: आग लागि हुन नदिन सधैं चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौं। ग्यासको गन्ध आए व्यवस्था नगरौं। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट तमाखु चिलिम सुल्फा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
2: पीछो शांति को

0: ஃபோன் பாயிண்ட் சங்க சதை ரிவார்டெட்.
1: चैतदेखि जेठ महिनासम्म सुक्खा मौसम र हावाहुरी चल्ने भएकोले आग लागेको धेरै जोखिम रहन्छ। त्यसैले सलाई लाइटर जस्ता आगोजन्ने वस्तु बालबालिकाले नभेट्ने ठाउँमा राखौं। चुरोट मिडीका ठुटाहरू राम्रोसँग निभाएर मात्रै फाल्ने गरौं। वन जंगल जाँदा आगोजन्ने वस्तु लिएर नजाऊ। यदि आगलागी भइहालेमा नजिकको जनसमुदाय, दमकल वा प्रहरी कार्यालयमा खबर गर्न नबिर्सौं। जनहितका लागि तिलोतमा नगरपालिका, रेडियो लुम्बिनी र तिलोतमा टेलिभिजन मणिग्राम रूपन्देही।
2: यति बेला दिउँसोको

0: मनोरञ्जन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजोको समाज र आजका भोगाई पुराना र नयाँ भाका गीत संगीत मार्फत अब कार्यक्रम सुस्तेलीमा
1: लुम्बिनी 96.8 MHz हरेक हप्ताको बुधबार र शुक्रबार प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम सुस्तेली।

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सुशीलीको प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण लोकपारखी मित्रमा। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट पनि यति बेला कार्यक्रम सुशीली सुन्न सकिन्छ र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट पनि कार्यक्रम हेर्न सकिन्छ। प्रविधिमा आज क्यामेरामा प्रविधिमा सविता ढकालसँगै म तपाईँको लोकसयात्री प्रकाश नेउपाने बुधबारी व्यवसायलाई रमाइलो गराउनका लागि यति बेला हामी जुटिसकेका छौं। तपाईँ पनि तयारी अवस्थामा हुनुहुन्छ हामीलाई फोन गर्न, म्यासेज गर्न, हामीसँग भलाकुसारी गर्न, रमाइलो गर्नका लागि। पक्कै पनि बुधबारी व्यवसायमा पुराना तथा नयाँ लोक तथा दोहोरी भाकाहरू लिएर यति बेला हामी तपाईँको माझमा उपस्थित भइसकेका छौं। 0175625012 बाटो भएर आउनुहोला, भलाकुसारी गरौं। गर्मी छ बाहिर, अलिकति प्रचण्ड घाम लागिरहेको छ, त्यो घाममा शीतलमा बसेर फोन गर्नुहोला, रमाइलो गरौं, प्रतिभा सुनाउनुहोस्, भलाकुसारी गरौं। कला संस्कृतिको जगामा के गर्न सकिन्छ? पक्कै पनि बुधबारी व्यवसायको दैलो गर्न चाहन्छु। पुरूषोत्तम नेउपाने र बीमा कुमारी दुराको आवाजमा रहेको रमाइलो भाका, घाम जस्तो चम्किलो जुन हुँदैन, जति रुन परे नि मेरै काखमा रहु सानो, शत्रुको सामु रुनु हुँदैन, स्वीकार्नुहोला।

आहा, घाम जस्तो चम्किलो जुन हुँदैन, जति रुन परे नि मेरै काखमा रहोस् सानो, शत्रुको सामु रुनु हुँदैन पक्कै पनि, एक आपसमा परेको दुःख घरमै साटासाट गरौं जस्ता कुराहरू कलाकारहरूले गर्नुभएको थियो। पुरूषोत्तम नेउपानेर बेमा कुमारी दुराको यो रमाइलो आवाजले आज दैले उगारेका छौं। पक्कै पनि रेडियो लुम्बिनी 96.8 मेगाहर्ज यति बेला सुनिरहनु भएको छ तपाईँले। कार्यक्रम सुशीलको बुधबारी व्यवसाय हो, रमाइलो गर्नका लागि हामी जुटिसकेका छौं। क्यामेरामा प्रविधिमा सविता ढकाल र म तपाईँको लोकसयात्री प्रकाश नेउपाने यति बेला तपाईँको रेडियो सेट अथवा रेडियोको पेजबाट यति बेला भिडियो मार्फत पनि तपाईँसँग हामी प्रत्यक्ष भेटघाट भइरहेका छौं। त्यसैले पनि रेडियो लुम्बिनी मणिग्राम भनेर सर्च गर्नुभयो भने हामीलाई देख्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ। त्यहाँ फेसबुक लाइभ आइरहेको छ, भिडियो आइरहेको छ। त्यसैले पनि रेडियो खोल्नु भएको छ 96.8 मेगाहर्ज र त्यो पनि सुनिरहनु भएको छ। पक्कै पनि हामीलाई फोन गर्नका लागि मैले अनुरोध गरिरहेको छु, फोन गर्नुपर्छ, माया गर्नुपर्छ, एक आपसमा भलाकुसारी गर्नुपर्छ। तपाईँसँग प्रतिभा छ भने प्रतिभा पस्कन सक्नुहुन्छ, पस्कनका लागि एउटा वातावरण हामी खुल्ला गरेका छौं। 071-562-012 बाटो भएर तपाईँ आउन सक्नुहुन्छ। यति बेला नयाँ तथा पुराना लोक तथा दोहरी भाकाहरूसँगै रमाइलो गर्नका लागि हामी जुटिसकेका छौं। तपाईँ पनि पक्कै पनि उठिसक्नु भएको छ, खाना खाएर आराम गर्दै हुनुहुन्थ्यो अथवा निदाउँदै हुनुहुन्थ्यो भने पनि कार्यक्रम सूचीले आइसकेपछि जरक्क उठेर अब फोन गर्नुपर्छ भनेर लाग्नु भएको छ। हामीलाई म्यासेज गर्न सक्नुहुन्छ। त्यसै गरेर विनोद लज्जालुले हामीलाई म्यासेज गर्नुभएको छ, विनोद लज्जालुले हामीलाई म्यासेज गर्नुभएको छ, कार्यक्रम सुशैलीको उत्तरोत्तर प्रगतिको कामनासँगै अब बज्ने गीत सबैलाई मलाई विनोद लज्जालु भनेर चिन्ने नचिन्ने सबैलाई सुनाउन चाहन्छु भन्नुभएको छ। विनोद लज्जालुजी तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। त्यसै गरेर गुरू पंगेनीले सुशैली परिवारमा नमस्कार, विशेष गरी म तपाईँहरूलाई चिया समस्या पकौडा चाउमिनको टेस्ट गराउन स्वागत गर्दछु। मेरो साइल दाईको होटल एण्ड रेस्टुरेन्ट ज्ञानोदय चोक मणिग्राम साथै सम्पूर्ण सुशेली सुनेर बस्ने सबैमा हार्दिक स्वागत छ। होटल साइल दाई भएर सुशेलीका आवाजहरू साह्रै मनपर्छ, आवाजहरूमा प्रगति हुँदै जाओस्। सुशेली टीमलाई शुभकामना छ। अब बज्ने गीत मलाई साइल दाईको होटल भनेर चिन्ने नचिन्ने सबैलाई सुनाउन चाहन्छु भनेर गुरु पंगेनीले हामीलाई तिलोत्तमा 9 मणिग्राम 3 नम्बर चोकबाट आफ्नै साइल दाईको होटल छ, तपाईँहरूलाई पकौड़ाहरू खुवाएर स्वाद टेस्ट गराउन मन छ। जतिले पनि रेडियो सुन्नु भएको छ आउनुहोस् चिया नास्ता गर्न, कार्यक्रम सुनेर सकेपछि भन्नुभएको छ। साइल दाईको होटलको प्रगतिको शुभकामनासँगै मिठा मिठा पकौड़ा समस्याहरू खुवाउनुहुन्छ। साइल दाई निकै रमाइलो मान्छे, रमाइलो गर्न रुचाउनुहुन्छ, म्यासेज गर्नुभएको छ। साइल दाई प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। यसै गरेर साइल दाईले जस्तै गुरू पंगेनी ले जस्तै अथवा विनोद लज्जालुले जस्तै हामीलाई म्यासेज पनि गर्न सक्नुहुन्छ। तपाईँको व्यवसाय बिजनेस जहाँ छ त्यहाँबाट म यो व्यवसाय गर्दैछु, यहाँबाट मैले सम्झदैछु भन्नुभयो भने तपाईँलाई पनि प्लस पोइन्ट हुन्छ। त्यसरी पनि कार्यक्रम सुशेली धेरैले सुन्नुहुन्छ, कार्यक्रम सुशेलीमा म्यासेज गर्नका लागि म अनुरोध गरिरहेको छु। कला संस्कृति उकारी ओह्राली भन्ज्याङ चौतारी गाउँ पाखा बेसी सहर जहाँसुकै गुन्जिनी ती

हजुरहरूलाई तपाईँको माझमा हामी पस्कदै जानेछौ। रमाइलो गर्ने कार्यक्रम हो, रमाइलो गर्नुपर्छ। रमाइलो गर्नका लागि हामी यति बेला जुटेका छौं। तपाईँलाई फोन नम्बर खुल्ला गरेका छौं, स्टुडियोको टेलिफोन नम्बर 071-562-012 को बाटो भएर तपाईँ आउन सक्नुहुन्छ। बुधबार व्यवसायमा आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ, आफूलाई मनपर्ने भाका रोज्न सक्नुहुन्छ, अथवा आफ्ना आफन्तजनसम्म ती भाकाहरू समर्पण गर्न सक्नुहुन्छ। त्यसरी हामीलाई सम्झन सक्नुहुन्छ। सम्झनका लागि रेडियो लुम्बिनी मणिग्राम भनेर नेपालीमा सर्च गर्नुभयो भने कमेन्ट बक्समा तपाईँले म्यासेज गर्न सक्नुहुन्छ, फोन हामीलाई गर्न सक्नुहुन्छ। पक्कै पनि फेरि पनि रमाइलो गराउनुपर्छ, रमाइलो गर्ने कार्यक्रम हो। रमाइला लोक तथा दोहरी भाका तपाईँहरूको माझमा राख्दै जानेछु। तपाईँले फोन गर्नुभयो भने म फोन उठाएर तपाईँसँग बडाकुसारी गर्नेछु, र म्यासेज गर्नुभयो भने म्यासेज जस्ताको तस्तै पढेर तपाईँहरूलाई सुनाउने प्रयास गर्नेछु। प्रविधिमा सविता ढकाल, क्यामेरामा सविता ढकालमा तपाईँको लोकसायत्री प्रकाश नेउ पनि यति बेला जुटिसकेका छौं। फेरि अर्को भाका तपाईँको माझमा उठाउन चाहन्छु। चिठी के पठाम नकुल ढकाल र नवीना ढकालको आवाजमा रहेको यो रमाइलो भाका स्वीकार्नुहोस्।

0: चिठी के पठाम इन्टरनेटको जमाना छ पक्कै पनि यो रमाइलो भाका नकुल ढकाल र नवीन ढकालको आवाजमा रहेको रमाइलो भाका सुन्दा सुन्दै कोही मित्र आएको जानकारी गराउनु भएको छ। कहाँदेखि को हुनुहुन्छ ढिला नगरी स्वागत गरौँ। हजुर नमस्ते।
1: हजुर नमस्ते नमस्कार।
0: सुरज भण्डारी तिलोत्तमा सत्रबाट।
1: हजुर हजुर सर।
0: रमाइलो मान्छे।
1: रमाइलो त के हो नि,
0: रमाइलो मान्छे, रमाइलो गर्न मन पराउने होइन, भलाखुसारी गर्नुहुन्छ यो गर्मीको टाइम, रमाइलो यही त हो सुरजजी। भनेर रेडियो लुम्बिनी जतिले पनि सुन्नु भएको छ, तिलोत्तमा सत्रबाट सुरजजीले फोन गर्नुभएको छ, तपाईँको फोन गर्नुभयो त, तपाईँको आवाज सबैले सुने, मैले तपाईँले फोन गर्ने बित्तिकै तपाईँको आवाज सुन्ने बित्तिकै सुरजजी सुरज भण्डारी तिलोत्तमा सत्रबाट भनिहाल्छु नि त होइन। फोन नगर्नेलाई त चिनिँदैन नि त सुरजजी, जति जति नजिकिन हुन्छ, जति आउने जाने हुन्छ, जति
1: माया पर्छ, हजुर आउने जानी गरे भने माया पर्छ,
0: आउने जानी गरे है गुन्द्री तानी बसे है कसो कसो भन्ने पहिला पनि थियो नि होइन, आउँदा जाँदा पर्छ है गुन्द्री तानी बसे भने जस्तै बुधबार र शुक्रबार आइतबार यसो फोन गर्नुहोस् है भने जस्तै हामीले पनि होइन, एकदम रमाइलो गर्नुपर्छ। सुरजजी आराम हुनुहुन्छ?
1: हजुर आरामै छ। तपाईँहरूलाई कस्तो छ?
0: हामी पनि एकदमै आराम छौँ सुरजजी। कार्यक्रमबाट तपाईँहरूसँग भेटघाट हुन्छ, रमाइलो हुन्छ, म्यासेज गर्नुहुन्छ सबैले देश विदेशबाट, यिनै यिनै पढ्ने होइन, यिनै कार्यक्रमहरू चलाउने, तपाईँहरूसँग चिना पहिचान हुने, यही त हो, त्यसैले पनि रमाइलो छ। अलिकति गर्मीको त जेठको महिना, तराईमा गर्मी भएन भने माटो ताप्दैन, माटो नतातेपछि धान फल्दैन, धान नफलेपछि चामल खान पाइँदैन होइन।
1: अब यो गर्मी त पहिला पहिला पनि त भएकै हो के अरे, अहिले चाहिँ मान्छेले यो सोसियल मिडिया भएको हुँदा दुनियाँ जथाभावी लेखेका छन् बोलिया छन् गर्मी भयो भन्छन्, पहिला पनि त यहाँभन्दा गर्मी हुन्थ्यो के अरे,
0: यहाँभन्दा गर्मी हुन्थ्यो, अहिले त यसो हो कि सुरजजी, अब पहिला एसी थिएनन्, अहिले एसीबाट बाहिर निस्किँदा बढी महसुस हुन्छ नि त,
1: त्यही नै पङ्खाबाट
0: होइन, पहिला वातावरणसँग लडिन्थ्यो, आँपाको फेदा पनि बसिन्थ्यो, बर चौतारीहरू भएको ठाउँमा गइन्थ्यो, कुवा घोला कुलामा पौडिन्थ्यो तपाईँ हामी होइन, त्यहीँको पानी खाइन्थ्यो, अलिकति घरहरू धेरै थिएनन् अनि रमाइलो वातावरण थियो। अब अहिले एसीहरू लगायो, एसीबाट बाहिर निस्केपछि घामले पोले जस्तो महसुस हुन्छ, अब 33-35-36 डिग्री त पहिला पनि त हुन्थ्यो नि होइन,
1: किन न 40-42 पुगेको थाहा पाएको मैले,
0: 42 पहिला नै हुन्थ्यो, त्यसले गर्दाखेरि अलिकति अहिले चाहिँ अब यो सूचनाहरू प्रविधिहरू गर्मी भयो,
1: प्रविधिले गर्दाखेरि मान्छेहरूलाई चाहिँ अब एकदम अत्याच छ यो प्रविधिले होइन, अब चाहिँ नत्र चाहिँ पहिला पनि यस्तै गर्मी हुन्थ्यो, पहिला फेनहरू थिएन, हामी त छतमा सुत्ने यताउता सुत्ने गरिन्थ्यो, त्यस्तै गर्मी हुन्थ्यो, त्यो अहिले पनि त्यस्तै हो, मान्छेको खेतमा चाहिँ मजाले खनिरहेका छन् अहिले, ड्याङ ड्याङ हेर्नुहोस् त, मैले पछाडिबाट
0: हेरिरहेको छु, खनिरहेको छ, उसले काम गरिरहेकोले गरिरहेको छ, जो अल्छी छ त्यसलाई घामले पोल्छ क्या सुरजजी,
1: घामले पोल्छ, पङ्खामा बसिराख्ने अब चाहिँ त्यस्तैलाई चाहिँ हो हामीलाई, अब मलाई चाहिँ त्यस्तो गर्मी लाग्दै छैन, ठिकै छ
0: होइन, मलाई नि त्यस्तो खासै गर्मी त्यस्तो लाग्दैन सुरजजी, पक्कै पनि गर्मी हुनुपर्छ होइन, पृथ्वीलाई चिसो पनि चाहिन्छ, तातो पनि चाहिन्छ, सबै कुरा चाहिन्छ, त्यसले
1: फलफुलहरू कसरी पाक्छन्, आँप हाम्रो आँप कुन साथीले चाहिँ बेच्नुहुन्छ भन्नुहुन्थ्यो, उहाँहरूको आँप त्यो आँप नपाके कसरी बेच्नुहुन्छ,
0: अनि यस्तै कुराले गर्दा पनि गर्मी पनि चाहिने कुरा हो भन्ने कुरा
1: चाहिन्छ,
0: गर्मीसँग डराउनुहुन्न, जाडोसँग डराउनुहुन्न, काम गरेर खानुपर्छ होइन सुरजजी, रमाइलो मान्छे, आज के ल्याउनु भएको छ हामीलाई सङ्गीत?
1: आज त लगभग एकदमै पुरानो है,
0: एकदम पुरानो
1: पुरानो, हामी सानो सानोमा चाहिँ यो गीत गाएर चाहिँ भैलो खेल्थ्यौँ है, लोकगीत हो
0: हजुर,
1: त्यो गीत चाहिँ सुनाउँछु मैले, पुरानो गीत तपाईँले
0: पनि ल्याउनु भएको छ भनेर सबै जति पनि रेडियो सुन्नु भएको छ, के कसरी ल्याउनुहुन्छ भनेर कान ठाडा बनाउनु भएको छ कि सुरजजी,
1: हजुर हजुर, यो आजभोलि यिनी गीतहरू बज्दैन, त्यही पनि म यसो गुनगुनाउँछु है
0: सुरजजी, हुन्छ सुरु गर्नु,

पुर्खाहरूको दौरा सुरुवाल बिर्सेका त छैनौ, नेपालीका छोरा हौ भन्छौ चिन्नै सकिँदैन, सङ्ग पार त्यो लामो जुल्फीले सुहाउँछ नेपाली टोपीले सुहाउँछ।

नेपाली का छोरी हो भन्छौ चिन्नै सकिदैन घर को छानो फातेर चुइदैछ चौबन्दी र फरिया रुँदैछ घर को छानो।

0: किन हजुर?
1: आहा, कान थापेर सुनिदेऊ दाजु, होइन? थिति मिति सबै बिग्रियो भन्न खोज्नुभयो पक्कै पनि. जे सुशेलीले अहिले रेडियो लुमेनले यति बेला जे कार्यक्रम ल्याएको छ, तपाईँ त्यही कुरा चाहिँ यथार्थ बोल्नु भएको. जुन गीतले यथार्थ बोक्यो नि, गुनियो चोली रुँदैछन् तपाईँ कसरी हिँड्नुभयो चेलीहरू, होइन? नेपालीका छोरी तपाईँहरू हुनु, तर नेपालीका छोरी जस्तै हुन छोड्नुभयो भन्ने जस्तो एउटा गीतले यथार्थ, पुरानो गीत हेर्नु त कति पुरानो गीतले यथार्थ बोकेको छ. कला संस्कृति वेशभूषा यस्ता कुराहरूलाई चाहिँ बचाउनु पर्छ भन्ने सूरजजी तिरोत्तमा सत्रबाट हामीलाई फोन गर्नुभएको छ, निकै राम्रो प्रस्तुति दिनुभएको छ. त्यो गीतले के भन्न खोज्यो, जतिले पनि रेडियो लुम्बिनी सुन्नु भएको छ, सूरजजीले गाएको गीत त्यो पुरानो गीतले यथार्थ बोकेको छ, यस्तै भएको हामीले बचाउनु पर्छ. त्यो बचाउने दायित्व तपाईँ हाम्रो हो सूरजजी. पक्कै पनि बुधबार व्यवसायमा रमाइलो प्रस्तुति दिइसक्नु भएको छ, जतिले पनि रेडियो सुन्नु भएको छ. अब बज्ने गीत खुमन अधिकारी र विष्णु माझीको पाले पुण्य मारे पाप लाग्ला भन्ने गीत बज्दैछ, तपाईँका साथीहरूलाई सम्झना समर्पण गर्न सक्नुहुन्छ सूरजजी?
0: हजुर, अब सर्वप्रथम त हाम्रो हजुर लगायत हाम्रो प्राविधिक मित्र बहिनी लगायत हाम्रो रेडियो लुम्बिनी सम्पूर्ण परिवारलाई चाहिँ एकदमै सम्झना चाहे.
1: धेरै धेरै धन्यवाद.
0: त्यसपछि साथीहरू हुनुहुन्छ तपाईँको, मेरो काठमाडौँतिर असीम भाइ हुनुहुन्छ, त्यसपछि चाहिँ सम्झना राई हुनुहुन्छ, अनि त्यसपछि चाहिँ यो के अरे हामीलाई मलाई अब चाहिँ हाम्रो भण्डारी परिवार प्लस मलाई सूरज भण्डारी भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झिँदै बिदा हुन्छु. नमस्ते.
1: नमस्ते. आहा, कति रमाइलो मान्छे सूरजजी, निकै रमाइलो मान्छे, यथार्थ प्रतिभाको धनी. हामीलाई पक्कै पनि पुराना पुराना गीत संगीतहरू सुनाउनुहुन्छ. जसले आज सुनाउनु भएको गीत गुनियो चोली वेशभूषा, हाम्रो जुन संस्कार संस्कृति बिग्रियो भन्ने जुन भाका छ, त्यो भाकाले यथार्थ बोकेको छ. साँच्चीकै अहिलेको नयाँ जेनेरेशनलाई पुराना संस्कार संस्कृतिहरू हामीले सिकाउनु पर्छ. सिकाएनौ भने हाम्रा ती पुराना कुराहरू चाहिँ बिर्सदै जान्छन्, लोप हुँदै जान्छन्. त्यसैले पनि कार्यक्रम सुशीलले पनि यही भन्न चाहन्छ, जुन सूरजजीले गाउनु भएको गीत छ या हामीले पनि यही भन्न चाहेको, लोक तथा दोहोरी भाकाले यथार्थ बोकेको छ, नेपालीपन बोकेको छ, जसले वेशभूषालाई झल्काएको छ, यिनी भाकाहरू बचाउनु पर्छ. त्यो दायित्व तपाईँ हाम्रो हो. त्यसरी पनि रेडियो लुम्बिनीले यति बेला कार्यक्रम सुशीली तपाईँको माझमा ल्याएको छ. जसलाई प्रतिभा गुनगुनाउनु मनपर्छ फोन गर्नुहोस्, जसलाई भलाकुसारी गर्न मनपर्छ फोन गर्नुहोस्, जसलाई त्यसमा पनि मन पर्दैन म्यासेज गर्नुहोस्. कला संस्कृति बचाउन हामीले के गर्नुपर्छ, पक्कै पनि तिलोत्तमा सत्रबाट तिलोत्तमा नगरपालिका एउटा राम्रो नगरपालिका भनेर, संस्कारिलो नगरपालिका भनेर चिनिन्छ, जहाँ हराभरा हरियाली नगरपालिका भनेर सबैले विश्वमा चिन्ने हाम्रो तिलोत्तमा नगरपालिकामा नयाँ जेनेरेशनलाई पुराना गुनियो चोली, पुराना लोक तथा दोहोरी भाकाहरू, पुराना संस्कार संस्कृतिहरू, जुन थारू नाचदेखि लिएर हाम्रा विभिन्न किसिमका नाचहरू छन्, त्यो तिलोत्तमा नगरपालिकाले पनि त्यसलाई पक्कै पनि अझै पनि अगाडि सार्नेछ, अगाडि ल्याउनेछ. ती संस्कार संस्कृतिलाई पक्कै पनि नयाँ जेनेरेशनसम्म पुर्याउनेछ, यो पनि हामी आशा गरौं. पक्कै पनि हार्दिक धन्यवाद दिन चाहन्छु सूरज भण्डारीलाई, तिलोत्तमा सत्रबाट हामीलाई सम्झनु भएको थियो. पक्कै पनि रमाइला रमाइला गीत संगीतहरू सुन्नका लागि अथवा तपाईँले पनि रोजाइमा राख्न चाहनुहुन्छ भने लोक तथा दोहोरी भाकाहरू, यो गीत मलाई सुनाउन मनपर्छ अथवा यो सुन्न मनपर्छ, यो गीत लगाइदिनुहोस् तपाईँले भन्न सक्नुहुन्छ. तपाईँले गीत रोज्न सक्नुहुन्छ, आफ्नो आफन्तजनसम्म सन्देश पठाउन सक्नुहुन्छ. त्यसैले पनि 071562012 को बाटो तपाईँका लागि खुला गर्दै फेरि पनि रमाइलो गराउन चाहन्छु. पाले पुण्य मारे पाप लाग्ला, विष्णु माझी र खुमन अधिकारीको आवाज स्वीकार्नुहोला.

आहा, पाले पुण्य मारे पाप लाग्ला विष्णु माझी रखमान अधिकारीको आवाज पछि फेरि पनि स्वागत छ कार्यक्रम सुशेलीमा। कार्यक्रम सुशेलीको बुधबार व्यवसायमा प्रविधिमा र क्यामेरामा सविता ढकाल, म तपाईँको लोकसहयात्री प्रकाश नेपानी यति बेला तपाईँको रेडियो सेट र फेसबुक पेजको लाइभबाट अथवा रेडियोको भिडियोबाट हामी यति बेला तपाईँसँगै छौं, तपाईँ हामीसँगै हुनुहुन्छ। रमाइला रमाइला गीत संगीत लोक तथा दोहरी भाकाहरू तपाईँको माझमा हामी राखिरहेका छौं, तपाईँका फोन उठाएका छौं, तपाईँका म्यासेजहरू पढेका छौं। त्यसै गरेर हामीलाई पौडेल एमपी हेलो दिवाकालीन नमस्कार अथवा दिवाकालीन छ है, यति बेला कार्यक्रम सुशेलीको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु भनेर मलाई पौडेल एमपीले म्यासेज गर्नुभएको छ, तर कहाँदेखि गर्नुभयो भनेर हामीलाई चाहिँ खुलाउनु भएको छैन। त्यसै गरेर गुरूपङ्गिनीले फेरि पनि गीत अति नै राम्रो लाग्यो भन्नुभएको छ, पक्कै पनि सूरजजीको गीत होला, सूरजजीले राम्रै गीत गाउनु भएको थियो। त्यसै गरेर बालकृष्ण अर्यालको पनि हामीलाई म्यासेज आइसकेको छ, नमस्ते सम्झना सबैमा लुम्बिनी टीम अथवा रेडियो लुम्बिनी एफएम टीमलाई, म कफी कम्पनी बिरयानीबाट हो, सबैलाई नमस्ते सम्झना छ, अब बज्ने गीत मलाई बालकृष्ण अर्याल भनेर चिन्ने नचिन्ने सम्पूर्णका लागि सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ। त्यसै गरेर बसन्त भण्डारीले पनि हामीलाई कार्यक्रम सुशेलीलाई नमस्कार, कार्यक्रम राम्रो लाग्यो हजुरले भन्ने बित्तिकै म साइला दाईको होटेलमा अनि रेस्टुरेन्टमा चियाको स्वाद लिगिरहेको छु भन्नुभएको छ। कति रमाइलो म्यासेज गर्नुभएको छ, सानलाईको होटेलमा अथवा रेस्टुरेन्टमा गएर हामीलाई म्यासेज गर्नुभएको छ बसन्त भण्डारीजी। सानलाईको घरमा पक्कै पनि मिठो चिया खुवाउनु भएको छ, मिठा पकौडाहरू खुवाउनुहुन्छ, समोसा खुवाउनुहुन्छ, चाउमिन खुवाउनुहुन्छ। सानदालाई पनि सम्झना सुनाइदिनु होला, सानदाले हामीलाई माया गर्नुहुन्छ, म्यासेज गर्नुहुन्छ। गुरूपङ्गिनी उहाँको नाम हो, तर सानदाई भन्ने हाम्रो चलन छ। म पनि चिया खाएको छु, पकौडा खाएको छु सानदाईको पसलमा, निकै टेस्टी स्वादिलो बनाउनुहुन्छ। सानदाईलाई पनि म विशेष आभार प्रकट गर्न चाहन्छु। बसन्त भण्डारीजी तपाईँलाई पनि धेरै धन्यवाद छ, कार्यक्रम सुशेलीमा हामीलाई म्यासेज गर्नुभएको छ। अब बज्ने गीत मलाई बसन्त भण्डारी भनेर चिन्ने नचिन्ने सम्पूर्णका लागि सुनाउन चाहन्छु भनेर हामीलाई म्यासेज गर्नुभएको छ। बुधबार व्यवसाय हो, कार्यक्रम सुशेली हो, कार्यक्रम सुशेलीमा रहेर रमाइला रमाइला लोक तथा दोहोरी भाकाहरू, नयाँ तथा पुराना लोक तथा दोहोरी भाका तपाईँको माझमा हामी पस्किरहेका छौं। कला संस्कृतिको जागरण गर्नुपर्छ, प्रतिभाको खोजी गर्नुपर्छ। आहा, कति रमाइलो यो दोहोरी भाका जसले दोहोरी लोकगीत दोहोरी गीतले हाम्रो नेपाली यथार्थ बोकेको छ, चाहे भैँसी चराउँदा होस्, चाहे गाई चराउने कुरा होस्, चाहे खेत रोप्दाका कुरा होस्, चाहे मकै भाँच्दाका कुरा होस्, चाहे बाँदर लखेट्दाका कुरा होस्, अथवा जहाँसुकै जे होस्, लोकदोहोरी गीतले हाम्रो यथार्थ बोकेको छ, यिनै कुराहरूलाई समेटेको छ, नेपाललाई चिनाउने काम गरेको छ। पोखरा अथवा सिटीका कुरा भनौं, काठमाडौँका कुरा भनौं, बटौलीका कुरा भनौं, हरेक कुराहरूलाई गीतबाट मार्फत हाम्रा शहर सिटीहरूको बारेमा पनि अथवा हाम्रा हिमालका बारेमा, हाम्रा वन जंगलका बारेमा लोक तथा दोहोरी भाकाले एउटा रमाइलोपनसँगै चिनारी गर्ने काम पनि गरेको छ। त्यसैले कार्यक्रम सुशेली कस्तो लाग्छ तपाईँलाई, कार्यक्रम सुशेली लोकदोहोरी भाका तपाईँले सुन्दा अथवा कार्यक्रम सुन्दा तपाईँलाई कस्तो लागेको छ, जस्तो लागेको छ त्यस्तै हामीलाई सुझाव सल्लाह प्रतिक्रिया दिन चाहिँ नभुल्नुहोला। सुझाव सल्लाह प्रतिक्रिया दिनका लागि रेडियो लुम्बिनी मणिक्राम भनेर हामीलाई सर्च गर्नुभयो भने पक्कै पनि तपाईँले साथी बन्न सक्नुहुन्छ, त्यसको म्यासेज कमेन्ट बक्समा गएर हामीलाई सुझाव सल्लाहसँगै म्यासेज पनि गर्न सक्नुहुन्छ। तपाईँहरूलाई फेरि पनि 0175 62 012 बाटो भएर आउँदै गर्नुहोला, फेरि पनि बाहिर जस्तो देखेको छ त्यस्तै खालको एउटा गीत अथवा एउटा भाका तपाईँको माझमा राख्न चाहन्छु। जेठको महिना चर्किएको छ, घाम पक्कै पनि यति बेला पाक्ने बेला, लिचीहरू सकिने बेला, बिउ राख्ने बेला, मकैले सुत्ला फाल्ने बेला अथवा मकैले धानचौरो फाल्ने बेला, पहाड़तिर पक्कै पनि मकै दोहोर्याउने बेला, जता हुनुहुन्छ जे गर्दै हुनुहुन्छ रेडियो लुम्बिनी सुन्दै गर्नुभएको छ, त्यसरी पनि चर्को लाग्यो घाम टंक डुम्रेर, त्यसै गरेर अर्जुन सापकोटा लगायतका साथीहरूको आवाजमा रहेको यो रमाइलो भाका स्वीकार्नुहोला।

गर्मी धेरै बढ्या छ, चर्को लाग्यो घाम, आउका आधी खोलामा पौडी खेल्न जाउँ। आहा, कति रमाइलो भएको हेर्न त। आधी खोलाको बारेमा पनि छ, चर्को घाम लागेको कुरा पनि छ। यो लोक दोहोरी भाकाले यस्तै यस्तै भाका तपाईँको माझमा राखेपछि फेरि पनि स्वागत छ कार्यक्रम सुशेलीमा। निकै रमाइलो भाका तपाईँको माझमा राखेका छौं। टंक डुम्रे, अर्जुन सापकोटा र साथीहरूको आवाजमा रहेको यो रमाइलो भाका पछि फेरि स्वागत छ कार्यक्रम सुशेलीको बुधबार बसाई। रमाइलो गरिरहेका छौं, तपाईँका मेसेजहरू पढ़िरहेका छौं। निकै रमाइलो भइरहेको छ, बाहिर चर्को घाम लागेको छ। प्रविधिमा सविता ढकाल, क्यामेरामा सविता ढकाल, म तपाईँको लोकसयात्री प्रकाश नेउपाने यति बेला तपाईँसँगै छौं। तपाईँ हामीसँगै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? गर्मी छ, अलि धेरै पानी पिउनु होला। गर्मी जेठको महिनामा गर्मी छ भन्न पनि नपर्ने हो, त्यही पनि जेठ र भदौ पक्कै पनि तराईको क्षेत्र लगायत हाम्रो नेपालमा अलिकति गर्मी हुने महिना पनि हुन्। त्यसैले यिनलाई सहर्ष स्वीकारेका पनि छौं र पानी बढ़ी मात्रामा पिउनु होला। पानी पिउनु भयो भने शरीरको सन्तुलन रहन्छ र हामीलाई रोग नलाग्न पनि सक्छ। त्यसैले वर्षायामको पानी उमालेर चिसो बनाएर पिउनु होला, अथवा जसरी तपाईँ सुरक्षित हुनुहुन्छ त्यसरी सुरक्षित हुनुहोला। यो पनि जानकारी गराउन चाहन्छु तपाईँलाई। पक्कै पनि रेडियो लुम्बिनी 96.8 मेगाहर्जसँगै हुनुहुन्छ यति बेला कार्यक्रम सुशेलीको बुधबार व्यवसायमा। रमाइला नयाँ तथा लोक तथा दोहरी भाकाहरू तपाईँको माझमा राख्दै आएका छौं, रमाइलो गरिरहेका छौं। त्यसैले पनि धेरै साथीहरूले म्यासेज गर्नुभएको छ। सुन्दर पाण्डेले तिरुत्तमा 4 डिंगर नगरबाट हामीलाई सम्झनु भएको छ, कार्यक्रम सुशेलीको उत्तर प्रगतिको कामना भन्नुभएको छ। मलाई सुन्दर पाण्डे भनेर चिन्ने नचिन्ने सम्पूर्णका लागि अबको भाका सुनाउन चाहन्छु भन्नुभएको छ। सुन्दरजी, तपाईँलाई पनि धेरै आभार प्रकट गर्न चाहन्छु। धेरै लङ टाइममा कता जानुभएको थियो, अहिले चाहिँ म्यासेज गर्नुभएको छ सुन्दरजी। पक्कै पनि पितम्बर पाठकले हामीलाई तिलोत्तमा 9 अंकल चोकदेखि भन्नुभएको छ, यति बेला कार्यक्रम सुशेली सुनिरहेका छौं। कार्यक्रम सुशेलीले रमाइला रमाइला गीत संगीत लोक तथा दोहोरी भाका बजाइरहेको छ, निकै राम्रो छ कार्यक्रम, ग्रेट कार्यक्रम राम्रो छ भनेर पितम्बर पाठकजीले हामीलाई म्यासेज गर्नुभएको छ। पितम्बरजी, तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। कार्यक्रममा केही सुधार्नु पर्नेछ भने पनि तपाईँहरूले हामीलाई म्यासेज गर्नुहोला पितम्बरजीले। अब बज्ने गीत मलाई पितम्बर पाठक अथवा भनेर चिन्ने नचिन्ने सम्पूर्णका लागि बजाउन चाहन्छु, विशेष गरेर पाठक परिवार र बुटोल अथवा मेरो साथीभाइ सम्पूर्णका लागि सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ पितम्बरजी, तपाईँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। त्यसै गरेर सम्पूर्ण साथीहरूलाई जति पनि म्यासेज गर्नुभएको छ तपाईँहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रम सुशेली रमाइलो गर्ने कार्यक्रम हो, त्यसैले पनि तपाईँको माझमा फेरि अर्को भाका पस्कन चाहन्छु। दरबार सूर्य खड्का र आशा विशीको आवाजमा रहेको दरबार यो भाका स्वीकार्नुहोला।

दरबार कहिले बस्ला झुक जाने घरबार पक्कै पनि सूर्य खड्का राज विश्वको आवाजमा राखेको यो रमाइलो फाका पछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। यति बेला हामी कार्यक्रम सुशीलीलाई पक्कै पनि एक बजेसम्म छुट्टिएको निर्धारित समय लगभग सकिने लागेको छ। बुधबार बसाईमा कला संस्कृतिको जगेना गर्नुपर्छ, कला साहित्य अथवा वेशभूषा हाम्रा सम्पूर्ण कुराहरूलाई चाहिँ नयाँ पिढ़ीमा पनि लानुपर्छ भनेर हामीले यो कार्यक्रम तपाईँको माझमा ल्याएका हौं। रेडियो लुम्बिनीले यति बेला यो कार्यक्रम सुशीली तपाईँको माझमा प्रतिभाको खोजी कला संस्कृतिको जगेना गर्नपर्छ भनेर यति बेला तपाईँको माझमा रेडियो लुम्बिनी तिलोत्तमा टेलिभिजन अथवा यो संस्थाले तपाईँको बारेमा ल्याएको छ भने तपाईँ पनि इच्छुक हुनु पर्यो कि मसँग प्रतिभा छ, यो प्रतिभा लुकाएर राख्नु हुँदैन, यो कोठामा मात्रै सीमित गर्नु हुँदैन, हामी भलाकुसारी गर्नुपर्छ, एक आपसमा बोल्नुपर्छ। बोली जसरी हामी बोल्दै जान्छौं त्यसरी चाहे हाम्रो बोलीमा निखारता पनि आउँछ। हामीले बोल्नुपर्छ, कला संस्कृतिलाई कसरी जोगाउने त, कसरी नयाँ पिढ़ीमा हामीले अथवा त्यो अहिलेको नयाँ जेनेरेशनलाई कसरी हाम्रा भाइ वेशभूषा अथवा हामीले यस्ता गुनिया चोलीहरू लगाउँथ्यौं, यस्ता मारुनीहरू नाच्थ्यौं अथवा देउडा नाच्थ्यौं, थारू नाचहरू देखाउँथ्यौं अथवा यस्ता कुराहरू चाहिँ हामीले यसरी गर्थ्यौं भनेर मात्रै पनि भएन कि हामीले प्रयोग गरेर पनि ती अहिलेको नयाँ पिढ़ीलाई देखाउनु पर्नेछ। त्यसैले पनि प्रतिभाको खोजी गर्ने कार्यक्रम हो। कार्यक्रमको लगभग अन्त्यमा आएका छौं। प्रविधिबाट क्यामेराबाट सविता ढकालले आज बुधबार बसाईलाई छुट्याएको निर्धारित समय सकिएको छ भन्नुभएको छ। पितम्बरजीले फेरि म्यासेज गर्नुभएको छ, कार्यक्रम धेरै राम्रो छ, मेरो म्यासेज पढिदिनु भएकोमा थ्याङ्क यू भेरी मच भन्नुभएको छ। पितम्बरजी तपाईँहरूको म्यासेजै पढ्न भनेर एक घण्टाको समय तपाईँहरूले पठाएका जुन म्यासेजहरू जुन आफ्ना आफन्त जनसम्म समर्पण गरेका ती शब्दहरूलाई जस्ताको तस्तै पढ्ने कार्यक्रम हो। त्यसैले पितम्बरजी फेरि पनि तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। कार्यक्रम सुशीलीको बुधबारी बसाईको लगभग समय सकिएको छ, यतिन्जेल कार्यक्रम सुनिदिनुभयो तपाईँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। जतिले पनि म्यासेज गर्नुभयो तपाईँहरूलाई, तपाईँहरूका हातले जसरी पनि हामीलाई म्यासेज गरेर आफ्नो आफन्त जनसम्म समर्पण गर्नुभयो तपाईँप्रति पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। फोन गर्नुभयो सूरजजी, तपाईँलाई तिलोत्तमा सत्रबाट हामीलाई सम्झनुभयो, निकै रमाइलो गीत गाउनुभयो, तपाईँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। आगामी शुक्रबारी बसाईमा पनि यस्तै गरेर सहभागी तपाईँहरू हुनुहुनेछ, म त्यो आशा पनि गरेको छु। र यतिन्जेल कार्यक्रमलाई अथवा कार्यक्रमलाई निहाल्नुभयो तपाईँ सबै प्रति हार्दिक आभार प्रकट गर्दै कार्यक्रम सुशीलीलाई एक घण्टाको समय प्रविधिमा रहेर मेरो आवाज तपाईँको रेडियो सेटसम्म लान सहयोग गर्ने प्राविधिक मित्र सविता ढकाललाई विशेष धन्यवाद दिँदै शुक्रबारी बसाईमा एक बजे नयाँ तथा पुराना लोक तथा दोहोरी भाकाहरू तपाईँको माझमा लिएर उपस्थित हुने वाचा गर्दै पक्कै पनि पृष्ठभूमिमा बोलिदेऊ आधार यो भाका तपाईँको माझमा शिरीष देवकोटा र सम्झना भण्डारीको आवाजमा रहेको रोइला भाका छोड्दै शुक्रबारी एक बजीसम्मका लागि म प्रकाश नेउपानेलाई पनि विदा दिनुहोस्। नमस्कार, जय गीत जय संगीत।

0: सेब बच्चे की खंती मच्छर के काटे से बचा भी सर्वोत्तम उपाय होए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
1: अनुरोधक लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
2: एसई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा। जान्ने बुझ्नेहरुको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन्। खै के हो
3: आमै नि त्यति पनि थाहा छैन ल सुन न त्यसो भए।
4: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
3: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
4: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
3: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
4: अंग्रेजी र नेपाली दुवै माध्यम अलग अलग कक्षा को व्यवस्था होने भएकोले
5: शिक्षा अंतर्गत मेजर विषय तथा व्यवस्थापन में होटल मैनेजमेंट कंप्यूटर साइंस र फाइनेंस जस्ता विषय पठन पाठन होने भएकोले
4: ख्याति प्राप्त अनुभवी शिक्षक प्राध्यापक पठन पाठन होने भएकोले
3: सुविधा संपन्न भवन तथा पर्याप्त खेल मैदान को व्यवस्था भएकोले
4: नेपाल सरकार का संपूर्ण छात्रवृत्ति समेत उपलब्ध होने भएकोले
3: बस को सुविधा समेत भएकोले
4: स्नातक तर्फ शंकरनगर बहुमुखी कैंपस समेत सँगै रहेकोले
2: त अब ढुक्क भए बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा।
4: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन।
6: कति धेरै भिड हो मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता आँखा भनि देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहेनछस्।
7: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
8: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: होइन काका बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
10: होइन के भन्छे हो यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र
9: के भनेको काका तपाईँ हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन् बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
11: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्।
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला।
6: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
12: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
6: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
13: सम्पर्क नम्बर 071-560-090 मोबाइल नम्बर 9872-1282 र 9870-24-870।
14: खुसीको खबर
15: होइन के खुसीको खबर हो दाजु?
14: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
15: हो र?
14: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
15: साउजी क्यूआर भयो है?
16: ए, बगनुस् त, मेसेज आएको छैन। घरी एफएम

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मसिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।
6: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध।

0: चाँडै सम्पर्क राखौं।
1: गुप्ता नर्सरी, तिलोत्तमा 4, ड्राइभर टोल, रूपन्देही।
2: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: हरेक स्पेन्डिङमा कलेक्टिङ पॉइंट्स।

0: एसीको नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
1: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसेयरमा समेत भर्ना खुलेको छ।
0: शान्ति नै किन?
1: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
0: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
1: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
0: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
1: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573 33813, 98573 28735, 98573 35394 र 98472093992।
0: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
2: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
3: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
4: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
5: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
4: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
4: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
6: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
7: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
6: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
7: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
6: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
7: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
6: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
7: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
6: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
7: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
6: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
7: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
6: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
7: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
6: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
7: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
5: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
9: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौँ, सुरक्षित भविष्य निर्माण गरौँ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौँ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौँ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौँ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौँ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
3: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
10: हाम्रा सेवाहरू
3: जनरल फिजिसियन,
10: स्त्री तथा प्रसुति,
3: बाल रोग,
10: छाला तथा यौन रोग,
3: हार जोड्ने नसा तथा बात रोग,
10: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
10: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
10: डिजिटल एक्सरे,
3: ईसीजी,
10: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
10: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
11: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
12: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
13: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
14: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
15: 98-570-21-835।
16: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित है?
17: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सासुरको मेसो खोज्दैछौ क्या?
16: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
18: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
16: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
19: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
20: सबै मिलाई खुवाऊ।
19: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
21: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
22: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
0: एएसई को नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
15: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ।
0: शान्ति नै किन?
15: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
0: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
15: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
0: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
15: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मडिग्राम, सम्पर्क नम्बर 98573 3813, 98573 28735, 98573 35394 र 98472093992।
0: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
20: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
23: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
20: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
23: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
20: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
23: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
20: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
23: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
20: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
24: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: चैतदेखि जेठ महिनासम्म सुक्खा मौसम र हावाहुरी चल्ने भएकोले आग लागेको धेरै जोखिम रहन्छ। त्यसैले सलाई लाइटर जस्ता आगोजन्य वस्तु बालबालिकाले नभेट्ने ठाउँमा राखौं। चुरोट मिडीका ठुटाहरू राम्रोसँग निभाएर मात्रै फाल्ने गरौं। वन जंगल जाँदा आगोजन्य वस्तु लिएर नजाऊ। यदि आगलागी भइहालेमा नजिकको जनसमुदाय दमकल वा प्रहरी कार्यालयमा खबर गर्न नबिर्सौं। जनहितका लागि तिलोतमा नगरपालिका, रेडियो लुम्बिनी र तिलोतमा टेलिभिजन मणिग्राम रूपन्देही।

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
3: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा, पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौ। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दा नि त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो, 10 सिताजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के हो त्यो भाँडामा पानी पुनी दबाई दुबै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भयो
6: सेवा अब म बेसरी खुसी म त अहिले त
5: अब त म त बच्यो भने छ नि म
7: रामराजीपुर कल्याणपुर भन्छ तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतातै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतातै पोल्ने दुख्नी बेसी पटौनी सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यही हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खान पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाए त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
9: एसईई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन् खै के हो
10: आमै नि त्यति पनि थाहा छैन ल सुन त्यसो भए
11: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
10: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
11: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
10: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
11: अंग्रेजी र नेपाली दुवै माध्यममा अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
12: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
11: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
10: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
11: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
10: बसको सुविधा समेत भएकोले
11: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
13: लौ म त अब ढुक्क भए बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा
11: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन

0: Marga Kanchi Office Cement, Deshko Cement.
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीतारामपुर मोबाइल 98570 21 757 र 98472 96 228
4: खुसीको खबर
5: होइन के खुसीको खबर हो दाजु
4: अरे भाई लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
5: हो र
4: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-533-823
6: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
7: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
8: तपाईमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सुताई आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
6: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98026-37111 र 98026-21354
9: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
10: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हाड जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
9: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजीको माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
11: फोन नम्बर 071-531-641
12: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठुलो हुन्न कामलाई सम्मान गरौं लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
13: ए दिल कुमारी आज त काम गर्ने जागरै छैन
14: हो भाई आज मलाई पनि काम गर्ने जागरै छैन
15: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
14: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
15: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ
10: लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
16: हाम्रा सेवाहरू:
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
16: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
16: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
17: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
18: सम्पर्क 98570-24344, 98570-35227 र 98570-73220।
10: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
15: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
10: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ? पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्ती तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
19: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
20: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
19: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
21: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
19: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
22: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
23: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
24: सबै मिलाइ खुवाऊ।
23: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
25: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
26: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: नमस्कार, म भोजरी योजना सुदृढ गर्नुपर्नेमा विज्ञको जोड़। कुवैत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण, विमानस्थल संरचनामा गम्भीर क्षति, उडानहरू रोकिए र न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने। नेपाल खबरमा अब पूरा खबर। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। लामिछानेले आज दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गर्नुभएको हो। भेटबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिनुभएको हो। भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको छ। भेटबारे जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले सभापति लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनु भएको छ। उहाँले साझा समृद्धि र उज्जवल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने लामिछानेको इच्छालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ। छिमेकी पहिला नीति अन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार रहेको मोदीले बताउनु भएको छ। दुई देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको पनि उहाँको भनाइ छ। राष्ट्रपाका सभापति रवि लामिछानेले भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा 5 दिने भारत भ्रमण गर्दै हुनुहुन्छ। उहाँ अस्ति सोमबार भारत जानुभएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको अप्रत्याशित परिणामपछि लोकतान्त्रिक शक्ति र एमाले ठूलो धक्का खाएको बताउनु भएको छ। काठमाडौँमा आजदेखि शुरू भएको दुई दिने कार्यशालामा बोल्दै उहाँले चुनावको परिणामले देशभक्ति अभियानलाई गम्भीर धक्का दिएको जिकिर गर्नुभयो। उहाँले भदौ 23 र 24 गते घटना सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्व नियोजित षड्यन्त्र भएको आरोप समेत लगाउनुभयो। अध्यक्ष ओलीले राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनको सार संक्षेपलाई गर्दै ती घटनाहरू प्रायोजित र अपराधिक क्रियाकलापको हिस्सा भएको दावी गर्नुभएको हो। अध्यक्ष ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने भन्दै आफूले आयोगलाई बयान पनि नदिने बताउनुभयो। विपक्षीलाई फसाउन आयोग गठन गरेको उहाँको आरोप छ। राष्ट्रपति रामचन्द्र पौडेल सरकारको रबर स्ट्याम्प बन्नुभएको आरोप लगाउँदै ओलीले उहाँको भूमिकाप्रति पनि असन्तुष्टि जनाउनु भएको छ। फागुन 21 गतेको चुनावमा हार बेहोरेपछि उहाँ पहिलोपल्ट सार्वजनिक कार्यक्रममा बोल्नु भएको हो। नवयुवा आन्दोलनमा भएको मानवीय क्षतिको अभियोगमा उहाँ चैत 14 गते पक्राउ परी चैत 26 गते रिहा हुनुभएको थियो। त्यसपछि उहाँको पत्थरीको शल्यक्रिया गरेर आराम गर्दै हुनुहुन्थ्यो। सांसदहरूको विरोधका कारण आज राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा दिनुभएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता गर्नुपर्ने माग राख्दै विपक्षी दलले अवरोध गरेपछि बैठक अवरूद्ध भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक आउँदो 26 गते मंगलबार दिउँसो 1 बजीसम्मका लागि स्थगित गर्नुभएको छ। बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो। यसअघि हिजो प्रतिनिधि सभाको बैठक पनि विपक्षीको अवरोधका कारण आउँदो सोमबारसम्मका लागि स्थगित गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गतेको प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्न उत्तरमा सांसदका प्रश्नको जवाफ दिने बेलामा नेपालले पनि भारतको सीमा मिचेको बताउनु भएको थियो। उहाँको त्यो भनाईको विरोध हुँदै आएको छ। सरकारले स्थल मार्गबाट आउँदा भन्सार नतिरी 100 रूपियाँ भन्दा बढ़ीको सामान भित्राउन नपाउने नियमको सीमा बढ़ाएको छ। अर्थ मन्त्रालयले साबिकमा 100 रूपियाँसम्म रहेको सीमा बढ़ाएर 500 रूपियाँ पुर्याएको हो। राजपत्रमा प्रकाशित सूचनामा 500 रूपियाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औषधि हेरी महसुल नली छाड्न सक्ने उल्लेख छ। सरकारले भारतबाट किनमेल गरेर नेपाल ल्याउने सामानमा भन्सार लाग्ने व्यवस्थाको कड़ाईका साथ कार्यान्वयन गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले घरायसी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरेका थिए। स्थलमार्गबाट सीमा ओहोर दोहोर गर्ने व्यक्तिलाई भन्सार छूट नदिइने भनी अघिल्लो वर्षको जेठमा राजपत्रमा प्रकाशित व्यवस्था यस वर्ष कड़ाईका साथ कार्यान्वयनमा गएपछि सीमा क्षेत्रमा तनाव समेत देखिएको थियो। अघिल्लो वर्ष नै 100 रूपियाँको सीमा तोकिएको भए पनि साना किनमेलमा व्यवहार त भन्सार नलाग्ने अभ्यास थियो। नयाँ सरकारले कार्यान्वयनमा कड़ाई गरेको हो। तराई मधेसका बासिन्दा धेरैसो दैनिक भोग्य वस्तु किन्न सीमा पारी जाने गरेका थिए। यस्तै कतिपयको सीमा पारी वैवाहिक सम्बन्ध समेत रहेकाले माइतीबाट ल्याएको उपहार समेत भन्सार तिर्नु परेको गुनासो आएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। आज तराई मधेस तथा मध्य पहाड़ी क्षेत्रमा गर्मी निकै बढ़ेको छ। बितेको 12 घण्टामा तराई मधेसको एकाध बाहेक ठाउँमा पानी नपरेपछि गर्मी निकै बढ़ेको हो। मौसम पूर्वानुमान महाशाखा अनुसार तराई मधेसका धेरै ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपाससम्म पुगेको छ। यसैबीच यस वर्ष गर्मी निकै बढ़न सक्ने चेतावनीका बीच विज्ञ एवं सरकारवालाहरूले हिट एक्सन प्लान अर्थात ताप लहर प्रतिकारी योजना सुदृढ़ गर्नुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा उनीहरूले पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै योजना कार्यान्वयनलाई चुस्त बनाउनुपर्ने बताएका हुन्। नेपाल रेडक्रस सोसाइटीका महासचिव मीनबहादुर मल्लले तराईका धेरै जिल्ला तातो हावाको उच्च जोखिममा रहेका भन्दै सचेतना कार्यक्रममा जोड़ दिनुभयो। यस्तै नेपाल विपद पूर्व तयारी सञ्जालका अध्यक्ष प्राध्यापक डाक्टर वसन्तराज अधिकारीले पालिकामा तापक्रम र आर्द्रताको तथ्याङ्क नियमित रूपमा संकलन तथा विश्लेषण नगरेसम्म एकै मापदण्डमा आधारित दृष्टिकोणले नेपालको ताप लहर समस्या समाधान गर्न सम्भव नभएको बताउनु भयो। जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमै तापक्रम बढ़दा त्यसको असर नेपालमा पनि परेको छ। यस्तै यो वर्ष शक्तिशाली एलनिनोका कारण दक्षिण एसियामा सामान्य भन्दा बढ़ी गर्मी हुने र मनसूनी वर्षा कम हुने अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यस अघि नै यो वर्षको मनसूनमा कम वर्षा र बढ़ी गर्मीको पूर्वानुमान गरेको छ। अब विदेशको खबर। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले ड्रोन र मिसाइल आक्रमण गर्दा धेरै मानिस घाइते भएका छन्। आक्रमणपछि उडानहरू रोकिएका र विमानहरूलाई अन्य विमानस्थलमा डाइभर्ट गरेको समाचार संस्था एपीले जनाएको छ। घाइतेको संख्या सार्वजनिक भएको छैन। आक्रमणबाट विमानस्थल संरचनामा गम्भीर क्षति पुगेको कुवेतले जनाएको छ। इरानसँगको युद्धका कारण अस्थायी रूपमा बन्द रहेको यो विमानस्थल सोमबारदेखि मात्र पुनः सञ्चालनमा आएको थियो। इरान र अमेरिकाले पछिल्ला दिनहरूमा एक अर्का विरूद्ध ड्रोन र मिसाइल आक्रमण गरिरहेका बेला यो घटना भएको हो। गैराती अमेरिकी सेनाले कुवेत र बहराइन में ईरानी क्षेपियास्त्र आक्रमण को जवाब स्वरूप ईरानी सैन्य संरचना में प्रहार गरेको बताए।

0: टोलीबीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने भएको छ। न्यूजील्याण्डले यस वर्ष आफ्नो घरेलु अन्तर्राष्ट्रिय सिजनको शुरूआत भारतसँगको श्रृंखलाबाट गर्ने भएको हो। न्यूजील्याण्ड र भारतबीचको 5 टी20, 4 एकदिवसीय र 2 टेस्ट क्रिकेट आउँदो अक्टोबर 22 डिसेम्बर 1 चल्नेछ। न्यूजील्याण्ड क्रिकेटका अनुसार खेल संख्याका आधारमा यो श्रृंखला ऐतिहासिक हो। यसपछि न्यूजील्याण्डले जनवरी र फेब्रुअरीमा श्रीलंकासँग 3 एकदिवसीय र 3 टी20 क्रिकेट खेल्नेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपति सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता, साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार रहेको मोदीको भनाई। सरकारले सीमाबाट ल्याउन पाउने वस्तु मूल्यको सीमा बढ़ायो, अब 500 रूपियाँसम्मको सामान ल्याउँदा भन्सार नलाग्ने। तराई मधेशका जिल्लामा गर्मी बढ़्यो, केही दिन गर्मी कायम रहने, यस वर्ष उच्च गर्मीको सम्भावना रहेकाले तापलहर प्रतिकार योजना सुदृढ़ गर्नुपर्नेमा बिकेको जोड़। अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण, विमानस्थल संरचनामा गम्भीर क्षति, उडानहरू रोकिए। र न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले नगर प्रहरीलाई नमूना नगर प्रहरी बन्ने गरी काम गर्न निर्देशन दिनुभएको छ। आज महानगर प्रहरी प्रमुख पदोन्नति तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा उहाँले नागरिकसँग नम्र व्यवहार गर्दै सेवा प्रवाह गर्न आग्रह गर्नुभएको हो। नगर प्रहरी काठमाडौँ महानगरको ब्राण्ड एम्बेसडर भएको उल्लेख गर्दै उहाँले चेन अफ कमाण्डको पूर्ण पालना गर्न निर्देशन दिनुभयो। कार्यवाहक मेयर डंगोलले बर्खायाममा सम्भावित विपद तथा उद्धार कार्यका लागि तयारी अवस्थामा रहन, दिनमा कम्तीमा 3 पटक गस्ती सञ्चालन गर्न तथा सड़क फुटपाथ अतिक्रमण र फोहोर व्यवस्थापनमा निरन्तर निगरानी राख्न निर्देशन दिनुभयो। उहाँले नगर प्रहरीको सरूवा बढ़ुवा तथा तह मिलानका विषय कानून सम्मत रूपमा अगाडि बढ़ाइने पनि बताउनुभयो। महानगरले आज नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीलाई वरिष्ठ उपरीक्षक पदमा पदोन्नति गरी जिम्मेवारी हस्तान्तरण गरेको हो। उद्योग तथा वाणिज्य कार्यालय भक्तपुर र भक्तपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको 2 दिने ई कमर्स तालिम सम्पन्न भएको छ। हिजो आयोजित समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले डिजिटल युगमा समय अनुसार नबदलिने व्यक्ति र व्यवसाय पछाडि पर्ने बताउँदै व्यवसायीहरूलाई कानून बमोजिम व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो। कार्यालय प्रमुख रामप्रसाद कुस्माले तालिमबाट सिकेको सिप व्यवहारमा उतार्न र संघका अध्यक्ष कृष्ण मुरारी नेपालले विश्व बजारमा प्रतिस्पर्धाका लागि ई कमर्स ज्ञान अपरिहार्य भएको बताउनुभयो। तालिम संयोजक अनिल कोटीले अनलाइन पसल मार्फत आमदानी बढ़ाउने ज्ञान प्रदान गर्नु तालिमको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै झण्डै 3 करोड़ रूपियाँ ठगी गरेको अभियोग

प्रहरले 9 जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा बर्दियाका राजेश छेत्री, मकवानपुरका तीर्थमान भोलन, नुवाकोटका गोवर्धन नेपाली र उपेन्द्र तामाङ, गोर्खाका रोशन बाबु मल्ल, सुनसरीका उज्जवल थापा मगर, बर्दियाका प्रकाश सिंहखडा, लमजुङकी ज्योति गुरूङ र पाल्पाका राजीव नेउपाने छन्। राजेशले मौरिसस र सेसेल्स पठाइदिने भन्दै 31 जनाबाट 1,41,00,000 रूपियाँ भन्दा धेरै, तीर्थमान र गोवर्धनले सेसेल्स पठाइदिने भन्दै थप 1,41,00,000 रूपियाँ बढ़ी असुलेका थिए। रोशनले अमेरिका, उज्जवलले क्यानाडा, प्रकाशले कम्बोडिया, ज्योतिले यूएई र राजीवले क्यानाडालाई पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएका उजुरीका आधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद कुमार थापाले जानकारी दिनुभयो। र पछिल्लो 24 घण्टामा काठमाडौँ उपत्यकामा 2,279 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट 23,71,042 रूपियाँ जरिवाना संकलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 119 जना, नियम विपरीत राइड सेयरिङ गर्ने 160 जना, संकेत बत्ती उल्लंघन गर्ने 134, तीव्र गतिमा गाड़ी चलाउने 118 जनालाई कार्यवाही गरेको छ। यसै गरी अनुशासन पालना नगर्ने 114, निषेधित क्षेत्रमा हर्न बजाउने 94, सड़क पेटीमा गाड़ी पार्किङ गर्ने 20, एकतर्फी सड़कमा गाड़ी चलाउने 144 र अरू नियम पालना नगर्ने 1,296 जना कार्यवाहीमा परेका छन्। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तराई मधेसका जिल्लामा गर्मी बढ़्यो, केही दिन गर्मी कायमै रहने, यस वर्ष उच्च गर्मीको सम्भावना रहेकोले तापलहर प्रतिकार योजना सुदृढ गर्नुपर्नेमा बिग्रिएको जोड़। नागरिकसँग नम्र व्यवहार गर्न काठमाडौँ नगर प्रहरीलाई कार्यवाहक मेयर डंगोलको निर्देशन, कानून सम्मत रूपमा सरूवा र वृद्धि विकास अगाडि बढ़ाइने भनाई। र काठमाडौँ उपत्यकामा ट्राफिक कार्यवाहीबाट एकै दिन झण्डै 24,00,000 रूपियाँ जरिवाना संकलन। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्ने अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।
3: खै दाई, दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुन, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855509934।
0: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ़, मोबाइल 9855509934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसराङ्गी गाइडकोट भन्नुमा 10 सिताजी। हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, मेडिकल नि पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गए थेरापी गर्नु के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु
6: शिव अब म बेस्तरी खुसी म त अहिले
5: अब त म त बचे भनेको छ नि म
6: सुमै सुधारे रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि यहाँ झस्कार्ने यहाँबाट झस्कार्ने र नि पटौनी गल्ने अनि भतातै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतातै पोल्ने दुख्ने बेसी पटौनी सुतेको सुते हो नि सुते खाने भात अनि त्यही हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
3: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855509934
8: सापके काटेमी ध्यान देवे वाला बात सापके काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
9: अनुरोधक लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
10: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
11: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
10: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
11: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
11: ठिक भन्नुभयो दाइ मेरो आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
11: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
12: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
13: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
12: दुख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन
13: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
14: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
15: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: Արգակաչի օֆիսի սիմենտ, դեշկո սիմենտ։
1: Վերզերգար, լանգ, ռաունակ, գար ռաման դվերանգին բանավն է ակարշակ ավար, ազե վերզեր պենցքը խարիտնա պանուհոս, մորսայքլ, վրիջը մովայլ պուն ձիտնի մովկա, սատես չյոր սարտնա պանուհոս, սայ սկեր վիտ կստել էլիզն դիզայն պնի,
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472882 र 98470240870
6: किन झोक्राउनु भछ काका
7: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
6: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
7: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
8: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98570211757 र 98472698
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
10: डर लाग्नु निद्रा नलाग्नु
9: अनौठा विचार आउनु
10: निराशा बढ्नु खुसी नहुनु
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
10: छटपटी हुनु चिटचिट पसिना आउनु
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
9: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
11: नानी खाना खान आऊ
12: लाउ दिनुस
11: हात धोयौ
12: धोइसके बाबा
11: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
12: ढिला भइसक्यो
11: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ
13: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
11: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ
14: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
15: नेपाल सरकार विज्ञापन बोर्ड
16: उत्सवको पर्व
17: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज्ड डिस्ट्रिब्युटर
16: इसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
17: कृषि विकास बैङ्कको गल्ली भिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
16: फोन नम्बर 071-542-6999
18: सौजी क्युआर भयो
19: भन्नुहोस् त मेसेज आएको छैन
20: घरी एसएम

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलोतमाको बडग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
5: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ
6: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
5: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
6: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ
5: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
6: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
5: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं
6: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ
5: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ
6: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं
5: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ
6: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही
7: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
8: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
9: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोके जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
7: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21
10: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
11: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
10: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
12: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
13: फोन नम्बर 071-531-641, 535-641।
14: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
15: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
16: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
15: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
17: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भन्ने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको

0: समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नति भएन।
2: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
1: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
2: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ। मलाई बाबाले जान्छ भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो, 10 सिटी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो, नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
5: रामराजीपुर कल्याणपुर भन्छ न, तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हानी, यहाँबाट झस्का हानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसी यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका बिहान बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
6: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लायन्स चोक नारायणगढ चितवन मोबाइल 9855509934
7: साप के काटे में ध्यान देवे वाला बात साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
8: अनुरोध है लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
9: एसईई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने टेन्सन भयो बा जान्ने बुझ्नेहरुको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन् खै के हो
10: आमै नि त्यति पनि थाहा छैन ल सुन त्यसो भए
11: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
10: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
11: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
10: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
11: अंग्रेजी र नेपाली दुवै अलग अलग कक्षा को व्यवस्था होने भएकोले
12: शिक्षा अंतर्गत मेजर विषय तथा व्यवस्थापन में होटल मैनेजमेंट कंप्यूटर साइंस र फाइनेंस जस्ता विषय पठन पाठन होने भएकोले
11: ख्याति प्राप्त अनुभवी शिक्षक प्राध्यापक पठन पाठन होने भएकोले
10: सुविधा संपन्न भवन तथा पर्याप्त खेल मैदान को व्यवस्था भएकोले
11: नेपाल सरकार का संपूर्ण छात्रवृत्ति समेत उपलब्ध होने भएकोले
10: बस को सुविधा समेत भएकोले
11: स्नातक तर्फ शंकरनगर बहुमुखी कैंपस समेत सँगै रहेकोले
13: म त अब ढुक्क भए बरु तपाईका पनि छोरा छोरीलाई लैहाल्नुस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा
11: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन
14: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त
15: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
14: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
15: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
14: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीको मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
15: ठिक भन्नुभयो दाइ मेरो आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
14: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
16: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
17: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
16: दुख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन
17: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
16: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
18: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: Arka Khanchi OPC Cement. Desh ko Cement.
1: Berzer Ghar. Rang? Raunak. Ghar Raman. Duwe Rangin Banaune Akarshak Offer. Aajai Berzer Paints ko Kharid Na Paunu Hos. Motorcycle, Freezer, Mobile Phone Jitne Mauka. Saathai Sure Shot Ma Paunu Hos. 100 Square Feet ko Silk Illusion Design Pani. Sarta Haru Lagu Hune Chan.
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470240870
6: किन झोक्राउनु भन्छ काका
7: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
6: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
7: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
8: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायतका सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजगिर मोबाइल 98570-21757 र 98472-96228
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
10: डर लाग्नु निद्रा नलाग्नु
9: अनौठा विचार आउनु
10: निराशा बढ्नु खुसी नहुनु
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
10: छटपटी हुनु चिटचिट पसिना आउनु
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
9: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊं
9: नेपाल सरकार विज्ञापन बोर्ड
11: नानी खाना खान आऊ
12: लाउ दिनुस
11: हात धोयौ
12: धोइसके बाबा
11: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिचिमिची हात धुनुपर्छ जाऊ फेरि साबुन पानीले मिचिमिची हात धोएर आऊ अनि मात्रै खाऊ
12: ढिला भइसक्यो
13: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिचिमिची हात धुनुपर्छ
11: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
13: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ
14: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
15: नेपाल सरकार विज्ञापन बोर्ड
16: उत्सवको पर्व
17: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
16: इसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
17: कृषि विकास ब्याङ्कको गल्ली बिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
16: फोन नम्बर 071-542-6999 549-6999
18: खुसीको खबर
19: होइन के खुसीको खबर हो दाजु
18: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
19: हो र
18: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-537-823
20: साउजी क्यूआर भयो
21: है ए भगनुस् त मेसेज आएको छैन
22: घरी एसएमएस आएन

0: फोन पॉइंट सँग सधैँ रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
6: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
8: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही,
6: फोन नम्बर 071-560-205।
8: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध।
7: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
6: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
9: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
8: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही,
6: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
10: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो, छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गए निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
11: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
12: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल। आगलागी तथा डडेलोबाट जोगिउ र जोगाउ
13: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
12: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
13: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
12: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
13: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
12: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
13: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
12: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
13: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
12: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
13: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
14: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
15: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
16: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
14: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806635111 र 9806121354।
17: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
18: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
17: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
14: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
19: फोन नम्बर 0175316041 5356041।
20: रेडियो लुम्बिनी, रेडियो लुम्बिनी 96.8 मेगाहर्ट्ज शान्तिको आवाज।
21: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
22: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
23: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
22: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
23: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
24: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
25: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
26: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
27: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
26: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
0: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस् र।
1: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
2: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौ।
3: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
4: नमस्कार हो नमस्कार नाई, यी बुढौती मे बुढा बुढी का बात कहि जाता। अका होई डाक्टर नी बहिनी, बड़की पतोहिया दुई जीव के भाइल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे ना तरीका सास ससुर के। हाँ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई होई जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कैल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
5: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गईल। और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दाता।
4: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
19: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
4: फल फूल और साग पात बच्चा के खाना साथ साथ
5: सब मिल के खियावल जाए।
4: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा सालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
5: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे दुई जवा बेसी देवल जाए।
4: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही। खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही, बुझलू ने।
5: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही एफएम द्वारा सचेतना में जारी संदेश।
27: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
28: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोल्दै छौ क्या।
27: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
29: ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
27: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
30: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
31: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
32: सबै मिलाइ खुवाऊ।
31: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
32: साथै गर्भवती
6: गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाउनु
7: हो। यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
8: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
9: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ।
8: शान्ति नै किन?
9: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
8: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
9: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
8: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
9: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573383, 98573288735, 98573353494 र 98472093992।
8: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
10: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
11: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
12: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
13: ए ल ल, लिनुहोस् भाइ।
12: अनि भाइ, कति भयो पैसा?
13: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
15: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
11: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
16: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
17: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
16: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
17: आमाको दुध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
16: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
17: 6 महिनापछि आमाको दुध सँगै थप आहार पनि खुवाऊ।
16: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
17: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
16: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
11: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं, र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
5: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भन्ने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरौँ।
6: पहिला मलाई विश्वास लाग्दैन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855509934।
8: जडिलो बाटो बचौं र बचाऊ, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं, जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं, र गर्नै पर्ने भए सावधानी पूर्वक प्रयोग गरी राम्रो गरी निभाऊ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डडेलोबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
9: जातीय विभेदको अन्त्य गरौं, जातीय आधारमा नभई मानिसको ज्ञान सीप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ, कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं, छुवाछुत र भेदभाव जन्ने कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
10: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
11: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
10: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि, यानि कि एन्टिबायोटिक्स पो रहेछ।
11: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै बिस्तारै बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
12: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
11: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
13: होइन हौ श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
14: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
13: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
14: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
13: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
14: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
13: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
15: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
13: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार। रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हालखबरमा दिवाकर पन्थीको स्वागत छ। यो हालखबर एफएम 96.8 MHz, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। नेकपा एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, प्रधानमन्त्रीले संसदबाट राष्ट्रघाती वचन बोलेको टिप्पणी। राज्यसभा सभापति लामी छाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता, नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको मोदीको भनाई। लुम्बिनी प्रदेश सरकारमा मन्त्री परिषद हेरफेरको तयारी, एमालेका 4 जना मन्त्रीद्वारा राजीनामा, नयाँ मन्त्री छनौटका लागि छलफल। फलनाकाबाट ल्याउन लैजान पाइने वस्तुको छुट सीमा 500 पुर्याइयो, सहकारीमा कमजोर नियमनले विश्वास गुमेको निष्कर्ष। काठमाडौँ तराई द्रुत मार्गमा 17 अर्ब 64 करोड बजेट, सुरुङ र पुल निर्माणले लियो गति। पश्चिम नवलपरासीमा डीएपी मलको अभाव, किसान सहकारी रहन बाध्य। गर्मीका कारण तराईको जनजीवन प्रभावित, एसीसी महिला प्रिमियर कप क्रिकेटमा कतारलाई हराउँदै नेपालको विजयी शुरूआत। र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा बंगलादेश विरूद्ध नेपाललाई शुरूआती अग्रता।
1: चैतदेखि जेठ महिनासम्म सुक्खा मौसम र हावाहुरी चल्ने भएकोले आग लागेको धेरै जोखिम रहन्छ। त्यसैले सलाई लाइटर जस्ता आगोजन्ने वस्तु बालबालिकाले नभेट्ने ठाउँमा राखौ। चुरोट मिडीका ठुटाहरू राम्रोसँग निभाएर मात्रै फाल्ने गरौ। वन जंगल जाँदा आगोजन्ने वस्तु लिएर नजाऊ। यदि आगलागी भइहालेमा नजिकको जनसमुदाय, दमकल वा प्रहरी कार्यालयमा खबर गर्न नबिर्सौ। जनहितका लागि तिलोतमा नगरपालिका, रेडियो लुम्बिनी र तिलोतमा टेलिभिजन मणिग्राम रूपन्देही।
0: अब खबर विस्तारमा। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। लामिछानेले आज दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गर्नुभएको हो। भेटबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिनुभएको छ। भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको जनाइएको छ। भेटबारे जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले सभापति लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनु भएको छ। उहाँले साझा समृद्धि र उज्जवल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने लामिछानेको इच्छालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ। छिमेकी पहिला नीति अन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार भएको मोदीले बताउनु भएको छ। दुई देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको पनि उहाँको भनाइ छ। सभापति लामिछाने भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा 5 दिने भारत भ्रमणका लागि सोमबार भारत जानुभएको हो। हिजो लामिछानेले भारतीय गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुभएको थियो। हिजै उहाँले भाजपा मुख्यालयमा अध्यक्ष नवीनसहित शीर्ष नेताहरूसँग भेट गर्नुभएको थियो। भ्रमण टोलीमा लामिछानेसँगै उहाँकी पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल नेतृत्व नछोड्ने घोषणा गर्नुभएको छ। काठमाडौँमा पार्टीको संगठन विभागद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोड्ने गरी आफू पार्टी अध्यक्ष नबनेको स्पष्ट पार्नुभएको हो। पार्टीको महाधिवेशनले सजिलो अवस्थामा मात्र अध्यक्ष रहनु, अप्ठ्यारो अवस्था आयो भने भाग्नु भनेर आफूलाई अध्यक्षमा चयन नगरेको उहाँको जिकिर छ। गएको 3 पुसमा मलाई अध्यक्ष छान्नु भएको थियो, सजिलो पर्यो भने, अनुकूल वातावरण बन्यो भने प्रधानमन्त्री खान पाइने भयो भन्ने कसिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर होइन, ओलीले भन्नुभयो। पार्टीलाई सफलतामा लगेर मात्र विदा लिने ओलीको भनाइ छ। पितृशोक, गिरफ्तारी, शल्यक्रिया जस्ता कारणले बीचमा अलमल भए पनि अब नेताहरूसँग भेटवार्ता बाक्लो बनाउने उहाँले बताउनुभयो। फरक प्रसंगमा प्रधानमन्त्री बालेन शाहले संसदको रोस्ट्रमबाट राष्ट्रघाती वचन बोलेको टिप्पणी गर्दै अध्यक्ष ओलीले पूर्व तयारी बिना संसदमा गएर प्रश्नोत्तरमा सहभागी बन्नुलाई बचपनाको संज्ञा दिनुभयो। नेपाली जनतालाई हेप्नका लागि योभन्दा अरू ठाउँ नभएको ओलीको भनाइ छ। नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाउँदै एमाले अध्यक्ष ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाउने क्रममा सेना देखिएकोमा असन्तुष्टि जनाउनुभयो। बारेनको पक्ष र सुकुम्बासीको विपक्षमा सेना हुनु हुँदैन, उहाँहरूले आफूलाई मर्यादित ठाउँमा राख्नुपर्छ भन्ने मेरो सुझाव हो, ओलीले भन्नुभयो। लुम्बिनी प्रदेश सरकारबाट नेकपा एमालेका चारजना मन्त्रीले राजीनामा दिनुभएको छ। मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, सिंचाई मन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारूले राजीनामा दिनुभएको हो। पुरानो मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्ने तयारी अनुरूप एमालेका मन्त्रीहरूले आज सामूहिक राजीनामा दिनुभएको हो। मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको राजीनामा स्वीकृत समेत गर्नुभएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सत्ता साझेदार दलहरूबीच सरकार पुनर्गठनबारे छलफल चलिरहेका बेला एमाले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री चेतनारायण आचार्य यथावत रहने र एमालेबाट नयाँ मन्त्री नियुक्तिका लागि आन्तरिक छलफल भइरहेको जनाइएको छ। प्रदेश सरकारमा आगामी साउन 1 गतेदेखि मन्त्रालयको संख्या घटाएर 8 कायम गर्ने निर्णय यस अघि नै भइसकेको छ। सरकारले स्थल सीमा नाकामा ओभरदोहोर गर्दा 100 रूपियाँ भन्दा बढ़ीको सामान भित्र्याउन नपाइने नियमको सीमा बढ़ाएको छ। यात्रीले आफ्नो साथमा ल्याउन र लैजाने वस्तु सम्बन्धी नयाँ नियम सार्वजनिक गर्दै अर्थ मन्त्रालयले साबिकमा 100 रूपियाँसम्म रहेको सीमा बढ़ाएर 500 पुर्याएको हो। यद्यपि स्थल मार्गबाट सीमानामा ओहोरदोहोर गर्ने व्यक्तिलाई हवाई मार्गबाट आवत जावत गर्ने सरहको सुविधा भने दिइएको छैन। राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ 500 रूपियाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छान्न सक्नेछ। तर भारतमा अध्ययन गर्ने नेपालीको हकमा भने आफ्नो साथमा लगेको वा ल्याएको ट्याब्लेट वा कम्प्युटर मध्ये कुनै एक थान नेपाल ल्याउँदा महसुल नलाग्ने व्यवस्था यथावत राखिएको छ। यसअघि 15 जेठ 2082 प्रकाशित सूचना अनुसार सीमा नाकामा 100 रूपियाँ भन्दा माथिको वस्तु भित्र्याउन नपाउने गरी नियम राखिएको थियो। सो नियम कार्यान्वयन गर्दा केही साता अघि सीमा नाकामा तनाव भएको थियो। संसदमा समेत यो विषयले प्रवेश पाएको थियो। सरकारले सार्वजनिक गरेको सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदनले पछिल्लो समय सहकारी क्षेत्रमा विश्वास गुम्दै गएको निष्कर्ष निकालेको छ। सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरूपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रति विश्वास कमजोर बन्दै गएको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदन अनुसार सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा थप गर्ने क्रममा पर्याप्त अध्ययन, आवश्यकता विश्लेषण र मापदण्डको पालना नगरी स्वीकृति दिएको पाइएको छ। आयोगले यस्ता निर्णय प्रक्रियामा भएका गम्भीर कमजोरीकै कारण धेरै सहकारी संस्थाहरू समस्याग्रस्त बनेको निष्कर्ष निकालेको छ। साथै बहुनियामक निकायबीच समन्वय अभाव, प्रभावकारी सूचना प्रणालीको कमी, वित्तीय अनुशासनहीनता, सुशासनको कमजोरी तथा दक्ष जनशक्तिको अभाव पनि सहकारी क्षेत्रका प्रमुख समस्या रहेका आयोगले जनाएको छ। आयोगले प्रभावकारी तथा एकीकृत नियामक संरचना निर्माण, विश्वसनीय सूचना प्रणाली विकास, कडा सुशासन, बचतकर्ता हित संरक्षण तथा संस्थागत क्षमता अभिवृद्धिलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको छ। सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको तराई मधेस द्रुत मार्ग निर्माणका लागि आगामी आर्थिक वर्षमा खर्च गर्ने गरी 17 अर्ब 64 करोड़ रूपियाँ बजेट छुट्याएको छ। यस आर्थिक वर्षमा 40 पुल र 5.4 किलोमिटर सुरुङ मार्ग निर्माण गर्ने लक्ष्य छ। नेपाली सेनाको सुपरिवेक्षणमा निर्माण भइरहेको द्रुत मार्गको कामले गति लिएको अधिकारीहरूले जनाएका छन्। एसियन हाइवेको मापदण्ड अनुसार द्रुत मार्ग निर्माण भइरहेको नेपाली सेनाले जनाएको छ। जम्मा 70.977 किलोमिटर लम्बाईको यो मार्गमा 7 ठाउँमा सुरुङ छन्। दुईतर्फी गरी कुल 21.958 किलोमिटर सुरुङ रहेको द्रुत मार्गमा धेन्द्रे र

दावी छ। जम्मा 2,11,93 करोड़ को लागत में निर्माण होने द्रुत मार्गले तराई को निजगढ़बाट 1 घंटा 2 मिनट में काठमाडौंलाई जोड़ने छ। पश्चिम नवलपरासीमा धानको बिउ राख्ने बेलामा मल अभाव भएपछि किसानहरु समस्यामा परेका छन्। बिउ राख्ने समयमा डीएपी मल चाहिने भए पनि कृषि सामग्री कम्पनी र मल वितरण गर्ने सहकारीहरुले किसानलाई मल उपलब्ध गराउन नसक्दा समस्या भएको हो। बारम्बार माग्दा पनि कतैबाट सहयोग नपाएको रामग्राम 13 का किसान भेषराज चौधरीले गुनासो गर्नुभयो। मल पाउने आशामा घर नजिकैको कृषि सहकारीमा हरेक दिन धाउने गरे पनि बिउ राख्ने समय ढिक्किने लाग्दा समेत डीएपी मल नपाएको उहाँको भनाइ छ। केही किसानले भारतीय बजारबाट लुकीछिपी मल ल्याएर बिउ राखेको भए पनि धेरैले मल पाएका छैनन्। किसानलाई अघिल्लो वर्ष जनप्रतिनिधिले आगामी वर्ष मल अभाव नहुने आश्वासन दिएका थिए, तर यस वर्ष पनि किसानले बिउ राख्ने बेलामा मल पाएका छैनन्। कृषि सामग्री संस्थानले गोदाममा मल हुँदा समेत वितरण नगरेको सहकारी संचालकहरूको आरोप छ। कृषि ज्ञान केन्द्र परासीका अनुसार जिल्लामा 18,000 मेट्रिक टन यूरिया, 12,000 मेट्रिक टन डीएपी र 5,000 मेट्रिक टन पोटास आवश्यक पर्छ, तर अहिले गोदाममा 500 मेट्रिक टन यूरिया, 200 मेट्रिक टन डीएपी मौजदात छ। यो मल असारमा धान रोप्ने बेलामा वितरण गर्ने तयारी कृषि कम्पनीले गरेको छ। 20,480 हेक्टरमा धान रोपाई हुने पश्चिम नवलपरासीमा 18,000 मेट्रिक टन यूरिया र 12,000 मेट्रिक टन डीएपी मलको माग छ, तर 8,000 मेट्रिक टन मलको मात्रै आपूर्ति हुँदा वर्षेनी किसानले समस्या भोग्नु परेको छ। अत्यधिक गर्मीका कारण तराईको जनजीवन प्रभावित हुँदा दैनिक कामकाज, कृषि गतिविधि तथा स्वास्थ्य क्षेत्रमा समेत असर देखिन थालेको छ। तराईका जिल्लामा दिउँसोको तापक्रम उच्च बिन्दुमा पुग्न थालेपछि सर्वसाधारणलाई घर बाहिर निस्किन कठिनाई भएको छ। अत्यधिक गर्मीका कारण दिउँसो सड़क, बजार तथा सार्वजनिक स्थलहरूमा मानिसको चहल पहल समेत घटेको छ। भैरुवा क्षेत्रको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुग्ने जनाइएको छ। गर्मी बढेसँगै स्वास्थ्य सम्बन्धी समस्या पनि बढ़न थालेका छन्। अस्पतालमा ज्वरो, डिहाइड्रेशन, टाउको दुख्ने, अत्यधिक थकान हुने तथा गर्मीजन्य अन्य समस्याका बिरामीहरूको संख्या वृद्धि हुन थालेको स्वास्थ्य कर्मीहरूको भनाइ छ। चिकित्सकहरूले अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घाममा लामो समयसम्म नबस्न, प्रशस्त पानी तथा झोलिलो पदार्थ सेवन गर्न र बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरूको विशेष स्याहार गर्न, हेरचाह गर्न आग्रह गरेका छन्। हाल खबरमा अब खेल सम्बन्धी खबर। मलेसियामा आजदेखि शुरू भएको एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरूआत गरेको छ। आजको खेलमा नेपालले कतारलाई 8 विकेटले हराएको हो। कतारले दिएको 77 रनको लक्ष्य नेपालले 10 ओभर 5 बलमा 2 विकेट गुमाएर भेट्टायो। नेपालका लागि बलिङतर्फ रुबिना छेत्रीले 3 विकेट दिनुभयो भने ब्याटिङतर्फ ओपनर बिन्दु रावलले सर्वाधिक 33 रन बनाउनुभयो। पूजा महतोले अभिजित 28 रन जोड्नुभयो। कतारका सारी नवाब खान र खाजिता अमरले 1-1 विकेट लिनुभयो। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कतारले 16 ओभर 5 बलमा अल आउट हुँदै 76 रन बनाएको थियो। कतारका लागि ओपनर गेटरुडे चन्द्रीरूले सर्वाधिक 25 रन बनाउनुभयो। नेपालले अब भोलि आफ्नो दोस्रो खेल भूटानसँग खेल्नेछ। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी महिला प्रिमियर कपमा जम्मा 18 टोली सहभागी छन्। यसैबीच बंगलादेश विरूद्ध नेपाललाई साफ च्याम्पियनमा अग्रता मिलेको छ। साफ महिला च्याम्पियनशीपको सेमी फाइनल खेलमा बंगलादेश विरूद्ध नेपाली टोलीले शुरूआती अग्रता बनाएको हो। भारतको गोवा स्थित जवाहरलाल नेहरू स्टेडियममा खेलको पहिलो हाफ जारी रहँदा नेपालले 1-0 को अग्रता बनाएको छ। खेलको 23 मिनटमा डिफेण्डर गीता राणाको गोलमा नेपालले खेलमा अग्रता बनाएको छ। दिपा साईको कर्नरमा गीताले बललाई पोस्टको जाली चुमाउनु भएको थियो। यही खबर सँगै हामी हाल खबरको अन्त्यमा छौ। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक। नेकपा एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, प्रधानमन्त्रीले संसदबाट राष्ट्रघाती वचन बोलेको टिप्पणी, राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता, नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको मोदीको भनाई, लुम्बिनी प्रदेश सरकारमा मन्त्री परिषद हेरफेरको तयारी, एमालेका 4 जना मन्त्रीद्वारा राजीनामा, नयाँ मन्त्री छनौटका लागि छलफल, स्थल नाकाबाट ल्याउन लैजान पाइने वस्तुको छूट सीमा 500 पुर्याइयो, सहकारीमा कमजोर नियमनले विश्वास गुमेको निष्कर्ष, काठमाडौँ तराई द्रुत मार्गमा 17,64 अर्ब करोड़ बजेट, सुरुङ र पुल निर्माणले लियो गति,
पश्चिम नवलपरासी में डीएपी

पानीको अभाव किसान सहकारी रहन बाध्य गर्मीका कारण तराईको जनजीवन प्रभावित एसीसी महिला प्रिमियर कप क्रिकेटमा कतारलाई हराउँदै नेपालको विजयी शुरूआत र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा बंगलादेश विरूद्ध नेपाललाई शुरूआती अग्रता अवस्था अपराह्न 5 बजेको हालखबर सकियो सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी नमस्कार।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
2: हाम्रा सेवाहरू
1: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
2: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
1: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
2: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
1: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देह,
3: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
4: सम्पर्क 98 5 70 24 344, 98 5 70 35 227 र 98 5 70 73 220।
5: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन, मणिग्राम, रूपन्देही।
10: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
11: हाम्रा सेवाहरू
10: जनरल फिजिसियन,
11: स्त्री तथा प्रसुति,
10: बाल रोग,
11: छाला तथा यौन रोग,
10: हार जोड्ने नसा तथा बाथ रोग,
11: टाउको तथा मनोरोग,
10: नाक कान घाँटी,
11: जनरल सर्जरी,
10: भिडियो एक्सरे,
11: डिजिटल एक्सरे,
10: ईसीजी,
11: डेन्टल तथा प्याथोलोजी,
10: फिजियोथेरापी
11: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
12: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
13: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
14: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5, मणिग्राम, रूपन्देही,
15: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि।
16: फोन नम्बर 071-562-832,
17: मोबाइल 98-570-21-835।
9: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
18: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
9: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
19: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
9: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
19: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
9: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
19: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
9: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
19: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
9: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
18: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: कति धेरै भिड हो, मलाई यो सेतो थडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 9850509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9852140934।
6: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
7: शरीर फुलेर ढ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्
6: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
7: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस् जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहीँ एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: बिनिसरा मसरङ्गी गाइडकोट भन्दा 10 सिटी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
10: रामराजीपुर कल्याणपुर भन्छ न, पितरमाडी मेरो मलले खाएर गएको, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतते पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने, नहाउने भात अनि त्यही हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यही बहनी त्यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खान पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
11: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन सुक नारायणगढ चितवन मोबाइल 9855050934
12: एसई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन् खै के हो
13: आमै नि त्यति पनि थाहा छैन ल सुन त्यसो भए
14: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
13: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
14: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
13: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
14: अंग्रेजी र नेपाली दुवै अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
15: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
14: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
13: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
14: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
13: बसको सुविधा समेत भएकोले
14: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
16: म त अब ढुक्क भए बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा
14: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिच्युसन अफ क्वालिटी एजुकेशन
17: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं
18: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बितेमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं
17: पछिका लागि भनेर औषधि बचाएर नराखौं
18: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं
17: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ
18: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं
17: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं
19: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
20: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
19: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
20: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
19: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
20: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
19: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
21: होइन काका बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त
22: होइन के भन्छ हो यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र
21: के भनेको काका तपाईँ हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन् बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
22: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
21: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
22: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
21: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
22: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
21: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
0: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
21: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो लुम्बिनी, रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, शान्तिको आवाज।

0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन सुक नारायणगढ चितवन, मोबाइल 98550-50934।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लाइन सोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: बिनिसरा मसरङ्गी गाडको भन्नुभयो 10 सिटाउजी। हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा, जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
5: राजीपुर कल्याणपुर भन्छ न पितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने, नहुने भात अनि त्यही हिँड्न नहुने यहाँ बसी यहाँबाट त्यही बहने त्यहाँबाट त्यही बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
6: एसईई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन् खै के हो
7: आमै नि त्यति पनि थाहा छैन ल सुन त्यसो भए
8: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
7: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
8: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
7: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
8: अंग्रेजी र नेपाली दुवै माध्यममा अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
9: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
8: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
7: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
8: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
7: बसको सुविधा समेत भएकोले
8: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
10: लौ म त अब ढुक्क भए बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा
8: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं
12: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं
11: पछिका लागि भनेर औषधि बचाएर नराखौ
12: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं
11: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ
12: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं
11: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं
13: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
14: कति धेरै भिड हो मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो ल मलाई कसले छुँदैछ यताउता आँखा भनी देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ लौ न सहयोग गर्नुहोस्
15: ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहेनछस्
16: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ
17: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
18: बर्जर घर रङ रौनक घर र मन दुवै रङ्गीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
19: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
20: देख्नु भएन औषधि हालेको
19: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
20: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
19: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
20: हजुर
19: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
20: विषादीले धेरै नै जोखिम हुन्छ है के भन्ने
19: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिंगटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होश हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
20: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
19: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
20: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भए
5: ए बगनुस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिन्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
3: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
4: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
2: ल, बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
5: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
2: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गिवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच दिल्लीमा भेटवार्ता। नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीको भनाई। लामिछानेको भ्रमण भाजपा र सरकार दुवैको महत्वमा।
0: पार्टी अध्यक्षबाट राजीनामा नदिने एमाले अध्यक्ष ओलीको घोषणा। नेतृत्वको विकल्प खोजे कार्यवाही गर्ने चेतावनी।
1: तराई मधेसका जिल्लामा गर्मी बढ़्यो, केही दिन गर्मी कायम रहने। यस वर्ष उच्च जोखिमको सम्भावना रहेकोले तापलहर प्रतिकार योजना सुदृढ़ गर्नुपर्नेमा विज्ञको जोड।
2: कार्यकारी सूचनाहरूलाई नै विश्वास गरेर त्यही अनुसार काम गर्नुपर्ने हुन्छ। एउटा भने आम जनताले सपोर्ट गर्नुपर्ने हुन्छ, उहाँहरूको सहयोग बिना हामी पनि विपदमा हामी सक्लाउन सक्दैनौ।
0: भारतको दिल्लीमा रहेको एक होटलमा आग लागि हुँदा कम्तीमा 21 जनाको ज्यान गयो, कैयौं घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने।
1: र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल र बंगलादेशको खेल चल्दै न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने।
3: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-33-493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। 5 दिने भ्रमणका लागि भारतमा रहनुभएका लामिछानेसँग दिल्लीमा भएको भेटबारे सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको उल्लेख गर्नुभएको छ। उहाँले आफूहरूको छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार भन्दै दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको पनि बताउनु भएको छ। भेटवार्ताका क्रममा भारतका तर्फबाट विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश मन्त्री विक्रम मिश्री लगायत सहभागी हुनुभएको छ। नेपालको तर्फबाट राष्ट्रपाका सांसदहरू विपिन आचार्य, दीपक बोहरा, दिल्लीमा रहेको नेपाली राजदूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापा, लामिछानेकी पत्नी निकिता पौडेल लगायत सहभागी बन्नुभएको छ। लामिछाने भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि सोमबार दिल्ली पुग्नु भएको हो। भाजपा र भारत सरकार दुवैले लामिछानेको भ्रमणलाई विशेष महत्व दिएको देखिएको छ। राष्ट्रपा सभापति लामिछानेले हिजो भाजपा अध्यक्ष नितिन नवीन, भारतका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग पनि भेट गर्नुभएको छ। भारतका गृहमन्त्री अमित शाहले विदेशी नेताहरूलाई विरलै मात्र भेट्ने गर्नुभएकोले भारतले लामिछानेको भ्रमणलाई महत्व दिएको रूपमा बुझिने बीबीसीले उल्लेख गरेको छ। भारतीय अखबार द हिन्दूकी कूटनीतिक सम्पादक सुहासिनी हैदरले आफ्नो ट्वीटरमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय विदेश सचिव मिश्रलाई भेट्न अस्वीकार गरेपछि दिल्लीले उहाँको पार्टीका प्रमुखलाई बिछ्याएको रातो कार्पेट रोचक रहेको उल्लेख गर्नुभएको छ। नेपालमा भएको चुनावमा राष्ट्रपाले झण्डै दुई तिहाई सीट जितेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेन दुवैजनालाई टेलिफोन गरेर बधाई दिनुभएको थियो। नवयुवा आन्दोलनबाट राजनीतिक अवस्था बदली पछि नेपालबाट भारत भ्रमण गर्ने लामिछाने सबैभन्दा वरिष्ठ नेता हुनुहुन्छ। लामिछानेको भारत भ्रमणकै बेला दुई देश बीचको सीमाबारे पनि नयाँ बहस शुरू भएको छ। लामिछाने भारत जाने अघिल्लो दिन आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालले पनि भारतको भूमि मिसेको बताउनु भएको थियो। उहाँले नेपाल भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुन सक्ने उल्लेख गर्नुभएको थियो। तर हिजो दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालयका प्रवक्ताले नेपाल भारत सीमाको विषयमा तेस्रो पक्षको भूमिका नरहने प्रतिक्रिया दिनुभएको छ। यस्तै लामिछानेले आफ्नो भ्रमणकै समयमा हिजो भारतबाट अंग्रेजी भाषामा प्रकाशित हुने पत्रिका द हिन्दुस्तान टाइम्समा प्रकाशित एक लेखमा सीमा विवाद लम्बी रहन नहुने भन्दै ऐतिहासिक तथ्य र आपसी समझदारीमा व्यावहारिक तथ्यमा आधारित संवाद मार्फत समाधान गर्नुपर्ने उल्लेख गर्नुभएको छ।
1: एमालेभित्र नेतृत्व पुनर्गठनको माग सरको रूपमा उठ्न थालेको बेला अध्यक्ष केपी शर्मा ओलीले भने तत्काल नेतृत्व नछाड्ने बताउनु भएको छ। काठमाण्डुमा आजदेखि शुरू भएको एमालेको दुई दिने कार्यशालामा उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्र फरक मतलाई सम्मान गर्दै आन्तरिक एकता हुनुपर्ने माग गरेपछि ओली आक्रामकको रूपमा प्रस्तुत हुँदै पार्टी नेतृत्व र आधिकारिक निर्णय विरूद्ध गतिविधि गर्नेमाथि कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। केन्द्रीय सदस्यहरू, प्रदेश अध्यक्ष र सचिव, जिल्ला कमिटी अध्यक्ष र सचिव, संगठन विभागका प्रमुख रहेको कार्यशालामा ओलीले आफू गएको पुसमा भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकोले बीचमै नेतृत्व नछाड्ने बताउनुभयो। उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरूङ, उपमहासचिव योगेश भट्टराई लगायत नेताहरूले पार्टी पुनर्गठनको आवाज उठाइरहेका छन्। एमालेभित्र नेतृत्व हस्तान्तरणका लागि भएको हस्ताक्षर र पुनर्जागरण अभियानले पार्टीलाई अन्यलमा पारेको ओलीको टिप्पणी छ। नेतृत्व फेरेर नभई नीति र विश्लेषण विचारमा एकताबद्ध भएर संगठन चुस्त दुरूस्त हुनुपर्ने ओलीको तर्क छ। यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले चुनावको अप्रत्याशित परिणामपछि लोकतान्त्रिक शक्ति र एमाले ठूलो धक्का खाएको बताउनुभयो। भदौ 23 र 24 गतेको घटना सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्व नियोजित षड्यन्त्र भएको उहाँको आरोप छ। अध्यक्ष ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने भन्दै आफूले आयोगलाई बयान नदिने बताउनुभयो। फागुन 21 गतेको चुनावमा हार बेहोरेपछि उहाँ पहिलोपल्ट सार्वजनिक कार्यक्रममा बोल्नुभएको हो।
0: सांसदहरूको विरोधका कारण राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी आउँदो 26 गते मंगलबारसम्मको लागि स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा दिनुभएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विपक्षी दलले विरोध गरेपछि बैठक अवरूद्ध भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक मंगलबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। बैठक 26 गतेसम्मका लागि स्थगित भएसँगै राष्ट्रिय सभामा विधेयक पास हुने नसकेको नयाँ रेकर्ड बनेको छ। प्रतिनिधि सभाले जेठ 7 गते पारित गरेर पठाएको वैकल्पिक वित्त वैकल्पिक विकास वित्त परिचालन विधेयक यही जेठ 22 गते अर्थात भोलिसम्म राष्ट्रिय सभाबाट पास हुनुपर्ने थियो तर सदन कार्यसूचीमा प्रवेश नै गर्न नसकेसँगै राष्ट्रिय सभाले संवैधानिक समय सीमाभित्र पारित गर्न नसकेको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अर्थमन्त्री र दलका नेताहरू बीच सहमति जुटाउने प्रयास गरे पनि निकास ननिस्किएको बताउनुभयो। प्रतिनिधि सभाले राष्ट्रिय सभाको सुझाव बिना नै यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्न सक्नेछ। तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले ल्याउनु भएको यो विधेयक गएको पुष 18 गते संसद सचिवालयमा दर्ता भएको थियो।
1: लुम्बिनी प्रदेश सरकारका चारजना मन्त्रीको राजीनामा स्वीकृत भएको छ। एमालेबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारूमगर, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले बिहान सामूहिक राजीनामा दिनुभएको थियो। मुख्यमन्त्री चेतनारायण आचार्यले चारैजना मन्त्रीको राजीनामा स्वीकृत गरेर नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ़ाउनु भएको छ तर प्रदेश प्रमुख कृष्णबहादुर घरतीमगर लुम्बिनी प्रदेश बाहिर रहनु भएकोले आजै नयाँ मन्त्रीको शपथ हुने सम्भावना कम छ। लुम्बिनी प्रदेशमा अहिले एमाले संसदीय दलका नेता चेतनारायण आचार्य मुख्यमन्त्री हुनुहुन्छ। कांग्रेसले पूर्व सहमति अनुसार नेतृत्वसहित सरकार परिवर्तन गर्ने अडान लिँदै आएको छ तर एमालेका मन्त्रीले राजीनामा दिएपछि कांग्रेसमा पनि मन्त्री फेर्ने दबाव बढ़ेको छ। लुम्बिनी प्रदेश सरकारले साउन 1 गतेदेखि 8 मन्त्रालय कायम गर्ने निर्णय गरेको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पण।

0: सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्तीय संस्था लिमिटेड।
1: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
0: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576711314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेटवार्ता, नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीको भनाई, लामिछानेको भ्रमण भाजपा र सरकार दुवैको महत्वमा, पार्टी अध्यक्षबाट राजीनामा नदिने एमाले अध्यक्ष ओलीको घोषणा, नेतृत्वको विकल्प खोजे कार्यवाही गर्ने चेतावनी, लुम्बिनी प्रदेशमा एमालेका 4 मन्त्रीको राजीनामा स्वीकृत, राष्ट्रिय सभाको बैठक आउँदो मंगलबारसम्मका लागि स्थगित लगायतका खबर प्रस्तुत गरे।
4: अब बाँकी खबर। सरकारले स्थल मार्गबाट आउँदा भन्सार नतेरी 100 रूपियाँ भन्दा बढ़ीको सामान भित्राउन नपाइने नियमको सीमा बढ़ाएको छ। अर्थ मन्त्रालयले साविकमा 100 रूपियाँसम्म रहेको सीमा बढ़ाएर 500 रूपियाँ पुर्याएको हो। राजपत्रमा प्रकाशित सूचनामा 500 रूपियाँसम्मका निजी प्रयोगका वस्तु साथीलाई वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसूल नलिई छाड्न सक्ने उल्लेख छ। सरकारले भारतबाट किनमेल गरेर नेपाल ल्याइने सामानमा भन्सार लाग्ने व्यवस्थाको कड़ाईका साथ कार्यान्वयन गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले घरायसी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरेका थिए। स्थलमार्गबाट सीमा ओहोरदोहोर गर्ने व्यक्तिलाई भन्सार छूट नदिइने भनी अघिल्लो वर्षको जेठमा राजपत्रमा प्रकाशित व्यवस्था यस वर्ष कड़ाईका साथ कार्यान्वयन गरेपछि सीमा क्षेत्रमा तनाव समेत देखिएको थियो। अघिल्लो वर्ष नै 100 रूपियाँको सीमा तोकिएको भए पनि साना किनमेलमा व्यवहार त भन्सार नलाग्ने अभ्यास थियो। नयाँ सरकारले कार्यान्वयनमा कड़ाई गरेको हो। तराई मधेसका बासिन्दा धेरैजसो दैनिक उपभोग्य वस्तु किन्न सीमा पारी जाने गरेका थिए। यस्तै कतिपयको सीमा पारी वैवाहिक सम्बन्ध समेत रहेकोले माइतीबाट ल्याएको उपहारमा समेत भन्सार तिर्नु परेको गुनासो गरेका थिए।
3: आज तराई मधेस तथा मध्य पहाड़ी क्षेत्रमा गर्मी निकै बढ़ेको छ। बितेको 12 घण्टामा तराई मधेसको एकाध बाहेक ठाउँमा पानी नपरेपछि गर्मी निकै बढ़ेको हो। मौसम पूर्वानुमान महाशाखा अनुसार तराई मधेसका धेरै ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपाससम्म पुगेको छ। अझै केही दिन गर्मी बढ़ने मौसमविदहरूले अनुमान गरेका छन्। यसैबीच यस वर्ष गर्मी निकै बढ़न सक्ने चेतावनीका बीच विज्ञ एवं सरकारवालाहरूले हिट एक्सन प्लान अर्थात तापलहर प्रतिकारी योजना सुदृढ़ गर्नुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा उनीहरूले पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै योजना कार्यान्वयनलाई चुस्त बनाउनुपर्ने बताएका हुन्। नेपाल विपद पूर्व तयारी सञ्जालका अध्यक्ष प्राध्यापक डाक्टर वसन्तराज अधिकारीले पालिकामा तापक्रम र आर्द्रताको तथ्याङ्क नियमित रूपमा संकलन तथा विश्लेषण नगरेसम्म एकै मापदण्डमा आधारित दृष्टिकोणले नेपालको ताप लहर समस्या समाधान गर्न सम्भव नभएको बताउनुभयो। यो वर्ष शक्तिशाली एलनिनो विकास भइरहेकाले दक्षिण एसियामा सामान्यभन्दा बढ़ी गर्मी हुने र मनसूनी वर्षा कम हुने अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यसअघि नै यो वर्षको मनसूनमा कम वर्षा र गर्मीको पूर्वानुमान गरेको छ।
4: यसैबीच मनसूनमा कम वर्षा र बढ़ी गर्मीको अनुमान रहे पनि वर्षाजन्य विपदका घटना समेत बढ़न सक्ने विज्ञहरू बताउँछन्। पछिल्ला वर्षहरूमा छोटो समयमा धेरै पानी पर्ने, कुनै ठाउँमा वर्षा केन्द्रित भएर जनधनको क्षति गराउने जस्ता घटना बढ़ेकोले यस वर्ष पनि सचेत हुनुपर्ने उनीहरूको भनाइ छ। समग्रमा सुक्खा समय र गर्मी

0: भने पनि कुनै बेला छोटो समयमा पर्ने अत्याधिक वर्षा झनै जोखिम हुने विज्ञहरू बताउँछन्। केही वर्षदेखि यस्ता घटनाले ठूलो क्षति पुर्याउँदै आएका छन्। यस वर्षको मनसूनमा आउन सक्ने त्यस्ता विपदको व्यवस्थापनको लागि तयारी कस्तो छ भनेर साथी हृदय रिमालले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई सोध्नु भएको छ।
1: बाढ़ी पहिरो डुबान चट्याङ लगायतका अभिवतमा चाहिँ संघ प्रदेश स्थानीय तह र गैर सरकारी समुदाय नै कसरी परिचालित हुने तिनले सुरक्षा निकायलाई चाहिँ तयारी अवस्थामा राखेको छ। उहाँहरूलाई तालिम प्राप्त सेवाकर्मीहरू राहत उद्धारको लागि जुन खोजको लागि सामग्रीहरू पनि पहिलो वर्षको भन्दा अलिकति थप गरेर अलिकति एडभान्स इक्विपमेन्टहरू सहित तयारी अवस्थामा हुनुहुन्छ भने हामीले प्रभावित हुने जिल्ला भनेर पहिचान गरेर त्यसलाई बढी निरन्तर निगरानीमा र त्यसको सिडिओ कार्यालय प्लस त्यहाँका पालिकालाई पनि हामीले निरन्तर कोर्डिनेसन र तयारी अवस्थामा रह
2: पूर्व सूचना प्रणालीको प्रभावकारी कार्यान्वयन नहुँदा अथवा त्यो पहुँच नहुँदा हुने देखिन्छ। 81 आकस्मिक रूपमा राति बाढ़ी आउने अथवा पहिरो जाने पानी पर्ने र बिहान एकचोटि घटना भएपछि मात्र थाहा हुने खालको, यसका लागि के छ तयारी?
1: यो मेट्रोलोजी र हाइड्रोलोजीसँग सम्बन्धित स्टेसनहरू चाहिँ धेरैवटा होइन कार्य परिचालनहरू छन् भने हाम्रो प्राधिकरणले पनि 49 वटामा अहिले थप भएर 55 वटा चाहिँ हामीले जस्तो जमिन सतहमा चाहिँ भारी वर्षा कति भयो भनेर मिलिमिटर नाप्ने चाहिँ यन्त्रहरू जडान गरेका छौँ र त्यसले चाहिँ बढी पानी परेर अलिक आउने अवस्थामा चाहिँ उसले चाहिँ हामीलाई साइरन बजाएर त्यो समुदायलाई अलर्ट गर्ने विषय पनि छ भने स्टेसनहरू राखेर चाहिँ त्यसबाट पनि अलिकति पानीको बहाव पर्ने बित्तिकै त्यहाँका जन समुदायहरूलाई सचेत हुने गरी वार्निङको कामहरू पनि सिस्टम पनि जडान भएको छ। सम्बन्धित कुन ठाउँमा आउन सक्ने त्यो ठाउँमा चाहिँ विशेष गरी फोकस गरेर हामीले यो गर्नु डुबानबाट यसरी बस्न सकिन्छ बाढीबाट यो बस्न सकिन्छ भनेर हामीले सबै जनचेतनाहरू फैलाएको पनि हुन्छौँ र विपद सम्बद्ध निकायहरू हुनुहुन्छ उहाँहरू सबैले पनि सुरक्षा निकायले चाहिँ माइकिङ गरेर पनि त्यहाँका जनसमुदायलाई अवेर गराएर सुरक्षित स्थानमा राख्न लगाएको अवस्था थियो भने यो वर्ष पनि हामीले त्यो र अझ थप्यो भन्ने पनि कतिजना काम गर्ने।
2: अब आम नागरिकले चाहिँ के गर्ने?
1: पानी त नेपालभरि नै पर्ने हो। मनसुनको करिब 4 महिनाको अवधिमा कुनै ठाउँमा कुनै बेला पर्ला अर्को ठाउँमा अर्को समयमा पर्न सक्छ। त्यही भएर सबैले सचेत हुनुपर्छ। मुख्य कुरा के हो भन्दाखेरि आधिकारिक सूचनाहरू हेरेर त्यही आधिकारिक सूचनाहरूलाई नै विश्वास गरेर त्यही अनुसार काम गर्नुपर्ने हुन्छ। एउटा भने हामीले गभर्मेन्ट साइडबाट यो गर्नु नगर्नु भनेका विषयहरूमा पनि यहाँले जस्तो पोहोरको केसमा पनि ठूलो क्षति हुने सम्भावना छ भनेर यात्रा रोकिएपछि कतिले सपोर्ट गरेर पनि सक्सेस भएको अवस्था छ भने आम जनताले सपोर्ट गर्नुपर्ने हुन्छ। उहाँहरूको सहयोग बिना हामी विपदमा हामी सक्राउन सक्दैनौँ। एउटा स्थानीय समुदायहरू जो हुनुहुन्छ उहाँहरू आफै पनि सचेत हुनु पर्यो। एकअर्कालाई छरछिमेकमा पर्दा सहयोग गर्नु पर्यो। आवश्यकै पर्यो भने छ हाम्रो 1149 छ। विशेष गरी यो प्राकृतिक विपदको क्षेत्रमा अहिले बढी क्रियाशील भएको नम्बर छ हाम्रो फ्री नम्बर हो 1149 वा नजिकको प्रहरी स्थानीय पालिका स्थानीय प्रशासन 100 नम्बरमा पनि उहाँले कल गर्न सक्नुहुन्छ। आफू बसेको स्थान कस्तो छ हामी आफू चाहिँ विपदको जोखिममा छु कि छैन कस्तो खालको जोखिममा छु म बसेको भन्ने कुरा पनि आफूले अलिकति क्लियर हुनुपर्छ भने त्यही सँगसँगै अवेर भएर चाहिँ त्यो विपदबाट जोगिन आफूले अलिक सुरुमै तयारीहरू बस्ने अब त्यस्तै ठाउँमा छौँ भने सुरक्षित स्थानमा तुरन्तै जानुपर्ने अवस्था पनि हुनसक्छ।
3: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
6: अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
7: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू:
8: ओपीडी सेवा,
7: विशेषज्ञ ओपीडी सेवा,
8: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
8: पूर्वकर्म पञ्चकर्म सेवा,
7: छार सूत्र सेवा,
8: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-24063।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 2.66 अंकले बढ़ेर 2780.25 बिन्दुमा पुगेको छ। आज बैंक, फाइनान्स, जलविद्युत, लगानी, अन्य र व्यापार बाहेक सबै समूहका सूचक बढ़ेकामा निर्जीवन बीमा समूहको सूचक 3.37% उकालो लागेको छ। आज नेप्सेसँग कारोबार रकम पनि बढ़ेको छ। हिजो 5 अर्ब 26 करोड़को कारोबार भएकोमा आज 347 कम्पनीका 1 करोड़ 35 लाख कित्ता शेयर 5 अर्ब 73 करोड़ रूपियाँमा किनबेच भएको छ।
3: विशेष अदालतले मध्य प्रदेशका सांसद एवं पूर्व राज्य मन्त्री सरोज कुमार सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सुनवाई गर्दै विशेष अदालतले सिंहलाई 4 वर्ष 1 महिना कैद र 38,50,100 रूपियाँ बराबर बिगो र जरिवाना हुने फैसला गरेको छ। विशेष अदालतका न्यायाधीशहरू सुदर्शन देव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले थप 1,54,000 क्षतिपूर्ति बापत शुल्क भराउने फैसला समेत गरेको छ। आयोगले जसपा नेपाल मधेस प्रदेशका सांसद सिंहसहित 16 जना विरूद्ध 2082 सालको असोज 30 गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीमाथि उपभोक्ता समितिमा गएको बजेट आफ्नो खातामा ल्याएको आरोप लागेको थियो।
0: सरकारले 23 वटा समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका संचालकहरूको नामावली सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले उनीहरूको विवरण सार्वजनिक गरेको हो। समितिले सार्वजनिक भएका संचालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा लुकाएको जानकारी भएमा सूचित गर्न सर्वसाधारणसँग अनुरोध समेत गरेको छ। समितिले संचालकहरूलाई सम्बन्धित सहकारीको दायित्व फरफारक, ऋण असुली र सम्पत्ति व्यवस्थापनमा सहयोग गर्न निर्देशन दिँदै बचत फिर्ता र दायित्व व्यवस्थापनमा समितिसँग समन्वय गर्न निर्देशन दिँदै यसो नगरेमा कानूनी कार्यवाही हुने चेतावनी दिएको छ।
3: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको साउनपछि 592 वटा मोटरसाइकल तथा स्कूटर फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको छ। उपत्यका विभिन्न ठाउँमा चोरी भएका मध्ये आज 40 वटा फिर्ता गरेसँगै साउनपछि फिर्ता गरेका मोटरसाइकल र स्कूटरको संख्या 592 पुगेको हो। कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले असुरक्षित पार्किङका कारण मोटरसाइकल तथा स्कूटर चोरी हुने भएकोले सुरक्षित ठाउँ मात्र पार्किङ गर्न आग्रह गर्नुभयो। पार्किङ गर्दा सीसीटीभी निगरानी भएको ठाउँ छनौट गर्न, ह्याण्डल लक तथा अन्य सुरक्षा प्रणाली प्रयोग गर्न र गाड़ीमा जीपीएस जडान गर्न उहाँको सुझाव छ।
0: पर्वतको महाशिला गाउँपालिकाले बढ़दो बसाईसराई रोक्न गाउँ फर्क प्यारा प्यारी कार्यक्रम सञ्चालन गरेको छ। बसाईसराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्ने उद्देश्यले बसाई सरेर गाउँ आउनेलाई आकर्षित गर्न शुरू भएको कार्यक्रम अन्तर्गत अहिलेसम्म 15 परिवार गाउँ फर्किएका गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषालले जानकारी दिनुभयो। त्यसरी गाउँ फर्केका परिवारको सहजताका लागि गाउँपालिकाले 1,00,000 रूपियाँ अनुदान र शुरूको 6 महिनाका लागि आवश्यक खाद्यान्न दिने गरेको छ। गाउँ रित्तिनुका साथै जग्गा बाजिँदै गएपछि यो कार्यक्रम थालिएको अध्यक्ष भूषालले बताउनुभयो। 1 दशक यता बढ़ेको बसाईसराईले गाउँका धेरै घर खाली भएका छन् भने खेतीयोग्य जमिन बुट्यान र झाड़ीले भरिएको छ। गाउँमा सड़क, खानेपानी, बिजुली, स्वास्थ्य सेवा लगायतको पहुँच बढ़दै गए पनि बसाईसराई गरेर जाने क्रम नरोकिएपछि गाउँ फर्काउनका लागि अनुदान दिने कार्यक्रम लागू गरिएको अध्यक्ष भूषालले बताउनुभयो। अघिल्लो आर्थिक वर्ष मात्रै 93 परिवारका 325 जना गाउँपालिकाबाट बसाईसराई गरेका थिए।
3: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा रहेको एउटा होटलमा भएको आगलागीमा कम्तीमा 21 जनाको ज्यान गएको छ। अरू कयौं व्यक्ति घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ़न सक्ने बीबीसी हिन्दीले जनाएको छ। मालवीय नगर क्षेत्रमा रहेको फ्लोरिस स्टे नामको होटलमा बिहान आगलागी भएको हो। होटलको तल रहेको लेमन ग्रीन नामको रेस्टुरेन्टबाट शुरू भएको आगलागीको कारण अझै खुल्न सकेको छैन। आगलागीमा घाइते तथा जलेका व्यक्तिहरूलाई म्याक्स अस्पतालमा लगिएको थियो। अस्पतालले निकालेको विज्ञप्ति अनुसार अस्पताल पुर्याएका 39 जना मध्ये 18 जनाको अस्पताल पुग्नु अघि नै ज्यान गइसकेको थियो। 15 जना आईसीयूमा उपचाररत छन्, जसमध्ये 8 जनाको अवस्था गम्भीर रहेको र उनीहरू भेन्टिलेटरमा रहेका खबरमा उल्लेख छ। घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री रेखा गुप्ता र उपराज्यपाल तरणजीत सिंह सन्धुले दुःख व्यक्त गर्नुभएको छ। आगलागीमा ज्यान गुमाउनेको पहिचान खुलेको छैन। होटलमा प्राय विदेशी नागरिक पुग्ने गरेका थिए।
0: नेपाल दर्पणमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले पराजित भयो। खेलको 23 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्, तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले अर्को गोल गर्यो। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज राति भारत र भूटान खेल्दैछन्। अब बंगलादेशले उपाधिका लागि फाइनलमा यो खेलको विजेतासँग खेल्नेछ। फाइनल खेल पर्सि हुनेछ।
3: र न्यूजील्याण्ड र भारतको क्रिकेट टोली बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने भएको छ। न्यूजील्याण्डले यस वर्ष आफ्नो घरेलु अन्तर्राष्ट्रिय सिजनको शुरूआत भारतसँगको श्रृंखलाबाट गर्ने भएको हो। न्यूजील्याण्ड र भारतबीचको 5 टी20, 5 एकदिवसीय र 2 टेस्ट क्रिकेट आउँदो अक्टोबर 22 डिसेम्बर 1 चल्नेछ। न्यूजील्याण्ड क्रिकेटका अनुसार खेल संख्याका आधारमा यो श्रृंखला ऐतिहासिक हो। यसपछि न्यूजील्याण्डले जनवरी र फेब्रुअरीमा श्रीलंकासँग 3 एकदिवसीय र 3 टी20 खेल्नेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: राष्ट्रसभा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेटवार्ता। नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीको भनाई। लामिछानेको भ्रमण भाजपा र सरकार दुवैको महत्वमा।
3: पार्टी अध्यक्षबाट राजीनामा नदिने एमाले अध्यक्ष ओलीको घोषणा। नेतृत्वको विकल्प खोजे कार्यवाही गर्ने चेतावनी।
0: तराई मधेसका जिल्लामा गर्मी बढ़्यो, केही दिन गर्मी कायम रहने। यस वर्ष उच्च गर्मीको सम्भावना रहेकोले तापलहर प्रतिकारी योजना सुदृढ़ गर्नुपर्नेमा विज्ञको जोर।
3: भारतको दिल्लीमा रहेको एक होटलमा आगलागी हुँदा कम्तीमा 21 जनाको ज्यान गयो। कैयौं घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ़न सक्ने।
0: र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित। न्यूजील्याण्ड र भारतबीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
1: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 0175620169। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
2: आग लागि तथा डडेलोबाट जोगियौ र जोगाउ।
3: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
2: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
3: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
2: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
3: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
2: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
3: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
2: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
3: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
2: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
3: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
4: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
5: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
6: तपाईँमा टाउको दुखी रहने, धेरै मुठु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
6: मोबाइल 9806311 र 9806211354।
7: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट। रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
0: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
14: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: रिन्युअल भइरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली।
1: हाम्रा सेवाहरू
0: जनरल फिजिसियन,
1: स्त्री तथा प्रसूति,
0: बाल रोग,
1: छाला तथा यौन रोग,
0: हार जोड्ने नसा तथा बाथ रोग,
1: टाउको तथा मनोरोग,
0: नाक कान घाँटी,
1: जनरल सर्जरी,
0: भिडियो एक्सरे,
1: डिजिटल एक्सरे,
0: ईसीजी,
1: डेन्टल तथा प्याथोलोजी,
0: फिजियोथेरापी
1: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
2: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
3: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
4: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
5: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि।
4: फोन नम्बर 071-562-832,
6: मोबाइल 98-570-21-835।
7: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
8: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोल्दै छौ क्या।
7: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
9: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
7: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
10: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
11: सबै मिलाइ खुवाऊ।
10: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
12: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पुसिलो खाना खुवाऊ।
13: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
14: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ, अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
15: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ।
14: शान्ति नै किन,
15: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
14: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
15: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
14: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
15: थप जानकारीका लागि शान्ति नमुना मावि, तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98-570-33-813, 98-570-28-735, 98-570-35-394 र 98-472-93-92।
14: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
16: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
17: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
16: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
17: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
16: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
18: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय अडिग्राम रूपन्देही।
11: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
19: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
11: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
19: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
11: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
19: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
11: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
19: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
11: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: कथा सुगुल्नु
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
2: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
5: व्यावसायिक कृषिले बनाउँछ सुखी, निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं, लाखौं खर्च गरेर विदेशीको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं, मान रोपौं, मुरी फलाउं, खेती योग्य जमिन बाँझो नछाडौं, पसिना बगाउं, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को
2: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
6: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
2: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: बिनिसरा मसरङ्गी गाइडकोट नम्बर 10 पिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गिने के सबै, खुट्टा नचल्ने पनि पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु के हो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु
0: सेवा म व्यस्तरी खुसी म त अहिले
7: अब त म त बचे भनेछ नि
8: रामराजीपुर कलिम्पुर भन्छ न पितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के यहाँ झस्का हानी यहाँबाट झस्का हानी र नि पटौनी गल्ने अनि भतै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतै पोल्ने दुख्ने बेसरी पटाउने सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान त पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
6: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
4: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लायन्स चोक नारायणगढ चितवन मोबाइल 9855509934
9: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
10: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं
9: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
10: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
9: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
10: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ
9: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
10: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
9: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
11: नमस्ते डाक्टर साहब
12: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
11: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
12: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
11: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
12: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
11: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
12: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
11: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
12: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
13: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: ए के भयो
14: के को हल्ला खल्ला हो यो
15: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
16: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
14: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
16: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
15: हो त है हामीले त ध्यानै नदिएको
16: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
17: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
18: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
19: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं
18: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
19: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
18: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
19: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
18: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
20: नेपाल सरकार विज्ञापन बोर्ड
21: एसईको रिजल्ट कहिले आउला भन्दा भन्दै एघार कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गा दत्त माविमै पढ्नु पर्छ भन्छन् खै के हो
22: आमै नि त्यति पनि थाहा छैन ल सुन न त्यसो भए
23: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
22: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
23: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
22: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
23: अंग्रेजी र नेपाली दुवै माध्यम अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
24: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
23: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
22: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
23: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
22: बसको सुविधा समेत भएकोले
23: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
25: त अब ढुक्क भए बरु तपाईँका पनि छोराछोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा
23: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा दुई शंकरनगर रूपन्देही एन इन्स्टिच्युसन अफ क्वालिटी एजुकेशन
26: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं
27: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं
26: पछिका लागि भनेर औषधि बचाएर नराखौं
27: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं
26: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ
27: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले
26: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ
28: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
29: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
30: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
29: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि एन्टिबायोटिक्स पो रहेछ
30: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त
29: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
30: ठिक भन्नुभयो दाइ मेरो आँखा खोलिदिनुभयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
29: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
30: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं
28: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
0: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि, फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
0: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
2: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
3: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
0: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
3: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
0: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
5: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
6: यति बेला साँझको

नमस्कार। रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा दिवाकर पन्थीको स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। राष्ट्रपा सभापति लामी छाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता, भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ़ने लामी छानेको भनाई। लुम्बिनी प्रदेश सरकारमा मन्त्री परिषद हेरफेरको तयारी, एमालेका 4 जना मन्त्रीहरूद्वारा राजीनामा। नेकपा एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, प्रधानमन्त्रीले संसदबाट राष्ट्रघाती वचन बोलेको टिप्पणी। फल नाकाबाट ल्याउन लैजान पाइने वस्तुको छूट सीमा 500 पुर्याइयो, सहकारीमा कमजोर नियमनले विश्वास गुमेको निष्कर्ष। काठमाडौँ तराई द्रुत मार्गमा 17 अर्ब 64 करोड बजेट, सुरुङ र पुल निर्माणले लियो गति। बजेटमा राज्यको चरित्र परिवर्तन गर्ने योजना समावेश नभएको पूर्व अर्थमन्त्री पाण्डेको दावी। पश्चिम नवलपरासीमा डीएपी मलको अभाव, किसान सहकारी धाउन बाध्य, अत्यधिक गर्मीका कारण तराई क्षेत्रको जनजीवन प्रभावित। नोबेल इन्भायरमेन्ट एकाडेमीमा स्वागत कार्यक्रम र एसीसी महिला प्रिमियर कप क्रिकेटमा कतारलाई हराउँदै नेपालको विजयी शुरूआत।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज भेटवार्ता गर्नुभएको छ। लामिछानेले दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गर्नुभएको हो। भेटबारे जानकारी दिँदै रासपा सभापति लामिछानेले नेपाल र भारत बीच विगतका अप्सराहरूलाई नागेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढ़ाउने विषयमा गहन छलफल भएको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्समा भारतीय प्रधानमन्त्री मोदीसँग झण्डै एक घण्टा लामो फलदायी सम्वाद भएको उल्लेख गर्दै लामिछानेले भेटका क्रममा नेपाल र भारत बीच विगतका अप्ठ्याराहरूलाई नागेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढ़ाउने र साझा हितका क्षेत्रमा सहकार्य गर्ने विषयमा गहन छलफल भएको बताउनुभयो। त्यस्तै सामाजिक सञ्जाल एक्स मार्फत भारतीय प्रधानमन्त्री मोदीले सभापति लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनु भएको छ। उहाँले साझा समृद्धि र उज्जवल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने लामिछानेको इच्छालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ। छिमेकी पहिला नीति अन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार भएको मोदीले बताउनु भएको छ। दुई देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको पनि उहाँको भनाई छ। सभापति लामिछाने भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सोमबार भारत जानुभएको हो। लुम्बिनी प्रदेश सरकारबाट नेकपा एमालेका चारजना मन्त्रीले राजीनामा दिनुभएको छ। मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, सिंचाई मन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारूले राजीनामा दिनुभएको हो। पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्ने तयारी अनुरूप एमालेका मन्त्रीहरूले आज सामूहिक राजीनामा दिनुभएको हो। मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको राजीनामा स्वीकृत समेत गर्नुभएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सत्ता साझेदार दलहरूबीच सरकार पुनर्गठनबारे छलफल चलिरहेका बेला एमाले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री चेतनारायण आचार्य यथावत रहने र एमालेबाट नयाँ मन्त्री नियुक्तिका लागि आन्तरिक छलफल भइरहेको जनाइएको छ। प्रदेश सरकारमा आगामी साउन 1 गतेदेखि मन्त्रालयको संख्या घटाएर 8 कायम गर्ने निर्णय यस अघि नै भइसकेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल नेतृत्व नछोड्ने घोषणा गर्नुभएको छ। काठमाण्डुमा पार्टीको संगठन विभागद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोड्ने गरी आफू पार्टी अध्यक्ष नबनेको स्पष्ट पार्नुभयो। पार्टीको महाधिवेशनले सजिलो अवस्थामा मात्र अध्यक्ष रहनु, अप्ठ्यारो अवस्था आयो भने भाग्नु भनेर आफूलाई अध्यक्षमा चयन नगरेको उहाँको जिकिर थियो। गएको 3 पुसमा मलाई अध्यक्ष छान्नु भएको थियो, सजिलो सजिलो पर्यो भने, अनुकूल वातावरण बन्यो भने प्रधानमन्त्री खान पाइने भयो भनेर कसिएर अगाडि बढ़नु र प्रधानमन्त्री खान अप्ठ्यारो अवस्था आयो भने झोला फाँकेर भागिहाल्नु भनेर होइन, ओलीले भन्नुभयो। पार्टीलाई सफलतामा लगेर मात्र विदा लिने ओलीको भनाइ छ। पितृशोक, गिरफ्तारी, शल्यक्रिया जस्ता कारणले बीचमा अलमल भए पनि अब नेताहरूसँग भेटवार्ता बाक्लो बनाउने उहाँले बताउनुभयो। फरक प्रसंगमा प्रधानमन्त्री बालेन शाहले संसदको रोस्ट्रमबाट राष्ट्रघाती वचन बोलेको टिप्पणी गर्दै एमाले अध्यक्ष ओलीले पूर्व तयारी बिना संसदमा गएर प्रश्नोत्तरमा सहभागी बन्नुलाई बचपनाको संज्ञा दिनुभयो। नेपाली जनतालाई हेप्नका लागि योभन्दा अरू ठाउँ नभएको ओलीको टिप्पणी थियो। नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाउँदै एमाले अध्यक्ष ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाउने क्रममा सेना देखिएकोमा असन्तुष्टि जनाउनुभयो। बालनको पक्ष र सुकुम्बासीको विपक्षमा सेना हुनुहुँदैन, उहाँहरूले आफूलाई मर्यादित ठाउँमा राख्नुपर्छ भन्ने मेरो सुझाव हो, ओलीको भनाइ थियो। सरकारले स्थल सीमा नाकामा ओहोरदोहोर गर्दा 100 रूपियाँ भन्दा बढ़ीको सामान भारतबाट भित्राउन नपाउने नियमको सीमा बढ़ाएको छ। यात्रुले आफ्नो साथमा ल्याउन र लैजाने वस्तु सम्बन्धी नयाँ नियम सार्वजनिक गर्दै अर्थ मन्त्रालयले साबिकमा 100 रूपियाँसम्म रहेको सीमा बढ़ाएर 500 पुर्याएको हो। यद्यपि स्थल मार्गबाट सीमामा ओहोरदोहोर गर्ने व्यक्तिलाई हवाई मार्गबाट आवत जावत गर्ने सरहको सुविधा भने दिइएको छैन। राजपत्रमा प्रकाशित सूचनामा 500 रूपियाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछन्। तर भारतमा अध्ययन गर्ने नेपालीको हकमा भने आफ्नो साथमा लगेको वा ल्याएको ट्याब्लेट वा कम्प्युटर मध्ये कुनै एक थान नेपाल ल्याउँदा महसुस नलाग्ने व्यवस्था यथावत राखिएको छ। यसअघि 15 जेठ 2082 प्रकाशित सूचना अनुसार सीमा नाकामा 100 रूपियाँ भन्दा माथिको वस्तु भित्राउन नपाउने गरी नियम राखिएको थियो। सो नियम कार्यान्वयन गर्दा केही साता अघि सीमा नाकामा तनाव भएको थियो। संसदमा समेत यो विषयले प्रवेश पाएको थियो। सरकारले सार्वजनिक गरेको सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 को प्रतिवेदनले पछिल्लो समय सहकारी क्षेत्रमा विश्वास गुम्दै गएको निष्कर्ष निकालेको छ। सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरूपयोग तथा कमजोर नियमनका कारण सहकारी प्रति विश्वास कमजोर बन्दै गएको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदन अनुसार सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा थप गर्ने क्रममा पर्याप्त अध्ययन, आवश्यकता विश्लेषण तथा मापदण्डको पालना नगरी स्वीकृति दिइएको पाइएको छ। आयोगले यस्ता निर्णय प्रक्रियामा भएका गम्भीर कमजोरीकै कारण धेरै सहकारी संस्थाहरू समस्याग्रस्त बनेको निष्कर्ष निकालेको छ। साथै बहुनियामक निकायबीच समन्वय अभाव, प्रभावकारी सूचना प्रणालीको कमी, वित्तीय अनुशासनहीनता, सुशासनको कमजोरी तथा दक्ष जनशक्तिको अभाव पनि सहकारी क्षेत्रका प्रमुख समस्या रहेको आयोगले जनाएको छ। आयोगले प्रभावकारी तथा एकीकृत नियामक संरचना निर्माण, विश्वसनीय सूचना प्रणाली विकास, कडा सुशासन, बचतकर्ता हित संरक्षण तथा संस्थागत क्षमता अभिवृद्धिलाई तत्काल प्राथमिकता साथ राख्नुपर्ने सुझाव दिएको छ। सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको तराई मधेस द्रुत मार्ग निर्माणका लागि आगामी आर्थिक वर्ष खर्च गर्ने गरी 17 अर्ब 64 करोड़ रूपियाँ बजेट छुट्याएको छ। यस आर्थिक वर्षमा 40 वटा पुल र 5.4 किलोमिटर सुरुङ मार्ग निर्माण गर्ने लक्ष्य छ। नेपाली सेनाको सुपरिवेक्षणमा निर्माण भइरहेको द्रुत मार्गको कामले गति लिएको अधिकारीहरूले जनाएका छन्। एसियन हाइवेको मापदण्ड अनुसार द्रुत मार्ग निर्माण भइरहेको नेपाली सेनाले जनाएको छ। जम्मा 70.977 किलोमिटर लम्बाईको यो मार्गमा 7 ठाउँमा सुरुङ छन्। द्वितर्फी गरी जम्मा 21.958 किलोमिटर सुरुङ रहेको द्रुत मार्गमा धेन्द्रे र लेनडाँडाको सुरुङ ब्रेक थ्रू भइसकेको छ भने महादेव डाँडाको सुरुङ आगामी असार मसान्तभित्र ब्रेक थ्रू गर्ने तयारीका साथ काम भइरहेको छ। द्रुत मार्गमा 89 वटा पुल रहने छन् भने हालसम्म 16 वटा पुल निर्माण भइसकेका छन्। मकवानपुर र बाराको 65 किलोमिटर क्षेत्रमा निर्माण कार्य भइरहेको छ। 2083 चैत मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने समय अवधि रहेकोमा हालसम्म 47.56% भौतिक प्रगति भएको छ। यो मार्गको कठिन काम सकिएकाले प्रगति सन्तोषजनक नै रहेको नेपाली सेनाको दावी छ। जम्मा 2 खर्ब 11 अर्ब 93 करोड़को लागतमा निर्माण हुने द्रुत मार्गले तराईको निजगढ़बाट 1 घण्टा 2 मिनटमा काठमाडौँलाई जोड्नेछ। नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कुनै नयाँपन नभएको बताउनु भएको छ। बजेटको आकार 25% बढ़े पनि राज्यको चरित्र परिवर्तन गर्ने कुनै योजना समावेश नभएको उहाँको दावी छ। रूपन्देही व्यापार संघले आज बुटोलमा आयोजना गरेको कार्यक्रममा नेता पाण्डेले बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभयो। जनताको ठूलो आशा र चासो रहेको बजेट अघिल्लो योजनाको निरन्तरता मात्र बनेको उल्लेख गर्दै नेता पाण्डेले बजेटले पुराना कार्यक्रम मात्र बोकेको उल्लेख गर्नुभयो। बजेटमा उधारो ऐन ल्याउँछु भन्ने समावेश गरेकोमा त्यसलाई आफूले सकारात्मक रूपमा लिएको उहाँको भनाई छ।

भए पनि धेरैले मल पाएका छैनन्। किसानले अघिल्लो वर्ष जनप्रतिनिधिले आगामी वर्ष मल अभाव नहुने आश्वासन दिएका थिए, तर यस वर्ष पनि किसानले बिउ राख्ने बेलामा मल पाएका छैनन्। कृषि सामग्री संस्थानले गोदाममा मल हुँदा समेत वितरण नगरेको सहकारी संचालकहरूको आरोप छ। कृषि ज्ञान केन्द्र परासीका अनुसार जिल्लामा 18,000 मेट्रिक टन यूरिया, 12,000 मेट्रिक टन डीएपी र 5,000 मेट्रिक टन पोटास आवश्यक पर्छ, तर अहिले गोदाममा 500 मेट्रिक टन यूरिया र 200 मेट्रिक टन डीएपी मजदात छ। यो मल असारमा धान रोप्ने बेलामा वितरण गर्ने तयारी कृषि कम्पनीले गरेको छ। 20,480 हेक्टरमा धान रोपाई हुने पश्चिम नवलपरासीमा 18,000 मेट्रिक टन यूरिया र 12,000 मेट्रिक टन डीएपी मलको माग छ, तर 8,000 मेट्रिक टन मलको मात्रै आपूर्ति हुँदा वर्षेनी किसानले समस्या भोग्नु परिरहेको छ। अत्यधिक गर्मीका कारण तराईको जनजीवन प्रभावित हुँदा दैनिक कामकाज, कृषि गतिविधि तथा स्वास्थ्य क्षेत्रमा समेत असर देखिन थालेको छ। तराईका जिल्लाहरूमा दिउँसोको तापक्रम उच्च बिन्दुमा पुग्न थालेपछि सर्वसाधारणलाई घर बाहिर निस्कन कठिनाई भएको छ। अत्यधिक गर्मीका कारण दिउँसो सड़क, बजार तथा सार्वजनिक स्थलहरूमा मानिसको चहल पहल समेत घटेको छ। भैरुवा क्षेत्रको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्ने जनाइएको छ। गर्मी बढ़ेसँगै स्वास्थ्य सम्बन्धी समस्या पनि बढ़न थालेका छन्। अस्पतालहरूमा ज्वरो, डिहाइड्रेशन, टाउको दुख्ने, अत्यधिक थकान हुने तथा गर्मीजन्य अन्य समस्याका बिरामीहरूको संख्या वृद्धि हुन थालेको स्वास्थ्य कर्मीहरूको भनाई छ। चिकित्सकहरूले अत्यावश्यक काम बाहेक दिउँसोको समयमा घाममा लामो समयसम्म नबस्न, प्रशस्त पानी तथा झोलिलो पदार्थ सेवन गर्न र बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरूको विशेष हेरचाह गर्न आग्रह गरेका छन्। नोबेल इन्भाइरोमेन्ट एकाडेमीमा शैक्षिक सत्र 2083का लागि भर्ना भएका नयाँ विद्यार्थी तथा शिक्षकलाई विशेष कार्यक्रमबीच स्वागत गरिएको छ। विद्यालयको नोबेल बाल क्लबद्वारा आयोजित प्रक्रिया गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा 70 जना विद्यार्थी र 6 जना शिक्षकलाई स्वागत गरिएको हो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल खिनु गुरूङ तथा प्रोग्रामर अरूण कुमार चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभएको क्लबका सचिव सलिना तिमिल सिन्हाले जानकारी गराउनुभयो। र मलेसियामा आजदेखि शुरू भएको एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरूआत गरेको छ। आजको खेलमा नेपालले कतारलाई 8 विकेटले हराएको हो। कतारले दिएको 77 रनको लक्ष्य नेपालले 10 ओभर 5 बलमा 2 विकेट गुमाएर भेट्टायो। नेपालका लागि बलिङतर्फ रुबिनाथ छेत्रीले 3 विकेट लिनुभयो भने ब्याटिङतर्फ ओपनर बिन्दु रावलले सर्वाधिक 33 रन बनाउनुभयो। पूजा महतोले अभिजित 28 रन जोड्नुभयो। कतारका सारिन बाब खान र खादिदा अहमदले 1-1 विकेट लिनुभयो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कतारले 16 ओभर 5 बलमा अल आउट हुँदै 76 रन बनाएको थियो। कतारका लागि ओपनर गेटरुडे चन्दिरुले सर्वाधिक 25 रन बनाउनुभयो। नेपालले अब भोलि आफ्नो दोस्रो खेल भूटानसँग खेल्नेछ। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी महिला प्रिमियर कपमा जम्मा 18 टोली सहभागी छन्। यही खेल खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता, भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्ने लामिछानेको भनाई। लुम्बिनी प्रदेश सरकारमा मन्त्री परिषद हेरफेरको तयारी, एमालेका 4 जना मन्त्रीहरूद्वारा राजीनामा। नेकपा एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, प्रधानमन्त्रीले संसदबाट राष्ट्रघाती वचन बोलेको टिप्पणी। फल नाकाबाट ल्याउन लैजान पाइने वस्तुको छुट सीमा 500 पुर्याइयो, सहकारीमा कमजोर नियमनले विश्वास गुमेको निष्कर्ष। काठमाडौँ तराई द्रुत मार्गमा 17 अर्ब 64 करोड बजेट, सुरुङ र पुल निर्माणले लियो गति। बजेटमा राज्यको चरित्र परिवर्तन गर्ने योजना समावेश नभएको पूर्व अर्थमन्त्री पाण्डेको दावी। पश्चिम नवलपरासीमा डीएपी मलको अभाव, किसान सहकारी दाउन बाध्य, अत्यधिक गर्मीका कारण तराईको जनजीवन प्रभावित। नोबेल इन्भाइरोमेन्ट एकाडेमीमा स्वागत कार्यक्रम र एसीसी महिला प्रिमियर कप क्रिकेटमा कतारलाई हराउँदै नेपालको विजयी शुरूआत। साँझ 7 बजेको हालखबर सकियो। सूचना, सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: उत्सवको पर्व
1: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर परदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 0175469599
2: साउजी क्यूआर भयो
3: है ए भगनुस् त मेसेज आएको छैन
4: घरी एसएम

0: फोन पॉइंट सँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, चिकित्सकै भएछ।
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ, गोरकट्टा।
5: काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइ, आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेर सुहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
5: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बाबु, हाँ बताइहाल्नु।
5: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि।
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
8: गुप्ता नर्सरी, तिलोत्तमा 4 ड्राइभर टोल, रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 5825।
9: तिलोत्तमाको बरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
10: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
11: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
10: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
11: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
10: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
11: सुक्खायाम तथा पतझरको समयमा वनमा डरेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
10: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
11: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
10: डरेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
11: कहीं कतै आगलागी का घटना भए वा वनमा डरेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउँ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डरेलो नियन्त्रण गरौं।
10: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
11: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
3: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
12: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
13: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
12: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
14: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
15: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
16: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
17: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
16: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
17: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
15: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
18: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौं।
19: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
20: हाम्रा सेवाहरू:
19: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
20: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
19: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
20: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
19: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
21: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
11: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
14: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
22: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
14: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरी।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रपतिका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता। एमालेमा पार्टी पुनर्गठनको लागि हस्ताक्षर अभियान आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने एमाले अध्यक्ष ओलीको भनाई।
1: पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यससम्म मैले विश्राम दिने स्थिति बन्छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता गर्न राष्ट्रिय सभामा माग। विज्ञापनका लागि मात्र खोलिएका संचार माध्यमहरूमाथि कड़ाई गर्ने सरकारको नीति।
2: विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो टेलिभिजन र छापिने पत्र पत्रिका, त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ।
0: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा 6 उपसमिति गठन। कानून न्याय तथा मानवाधिकार समितिद्वारा कार्यविधि पारित।
3: माननीय मदन कृष्ण श्रेष्ठज्यूले अलिक कन्फ्यूज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
0: र इरानले गरेको हमलामा कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा एकजनाको मृत्यु। साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँग नेपाल पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सवारी धनीहरूको सिण्डिकेटले कुनै बेलामा सड़कहरू कब्जा थिए र उपभोक्ता तथा यात्रुहरू निकै पीड़ामा थिए। जति नै थोत्रा भए पनि समितिको नामको सिण्डिकेटमा गाड़ीहरू बाहेक नयाँ सवारी साधन चल्न दिँदैनथे। अब पनि नयाँ दर्ता बन्द गरिएपछि सम्भवतः पुरानै थोत्रा गाड़ीहरूको एकलौटी हुने हो कि होइन, यसमा सरकार सचेत हुनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता नलिए तत्काल राजीनामा माग गरेका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा विभिन्न दलका सदस्यहरूले प्रधानमन्त्रीले भारतको जमीन नेपालले मिचेको भन्ने अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने अडान राखेका थिए। नेपाली कांग्रेसका सांसद सुनिल बहादुर थापाले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति अत्यन्त गम्भीर, दुर्भाग्यपूर्ण तथा गैर जिम्मेवार भएको बताउनुभयो।
6: प्रधानमन्त्रीले केही दिन अघि सर्वौं संसद प्रतिनिधि सभामा नेपालको भारतीय भूमि अतिक्रमण गरेको भन्ने आशय व्यक्त गर्नु अत्यन्त गम्भीर र दुर्भाग्य विषय हो। यदि प्रधानमन्त्रीसँग आफ्नो भनाई पुष्टि गर्ने ठोस प्रमाण छन् भने ती प्रमाण संसद र नेपाली जनता समक्ष प्रस्तुत गरिनुपर्छ। यदि त्यस्ता प्रमाण छैन भने उहाँले राष्ट्रसँग स्पष्ट रूपमा क्षमा याचना गर्नुपर्छ। राष्ट्रिय हितसँग जोड़िएको विषयमा भ्रम सृजना गर्ने छूट कसैलाई पनि छैन।
5: त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्नुभएको हो। विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रियता विपरीत भएको भन्दै तत्काल सच्याउनुपर्ने माग गर्नुभयो। उहाँले कपोकल्पित, आधारहीन र नाटकीय अभिव्यक्ति दिएको आरोप समेत लगाउनुभयो।
7: हालसम्म नेपाललाई र भारतलाई थाहै नभएको, सीमा विज्ञहरूले समेत जानकारी नपाएको, कहीँ कतैबाट पनि पुष्टि नभएको, कपोकल्पित, आधारहीन अभिव्यक्ति दिएर सच्चा नेपालीलाई लज्जाबोध मात्रै गराएन, नेपालीको हित विपरीत बोलेर राष्ट्रघात गर्नुभयो।
5: नेकपा एमाले सांसद सम्झना देवकोटाले प्रधानमन्त्रीले संसदमा बोलेको विषयले सड़कदेखि सदनसम्म आलोचना सर्काएको भन्दै तत्काल सुधार गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो। जिम्मेवार पदमा बसेर प्रधानमन्त्री तथ्यहीन विषयलाई सार्वजनिक गरेको भन्दै त्यसको विरोध समेत गर्नुभयो।
8: बिना तयारी राष्ट्र प्रमुख जस्तो एउटा व्यक्तिको इतिहासमा पहिलो पटक सुनियो कि यति राष्ट्र हितको विरूद्धमा राष्ट्रता र स्वाभिमान, सार्वभौम सत्ता, जनता सम्पूर्ण जनता र मुलुकको विरूद्ध उहाँले बोल्ने कुरा दुर्भाग्यवश भयो भन्ने मलाई लाग्छ। नेपाल भारतको सीमा सम्बन्धमा दिनुभएको असत्य, भ्रामक, गैर जिम्मेवार राष्ट्रघाती अभिव्यक्तिले आम नेपाली जनताहरू सदनदेखि सडकसम्म पोखिएका छन्, अब सम्हाल्न गाह्रो छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहनुभएका अध्यक्ष लामिछानेले आज प्रधानमन्त्री मोदीलाई भेट्नु भएको हो। भेटमा नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटपछि सभापति लामिछानेले सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब एक घण्टा लामो फलदायी र सार्थक संवाद भएको उल्लेख गर्नुभएको छ। नेपाल र भारतले विगतका सीमितता तथा अवरोधहरूलाई पार गर्दै विकास साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री मोदीको दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गर्दै उहाँले साझा सभ्यतासँग सम्बन्ध डिजिटल करिडोर र सहज तथा निर्वाध सम्पर्क विस्तारका माध्यमबाट दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने बताउनु भएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ। पार्टीभित्र अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने बहस चलिरहँदा उहाँले यस्तो बताउनु भएको हो। फागुन 21 को निर्वाचनपछि पहिलो पटक आज सार्वजनिक कार्यक्रममा बोल्नु भएको अध्यक्ष ओलीले भर्खर महाधिवेशनबाट निर्वाचित भएकाले विधि र पद्धति अनुसार नै आफ्नो बहिर्गमन हुने प्रश्न पार्नु भएको हो। अप्ठ्यारो परिस्थितिमा नेतृत्व छाड्ने गरी आफू अध्यक्ष नबनेको भन्दै अध्यक्ष ओलीले आफू लक्षित गतिविधि बन्द गर्न निर्देशन समेत दिनुभएको छ। काठमाण्डुमा शुरू भएको पार्टीको दुई दिने सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटनमा अध्यक्ष ओलीले भन्नुभयो,
1: गएको पुष 3 गते मलाई अध्यक्ष छान्नु भएको थियो। जस्तो सुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो। संघर्षको नेतृत्व गर्नु अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको हो। कुनै आशंका हुन सक्छ मैले विषयमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यस सम्मत मैले विश्राम लिने स्थिति बन्छ।
5: प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विभिन्न विषयको अध्ययन तथा समन्वयका लागि 6 उपसमिति गठन गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार ती उपसमितिहरू गठन गर्ने निर्णय सर्वसम्मतिले गरेको हो। समितिकी सभापति डाक्टर ओजस्वी शेरचनका अनुसार समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धी अध्ययन उपसमिति, विज्ञान प्रविधि तथा नवपर्व वर्तन अध्ययन उपसमिति, सूचना तथा संचार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरिएको छ। यी सबै उपसमितिहरू समितिका सभापतिको मातहतमा रहने गरी उपसमितिको संयोजनको जिम्मेवारी सभापति स्वयंले गर्ने व्यवस्था रहेको छ। बैठकमा उपसमिति गठनको निर्णय सुनाउँदै सभापति डाक्टर शेरचनले भन्नुभयो,
9: समिति परामर्श तथा समन्वय उपसमिति गठन गर्न प्रस्ताव माननीय सदस्य प्रभात कान, माननीय सदस्य सीता कुपरिया, माननीय सदस्य रिंगला यादव, माननीय सदस्य रमेश कुमार मल्ल, माननीय सदस्य राधिका रमतेल र माननीय सदस्य महावीर, माननीय सदस्यहरू समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी उल्लेखित प्रस्तावलाई पारित गर्न अनुरोध गर्दछु। माननीय सदस्यहरू समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी प्रस्ताव समितिबाट पारित भएको व्यवहार दाखिल गराउँछु।
5: यसैबीच संघीय संसद अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले वफादार छलफल गरी सो कार्यविधिलाई सर्वसमितिले पारित गरेको हो। समितिकी सभापति समीक्षा बास्कोटाले समितिका माननीय सदस्यहरूबाट प्राप्त भएका महत्वपूर्ण सुझावहरूलाई समेत समितेर उक्त कार्यविधि पारित गरिएको जानकारी दिनुभयो। कार्यविधिमा प्रतिनिधि सभा नियमावलीमा गरिएका नयाँ व्यवस्थालाई समेत समावेश गरिएको छ।
10: कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि 2083 माननीय सदस्यहरूबाट प्राप्त भएको सम्पूर्ण सुझावहरूलाई समावेश गरेर सर्वसम्मतिले पारित गर्न निर्णयार्थ पेश गर्दछु। यसलाई सर्वसम्मतिमा मान्य मदन कृष्ण श्रेष्ठज्यूले अलि कन्फ्यूज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
5: सरकारले विज्ञापनका लागि मात्रै खुलिएका संचार माध्यमहरूमाथि कडाई गर्ने भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सनाले लोक कल्याणकारी विज्ञापनका लागि मात्रै खुलिएका संचार माध्यममाथि कडाई गर्नुपर्ने समय आइएको बताउनु भएको हो। मन्त्रालयमा आयोजित अन्तर्गतको विषयगत समितिको बैठकमा बोल्दै वहाँले जनताको करबाट संकलित रकमको दुरूपयोग हुन नदिने धारणा राख्नुभयो। मन्त्री तिमिल्सनाले विज्ञापन र अनुदान प्राप्त गर्ने उद्देश्यले मात्र अधिकांश संचार माध्यमहरू सञ्चालनमा रहेको भन्दै त्यस्ता मीडिया हाउसको अध्ययन गरिने बताउनुभयो। संचार माध्यमहरूको प्रभावकारिता, रोजगारी सृजना तथा सार्वजनिक हितमा पुर्याइएको योगदानको समीक्षा गर्न आवश्यक रहेको औल्याउनुभयो।
2: विज्ञापनको लागि मात्रै स्थापना भएको संचार माध्यमले देशलाई के फाइदा पुर्याएको हुन्छ? त्यो अनुदान अथवा त्यो विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो, टेलिभिजन र छापिने पत्र पत्रिका, त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ, त्यसमा काम गर्ने मान्छेहरू के कस्ता हुन्छन्, त्यसले के कस्तो रोजगारी दिएको हुन्छ, कि नेपालको संचार जगतले त्यस्तो लोक कल्याणकारी विज्ञापनको पनि त्यसलाई पनि समर्थन गर्ने हो।
5: साझा खबरमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको गोवामा भएको रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले पराजित भयो। खेलको 13 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता लिएकी थिइन्, तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले अर्को गोल गर्यो। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज राति भारत र भूटान खेल्दैछ। अब बंगलादेशले उपाधिका लागि फाइनल यो खेलको विजेतासँग खेल्नेछ।
0: सन्तोषी रावल बझाङमा सामान्य वर्षा र हल्का हावाहुरी चल्ने बित्तिकै बिजुली जाने समस्याले जिल्लावासी पीड़ित।
11: हरेक कुराहरूमा समस्या आयो, मान्छेलाई अँध्यारोको चपेटामा पारेको छ बझाङ जिल्लालाई। विद्यार्थीहरूलाई त भन्ने छैन, उनीहरूले होमवर्कै गर्न पाएको छैन, पढाइ लेखाइमा त्यस्तै किसिमको बर्बाद छ।
0: भरपर्दो विद्युत सेवा दिन माग रिपोर्टसँगै संसदमा प्रतिपक्षी दलका सांसदहरूका असन्तुष्टि बारेमा कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
12: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
13: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
14: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
12: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
15: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
13: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
15: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
13: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
14: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
16: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
14: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर शंखुवास सभाको घोडखोलामा पर्ने चीनको नाका किमाथाङकामा पहिलो पटक सवारी साधन पुगेको छ। किमाथाङकाको पालिका स्थित योजना अनुगमनका लागि भोटखोला गाउँपालिकाका उपाध्यक्ष साहना लामा सहितको टोली पहिलो पटक भोटखोला गाउँपालिकाको गाड़ी लिएर योजना अनुगमनमा पुग्दा स्थानीय बासिन्दाले खुशियाली मनाएका छन्। रेडियो खाँदबारी एफएम शंखुवा सभाले यो खबर पठाएको हो। बझाङमा सामान्य वर्षा तथा हल्का हावाहुरी लाग्ने बित्तिकै बिजुली जाने समस्या रहेको छ। पटक पटक हुने विद्युत अवरोधका कारण जिल्लावासीको दैनिकी प्रभावित बनेको छ।
17: अलिकति पानी पर्नासाथ बिजुली काट्ने गरिएको भन्दै स्थानीय वासीले नेपाल विद्युत प्राधिकरण प्रति गुनासो गर्दै आए पनि समाधान नभएको बताउने गरेका छन्। रातिको समयमा विद्युत अवरूद्ध हुँदा नागरिक अन्धकारमा बस्न बाध्य हुने गरेका छन् भने मोबाइल ल्यापटप लगायत विद्युतीय उपकरण चार्ज गर्न समेत समस्या हुने गरेको बताउनुहुन्छ जय पृथ्वी नगरपालिका 10 चैनपुरका गोकुल सिंह।
11: यो अलिकति पानी पर्ने बित्तिकै विद्युत बन्द हुने, अलिकति हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने, यसले गर्दाखेरि हरेक कुराहरूमा समस्या मान्छेलाई औँध्यारोको चपेटामा पारेको छ बझाङ जिल्लालाई। विद्यार्थीहरूलाई त भन्ने छैन, उनीहरूले होमवर्कै गर्न पाएको छैन, पढाइ लेखाइमा त्यस्तै किसिमको बर्बाद छ, अरू उद्योग व्यवसायमा पनि त्यस्तै किसिमको ठप्प छ। यसलाई यो समाधान कहिले होला भन्नेमा हामी चिन्तित छौँ। अब यो विद्युत प्राधिकरणले अलिकति ध्यान दिनु पर्ला जस्तो लाग्छ मलाई। यस्तो तरिकाले हामीले कतिसम्म बस्ने? अब महसुल लिएकै छ, अब हामीले चाहिँ विद्युत त यस्तो बेलामा पनि बाल्न पाउनु पर्यो नि। अलिकति हावाहुरी आउने बित्तिकै चाहिँ बन्द हुने, लाइन काटिने,
17: बिजुली नियमित नआउँदा सेवा समेत प्रभावित हुने गरेको छ। पठन पाठनमा पनि समस्या हुने गरेको गुनासो गर्दै अर्का स्थानीय रेशमी खड्का।
18: बझाङमा अलिकति पानी पर्न साथ हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने गरेको छ। अब हामी त विद्यार्थी मान्छे लेख पढ गर्न पनि धेरै समस्या हुन्छ, कहिले काहीँ हाम्रो बेलुका होमवर्क पनि छुट्ने गरेको छ, विद्युत नआउँदा अनलाइन क्लासहरू पनि छुट्ने गरेका छन्।
17: गाउँघरमा नागरिकले वैकल्पिक ऊर्जा योजना नहुँदा पनि बिजुलीको समस्या नहटेको बताउने गरेका छन्।
19: गाउँघरमा राष्ट्रिय लाइन जोडिएको छ, तर विद्युत भने बेला बेला जाने गरेको छ। अब गाउँमा सोलर लाइट जस्ता साधनहरू केही पनि छैनन्। कहिले काहीँ विद्युत नआउँदा हामीले अन्धकारमा बस्नु परेको छ, यसले गर्दा हामीले धेरै शास्ति खेप्नु परेको छ।
17: नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले भने खराब मौसमका कारण बिजुली अनियमित हुने गरेको बताउनुभयो। विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रका प्रमुख दिनेश पौडेलका अनुसार जिल्लाको भौगोलिक अवस्था, पुराना लाइन तथा हावाहुरीका कारण बेला बेलामा विद्युत सेवा प्रभावित हुने गरेको हो।
20: अहिले हावाहुरीको समयमा चाहिँ के हुन्छ भने पानी पर्दाको समयमा खासै त्यति अवरुद्ध हुँदैन, खासै हावाहुरीको कारण चाहिँ बढी त्यही लाइन चाहिँ अवरुद्ध हुन्छ। रुखका हाँगाहरू चाहिँ लाइनमा पर्छन्, त्यो लाइनमा परिसकेपछि त्यो लाइन तपाईँको अवरुद्ध हुन्छ, लाइन लाग्दैन। समस्याको जड भनेको त्यो रुखको हाँगाहरू र रुखहरू र बाँसले गर्दाखेरि चाहिँ लाइनमा पर्दाखेरि चाहिँ लाइन दिने ठाउँमा चाहिँ अकुट हुन्छन्। रुख लगाएर कतिपय हाम्रो ठाउँमा गाउँपालिकामा टाटोको तपाईँको प्रसार लाइन र बिना लाइन पनि क्षति भएको छ। त्यसको मरम गर्न पनि प्रावि टोली यहाँबाट चैनपुर प्रावि टोली र पाँचवटा प्रावि टोली पठाउनु पर्ने हुन्छ।
17: बारम्बार बिजुली अवरुद्ध हुँदा गरिएको गुनासोको सम्बोधन नभएकोमा बझाङवासी दुखी त छन् नै, बिजुलीको विकल्प खोज्न पनि उनीहरूले अनुरोध गरेका छन्। सुनिल मण्डेल, सीआईएन रेडियो खप्तड आवाज, बझाङ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले ठूला निर्णय गर्दा सबैको राय लिनुपर्ने प्रतिपक्षी सांसदहरूको माग।
21: यिनै प्रधानमन्त्रीजी देखे योभन्दा अगाडि होइन, त अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन, उहाँले तथ्याङ्क संकलन गर्न सहयोग गर्नु भएन। त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो।
0: अहिलेका प्रधानमन्त्री प्रतिको असन्तुष्टि लगायतका कुराकानी बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
22: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक, शक्तिशाली 4 एंटेना में वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में, साथ में IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
23: आज
3: तथा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
7: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
23: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
24: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ राष्ट्रपतिको बहुमत भए पनि कानून निर्माण र संसदीय प्रक्रियामा एक्लै हिँड्ने बाटो लिन नहुने प्रतिपक्षी दलका सांसदहरू बताउँछन् साथी लीलप्रकाश सन्ले नेकपाका सांसद गणेश विकसँग कुराकानी गर्नुभएको छ
21: हिजो के थियो भन्दाखेरि एउटै पार्टीको बहुमत हुँदैन थियो त्यो स्पष्ट बहुमत नहुँदाखेरि कहिले काहीँ चाहिँ यस्ता खालका कानूनहरू चाहिँ समयमा पास नभइकन अलिकति लम्बिनुपर्ने खालको स्थितिहरू सिर्जना हुन्थ्यो तर अहिले चाहिँ स्पष्ट बहुमत भएको हुनाले त्यो स्पष्ट बहुमतले चाहिँ कानूनहरू चाँडो चाँडो पास हुन सक्छन् भन्ने चाहिँ एउटा सुविधा छ अर्को कुरा के छ भन्दाखेरि हाम्रा कानूनहरू 2034 सालका 2018 सालका 2021 सालका कानूनहरू लिएर हामी अहिले पनि काम गरिराखेका छौँ होइन जस्तै भूमि सुधारको ऐन हामी 2021 काम गरिरहेछौँ होइन अनि त्यसपछि हामी जाने श्रम 2029 को काम गरिराखेका छौँ यस्ता थुप्रै छन्
25: त्यो समसामयिक बनाउन नसक्नु भनेको दुई तिहाई नपुगेर त्यस्तो भएको थियो
21: दुई तिहाई नपुगेर पनि हो अर्को कुरा चाहिँ हाम्रो जुन संरचना छ नि समाजको संरचना त्यो समाजको निरन्तरताको संरचनाको निरन्तरता भने जस्तै राणाकालीन चाहिने कतिपय चाहिने के भन्छ मनस्थिति लिएर प्रवृत्ति लिएर मान्छे यो लोकतन्त्रसम्म आइपुगे गणतन्त्रसम्म आइपुगे होइन तिनै कर्मचारीहरू आए तिनै चाहिने कतिपय नेताहरू आए जसका कारणले गर्दाखेरि त्यो रोकिँदै आयो जस्तो अहिले एउटा अवसर के छ त भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका कतिपय मान्यजीवहरू अहिले नयाँ खालको चाहिने संसार बुझेका नयाँ एउटा फ्रेस युवाहरू हुनुहुन्छ होइन अब उहाँहरूले चाहिँ यो टेक्नोलोजी बुझ्नु भएको छ अहिलेको डिजिटलको युग बुझ्नु भएको छ त्यस कारणले गर्दाखेरि हिजोका चाहिँ परम्परागत कानूनहरूमा अहिलेको डिजिटलाइजेसनमा जाने लाने एउटा ठूलो अवसर छ
25: अहिले त्यो देखिन्छ
21: किनभने उहाँहरूका प्रस्तुतिहरू हेर्दाखेरि होइन उहाँहरूले जाने बोलेको कुराहरू हेर्दाखेरि प्रस्तुतिहरू हेर्दाखेरि राम्रै खालको चाहिने सम्भावनाहरू देखिन्छ
25: अरूको त्यस्तो देख्दाखेरि आफूले पनि प्रतिस्पर्धा गरौँ गरौँ जस्तो चाहिँ
21: होइन यस्तो हो युवा भनेको जम्मै चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छे सबै हामीभन्दा जेठा छन् भन्ने त भएन नि त हाम्रो हाम्रा चाहिने पार्टीमा पनि त युवाहरू हुनुहुन्छ नि त होइन जस्तै अब नेपाली कंग्रेसको चाहिने इलामबाट जितेर आउनुभएको चाहिने निष्कल राई जाने भर्खरकै हुनुहुन्छ सुभाष नेमाङ होइन हाम्रै पार्टीको रमेश मल्लजीदेखि लिएर चाहिने हाम्रो पार्वती विश्वकर्मादेखि थुप्रै साथीहरू युवा हुनुहुन्छ नि त अब हामी पनि पहिलोबाट गा हुनाले नयाँ नै हौ
25: पहिलेको संसदकोमा कस्तो देखिन्थ्यो भने चाहे जतिसुकै युवा भए पनि पार्टीगत रूपमा चाहिँ आफ्ना आफ्ना छुट्टा छुट्टी किताबमा उभिने देखिने खालको हुन्थ्यो अहिलेका सांसदहरू युवा होस् अथवा अरू उमेर समूहको होस् यदि राम्रो छ भने एकै ढिक्का भएर सँगसँगै हिँड्ने जस्तो त्यो छाँटकार देखिन्छ कि देखिन्न
21: होइन त्यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सरकारमा भर पर्ने सम्भावना देखिन्छ होइन जस्तै मैले चाहिने म दलित कम्युनिटीबाट चाहिने हामी सांसद भएका साथीहरूको बीचमा कहिले काहीँ छलफल गर्न खोज्छु अब 17 मध्ये 14 त राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू हुनुहुन्छ
25: दलित समुदायबाट
21: होइन अब उहाँहरू तयार हुनुभयो भने हामी 3 तयार भएर चाहिँ सँगै जान सक्छौँ होइन अब हामी मात्र तयार भएर होला साथीहरू केही गरौँ भने अब उहाँले पार्टीलाई सोध्नुपर्ने पार्टीले के भन्छ अर्कोले के भन्छ भन्ने उहाँहरूलाई समस्या होला होइन अब हामीलाई पनि कतिपय होला तर पनि जाने थियो मैले के भन्न खोजे त भन्दाखेरि उहाँहरूको बहुमत भएको हुनाले उहाँहरूले चाहँदाखेरि यसरी जाउँ भन्यो भने मेरो विचारमा त्यो सुवाङजीको प्रस्तुति सुनिन्छ त्यो निष्कलजीको प्रस्तुति सुनिन्छ अब हाम्रै प्रमुख सचेतक युवराज दुलालजी हुनुहुन्छ उहाँ चाहिँ अब उहाँको प्रस्तुतिहरू हेर्दाखेरि उहाँहरूको क्षमता हेर्दाखेरि चाहिँ यो तपाईले भनेको कुराबाट चाहिँ कुरामा चाहिँ हामी फरक राख्नु पर्छ भन्ने कुरामा हामी कतै पनि छैनौ हैन तर चाहिँ नि अब उहाँहरुले चाहिँ बहुमतको दम्ब देखाएर चाहिँ नि तिमीहरु नभए पनि हुन्छ हामी एक्लैले यो सब गर्न सक्छौ अहिले हामी संसार बुझेर आका छौ अर्थमन्त्री विश्व घुमेर आको पर्यटन मन्त्री त्यस्तै अरु सबै त्यस्तै त्यसकारणले गर्दाखेरि तिमीहरु चाहिदैन जस्तै अब केही महिला नेताहरु हुनुहुन्छ हैन राष्ट्रिय स्वतन्त्र पार्टीको हैन कतिपय उद्योगीहरु विविध खालको चाहिँ उद्योगकै नेतृत्व गरेर आका साथीहरु त्यहाँ मान्ने भएर आउनु भएको छ उहाँहरुको चाहिँ त्यो सेक्टरल जुन क्षमता छ जाने वास्तवमा राम्रो छ होइन त्यसले गर्दाखेरि त्यो कुरालाई चाहिँ सबैलाई जाने साझा बनाएर उनीहरूले लिन सक्ने स्थिति बन्यो भने महत्वपूर्ण छ तर चाहिँ अब यो तिमीहरू पुराना आऊ तिमीहरूले 35 वर्षदेखि खायौ तिमीहरूले जाने केही पनि गरेनौ भन्यो भने अब यदि उनले भने अस्ति गर्ने भए त सुकुम्बासी समस्या अस्ति नै हल हुन्थ्यो नि त होइन यो त बटन दबाएर हुने कुरा त छैन होइन यो त संरचनाले यसरी बाँधिया छ कि उहाँले त्यो घर भत्काउँदै आउनुभयो जब उहाँको आफ्नै सांसदहरू पर्न थालेपछि घर भत्काउने काम बन्द गर्नुभयो
25: भत्काउन पाइएन भनेर अदालतमा
21: मुद्दा पनि पर्यो होइन अनि त्यसले मुद्दा बन्न भए पनि अहिले पनि भड्काउने काम त सुरु
25: तपाईँ अब अहिले सांसद हुनुभन्दा अगाडि त एउटा अभियन्ता अधिकार कर्मी ग्रुपमा पनि हुनुहुन्थ्यो र यो जुन भूमिहीन सुकुम्बासी मध्ये हामी सबैलाई के लाग्छ भने अधिकांश दलित समुदायबाट अलिक बढी पनि हुन सक्ला यो जुन खालको एउटा सरकारले कदम चाल्यो नि तपाईँको बुझाइमा चाहिँ यो जुन लामो समयपछि सरकारले एउटा व्यवस्थापनको एउटा कदम चाल्या छ नि तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेको छ
21: होइन यो नेपालको भूमिको अतिक्रमणको कुरा अन्त्य गर्ने हो भने नेपालमा भूमिको अतिक्रमणको चाहिँ कुरा जब तपाईँले दाङको जाने युनिभर्सिटीमा कति ठूलो जमिन छ भन्नु न दाङको संस्कृत विश्वविद्यालयमा होइन 3500 बिघा भन्दा बढी जमिन छ होइन अनि त्यस पछाडि जाने अहिले जाने यही पशुपतिको जाने गुठीहरू जाने माथि सिन्धुपाल्चोकमा जाने कसले जाने सञ्चालन गरिराखेका छ तपाईँले जाने कहिला के अरे कञ्चनपुरको झलारीदेखि लिएर ती मेन जस्तै अब चाहिँ अतरिया लम्की चिसापानी के भन्छ जाने हाम्रो नेपालगंजको यतापट्टिको कोहलपुर यी सबै स्टेशनहरू हेर्ने हो भने अधिकांश जाने ऐलानीमा छन् अनि ती ऐलानी गरीबले जाने ओगटेर बसेका छन् दलित
25: अहिले सरकारले जुन व्यवस्थापन गर्न खोजेको गलत छ
21: किनभने जाने
25: कस्तो अवस्थामा
21: यसो गर्न सक्थ्यो होइन मेरो कुरा के छ भन्दाखेरि अहिले यो राष्ट्रिय भूमि आयोग भन्ने चाहिँ जुन योभन्दा अगाडिको सरकारले गठन गरेका थियो होइन
25: पटक पटक कयौं सरकारले गठन गर्दै खारेज गर्दै
21: त्यो एउटै कुरा थिएन 2076 साल पछाडि बकाइदा त्योभन्दा अगाडिका गरे आयोगहरू चाहिँ बिना ऐनमा बनाएका थिए सरकारको घोषणामा त्योभन्दा पछाडि चाहिँ बकाइदा ऐन बनाएर त्यो ऐनले चाहिँ परिभाषित गरेर जाने कसरी जाने भन्दा ऐन थियो 2076 पछाडि उसले के गर्यो त भन्दाखेरि नेपालका 753 मध्ये 751 पालिका जसमध्ये ललितपुरको जाने महानगरपालिका होइन एउटा जाने भक्तपुरको जाने भक्तपुर नगरपालिका यी दुईटा नगरपालिका बाहेक 751 नगरपालिकाले चाहिँ त्यो आयोगसँग सम्झौता गरेका थियो त्यो सम्झौता गर्नेमा चाहिँ काठमाडौँ महानगरपालिका पनि थियो जसको मेयर साहब यिनै प्रधानमन्त्री थियो योभन्दा अगाडि होइन त अब उहाँले चाहिँ त्यसलाई कार्यान्वयन गर्नु भएन उहाँले तथ्याङ्क संकलन गर्न सहयोग गर्नु भएन त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो उहाँले त्यही बेलामा चाहिँ सक्कली र नक्कली छनौट गरेर दिएको भए यहाँ लालपुर्जा बाँड्ने काम उहिले सकिन्छ
25: अनि त्यतिखेर काम गर्दाखेरि त अनि तत्कालीन राजनीतिक दलहरूले काम गर्न नदिएको कारणले अहिले प्रधानमन्त्री भएको बेलामा गरेको
21: होइन होइन सुकुम्बासीमा उहाँले हातै हाल्नु भयो नि उहाँले त सुकुम्बासीको काम गर्नु छोडेर यहाँ 20 मिटरवाला जाने जुन त्यो प्लानिङ थियो नि त्यो 20 मिटरमा जानुभयो नि
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित भएको छ सरकारले विज्ञापनका लागि मात्र खोलेका संचार माध्यममाथि कड़ाई गर्ने भएको छ कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ र महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: उत्सवको पर्व
1: एसआर इप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: एसएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली बिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 0175 4569 5 50 6 99
2: सौजी क्युआर भए
3: ए भगनुस् त मेसेज आएको छैन
4: घरी

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ।
5: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा।
4: ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।
6: होइन काका, निकै टोलाएर हेर्नुभयो मेरो बगैँचा।
7: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
6: के तपाईँको बगैँचामा फल लागेको छैन?
7: अरे हजुर, कलमी बिरुवा फनेर सुहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
6: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
7: कहाँ पर खोजे त बाबु, बताइहाल्नु।
6: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको हो नि?
7: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
8: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, ब्यू विजन, फलफुलको बिरुवा र लगाउने सरसल्लाहको लागि
9: गुप्ता नर्सरी, तिलोत्तमा 4 ड्राइभर टोल, रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
8: फोन नम्बर 5825।
10: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-72-96-018।
11: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
12: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आग लागिका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
11: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
12: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
11: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
12: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
11: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
12: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
11: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
12: कहीं कतै आगलागी का घटना भए वा वनमा डरेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउँ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डरेलो नियन्त्रण गरौं।
11: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
13: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
14: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
15: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
14: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
16: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
17: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
18: पिसो

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा हुन्छ।
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
5: हाम्रा सेवाहरू:
4: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
5: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
4: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
5: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
4: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
6: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
7: सम्पर्क: 98570-24344, 98570-35227 र 98570-73220।
8: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
9: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
8: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मरमत गरिन्छ।
10: एसीको नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
11: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसेयरमा समेत भर्ना खुलेको छ।
10: शान्ति नै किन?
11: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
10: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
11: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
10: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
11: थप जानकारीका लागि शान्ति नमुना मावि, तिलोत्तमा 5, मणिग्राम। सम्पर्क नम्बर 98570-33813, 98570-28735, 98570-35394 र 98472-93992।
10: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
12: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
13: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
12: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
13: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
12: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
14: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्य कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
15: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
16: खै दाई दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
17: ए ल ल लिनुहोस् भाइ।
16: अनि दाई कति भयो पैसा?
17: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
18: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड गरी हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
15: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।

0: माया त नसोची लगाइयो, अब यो निर्णय चाहिँ सोचेर गर्दैछु।
1: म पनि यो बन्धनमा बस्न चाहन्न जहाँ मेरो मायाको सम्मान र कदर नै छैन।

यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राख्छ।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीसँग रचनात्मक सम्वाद भएको राष्ट्रपा सभापति लामिछानेको भनाई, भ्रमणमा सँगै रहेका एक राष्ट्रपा सांसद भन्छन्,
1: नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौं, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेडलाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि, भारतको प्रधानमन्त्री भन्नुभयो।
0: एल निन्यो मौसमी अवस्थाले नेपालमा कस्तो प्रभाव पार्न सक्छ?
2: जुन जुलाईको मिटसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ, जुलाईको मिट पछि चाहिँ एकदम ठूलो वर्षा हुने सम्भावनाहरू रहन्छ।
0: र इरानले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा हमला गरेको कुवेतको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। कुवेतले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा गरिएको इरानी ड्रोन हमलामा परेर कम्तीमा एकजनाको ज्यान गएको र 63 जना घाइते भएको जनाएको छ। अधिकारीहरूले झिसमिसेमा गरिएको सो हमलामा गैर सैनिक पूर्वाधार र कूटनीतिक मिशनहरूमा क्षति पुगेको बताएका छन्। बीबीसी संवाददाता योलान्ड मेल भन्छिन्, कुवेत माथिको आक्रमणमा विमानस्थलको टर्मिनल भवनमा गम्भीर क्षति पुगेको कुवेती नागरिक उड्डयन निकायले जनाएको छ। अर्को सूचना नभएसम्मका लागि उडानहरू स्थगित गरिएका छन्। बीबीसी संवाददाता योलान्ड नेल। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक आक्रमणको संज्ञा दिएको छ। सो हमला आफूले गराएको इरानको रिभोल्युसनरी गार्डले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेलको ट्याङ्करमाथि आक्रमण गरेको र केसम टापुमा एउटा टेलिकम टावरमाथि हमला गरेको आरोप लगाएको छ। त्यसको बदलामा आफूले अमेरिकी अखडाहरूमा निशाना बनाएको तेहरानको भनाई छ। अमेरिका इरान युद्धले विश्वभर आर्थिक वृद्धिको सम्भावनालाई धक्का दिएको अति धनी देशहरू सदस्य रहेको एउटा संस्था अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्टले बताएको छ। अर्को वर्षसम्म युद्ध विरामबारे सहमति नजुटेको खण्डमा कैयौं देशहरू आर्थिक मन्दीमा फस्न सक्ने चेतावनी उसले दिएको छ। 38 औद्योगिक देशहरूको उक्त समूहले यो वर्षको तेस्रो त्रैमासिक अवधिमा खाड़ीबाट हुने तेल र ग्यासको आपूर्ति द्वन्द्वपूर्वको अवस्थामा सुचारू भएको खण्डमा आर्थिक वृद्धि 2.8% रहने भविष्यवाणी गरेको छ। तर द्वन्द्व समाप्त नभए आर्थिक वृद्धि 2.1% खुम्छने उसको भनाइ छ। युक्रेनले श्रृंखलाबद्ध ड्रोन आक्रमणका क्रममा सेन्ट पिटर्सबर्गको एउटा बन्दरगाह नजिकै एउटा रूसी युद्धपोतमा प्रहार गरेको बताएको छ। उक्त आक्रमणका कारण भीषण आगलागी भएको थियो। राष्ट्रपति जेलेन्स्कीले एउटा तेल टर्मिनल पनि निशानामा परेको बताएका छन्। उक्त शहरमा हजारौं सहभागी एउटा प्रमुख आर्थिक मंचको कार्यक्रम आयोजना हुन लाग्दा सो हमला भएको हो। झण्डै एक दशकपछि अमेरिकी अधिकारीहरूले पनि सहभागिता जनाइरहेको उक्त कार्यक्रममा शुक्रबार राष्ट्रपति पुटिनले सम्बोधन गर्दैछन्। अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जबरजस्ती श्रम विरूद्ध कदम चाल्न विफल भएको आरोप लगाउँदै 60 देशहरूमाथि थप भन्सार शुल्क लगाउने प्रस्ताव गरेको छ। 10% शुरू हुने उक्त भन्सार कर चीन, युरोपेली संघ र युके सहितका देशहरू विरूद्ध लक्षित छ। यूले अमेरिकी आरोप पूर्ण रूपमा तर्कहीन रहेको प्रतिक्रिया दिएको छ। र भारतको राजधानी दिल्लीमा एउटा बहुतले भवनमा आगो लाग्दा कम्तीमा 21 जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन्। एउटा निजी अस्पतालमा उपचार गराउन आएका बिरामी र उनीहरूका आफन्त उक्त भवनमा बस्दै आएका थिए। खबरहरूमा पीड़ित मध्ये धेरै भारतमा उपचार गराउन आएका विदेशी नागरिक र उनीहरूलाई हेरविचार गर्न आएका तिनका आफन्त रहेको जनाइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटबारे सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको जनाएका छन्। लामिछानेले पनि मोदीसँगको कुराकानीलाई रचनात्मक भनेका छन्। एक रिपोर्ट। भारतीय प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी भाजपाको निम्तोमा दिल्ली पुगेका रासोपा सभापति लामिछाने र उनीबीच झण्डै 1 घण्टा लामो छलफल भएको बताइएको छ। औपचारिक भेटवार्ता सम्पन्न भएपछि दुई नेताबीच केही समय अनौपचारिक सम्वाद पनि भएको। लामिछानेसँगै दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं सांसद दीपक बोहराले जानकारी दिए। उक्त भेटवार्तामा उठेका विषयबारे उनले बीबीसीसँग भने,
1: नेपालको हाइड्रो एयरपोर्ट यहाँका विषय अन्य नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौँ, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेड लाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि भन्नुभयो भारतको प्रधानमन्त्री। उहाँले भन्नुभयो म नेपाल गए पहिलोचोटि प्रधानमन्त्री भएपछि 20 वर्षपछि मैले सदनमा बोलेको थिएँ, एक घण्टाको बाटो छ तर आते आते 20 वर्ष लग गए भनेको उहाँले सम्झिनु भयो र भन्नुभयो म आउँछु नेपाल भ्रमणमा, नेपालसँगका हुने हरेक विषयमा त्यो सबैमा हामी काम गर्न तयार छौँ। पटक पटक यो चिज पार्टी सभापति रवि लामिछानेलाई भन्नुभयो।
0: दुई देश बीच आपसी हित र सरोकारका विषयमा भएको छलफललाई आगामी दिनमा सम्बन्धित सरकारी संयन्त्र र विभिन्न तहका निकाय मार्फत अघि बढ़ाइने नेता बोहराले बताए।
1: लगत्तै हाम्रो परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण त भएको छ। परराष्ट्र मन्त्री आउँदै गर्दाखेरि हाम्रा कन्सर्नका विषयहरू के हुन्, हाम्रा प्राथमिकताका विषय के हुन्, हामीले गर्नुपर्ने कामहरू भारतसँगको सहकारीमा के बाँकी छन्, के अधुरा छन्, ती सबै कामका विषयमा चेकलिस्ट बनाएर हामीले गर्ने भन्ने चिजमा विवाद रहेन र भनौँ न ब्युरोक्रेसीले गर्नुपर्ने चिज, परराष्ट्र मन्त्री स्तरमा हुनुपर्ने चिज, सरकारले गर्नुपर्ने चिजहरू हामीले अगाडि बढ़ायौं भने त्यो कामहरू हुन्छ।
0: कतिपय कूटनीतिज्ञहरूले रासोपा सभापतिको भारत भ्रमणले नेपाल भारत सम्बन्धमा विश्वासको वातावरण थप मजबूत बनाएको टिप्पणी गरेका छन्। भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्माले यस्ता उच्चस्तरीय भेटघाटले लामो समयदेखि थाँतिरहेका द्विपक्षीय विषयलाई पुनः अघि बढ़ाउन सक्ने अवसर सिर्जना गर्न सक्ने बताए।
4: दुवै देशको बीचमा विश्वास बढ़ेको बेलामा मलाई लाग्छ दुई तीनवटा कुराहरू जुन अलिकति गाह्रो तर हुन सक्ने सम्भावना भएका ठूलो आयोजनाको कुरा गर्दा पञ्चेश्वर आयोजनाहरू भयो, यो हवाई मार्ग दिने कुराहरू भयो, यस्ता कुराहरू चाहिँ अलि अगाडि बढ़न सक्लन् केही बेलामा हो गर्ने होइन। अब कति कुराहरू होला तिनीहरू चाहिँ अब वार्ताबाट शुरूआत हुन सक्ला, जस्तो चाहिँ सीमाको विषयमा कुराहरू मात्रै शुरू हुन सक्यो भने पनि मलाई लाग्छ त्यसलाई एउटा राम्रो संकेतको रूपमा लिनुपर्छ।
0: सोमबार 5 दिने भारत भ्रमणमा निस्किएका लामिछाने परिवर्तित राजनैतिक परिदृश्यमा नेपालबाट भारत भ्रमण गर्ने वरिष्ठतम नेता हुन्। अब अर्को विषय, सुस्ता क्षेत्रको नारायणी नदी किनारमा नेपालले निर्माण गरिरहेको तटबन्धको काममा भारतीय पक्षबाट रोक लगाइएको स्थानीय निकायका अधिकारीहरूले बताएका छन्। सिंचाई तथा जलस्रोत आयोजना चितवन मार्फत भइरहेको निर्माण कार्यलाई भारतीय सीमा सुरक्षा बलले विवादित क्षेत्रसँग सम्बन्धित विषय भन्दै दुवै देशबीच सहमति नभएसम्म अघि नबढ़ाउन भनेको जनाइएको छ। सुनौ बुटवलबाट माधव नेपालको रिपोर्ट।
5: प्रधानमन्त्री वारेन्द्र शाहले प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको जानकारी आफू प्रधानमन्त्री भएपछि पाएको बताएका थिए। त्यस लगतै भारतीय पक्षले सुस्तामा तटबन्धको निर्माणमा रोक लगाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
6: चाहे उहाँ बोलेर रोको कि रोक्ने समय उसको त्यही थियो थाहा भएन, प्रधानमन्त्री पनि बोल्ने, पुलिस इण्डियन पुलिस आएर पनि रोक्ने भयो।
5: सुस्ताको सीमालाई लिएर नेपाल र भारतबीच लामो समयदेखि विवाद हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका अनुसार नेपाल स्थित सशस्त्र प्रहरी बल र भारत बिहार राज्य अन्तर्गत पश्चिम चम्पारणका एसएसपीको नेतृत्वमा आएको भारतीय सुरक्षा बलको संयुक्त टोलीले जेठ 17 गते संयुक्त रूपमा सुस्ताको सीमा अनुगमन गरेको थियो। यो संयुक्त सीमा अनुगमन नियमित भएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी होसन राज भण्डारीले बताए। यस क्रममा नेपालले नारायणी किनारमा 132 मिटर लामो तटबन्ध निर्माण गर्न लागेको जानकारी राखेको भारतीय पक्षले विवादित क्षेत्रमा दुवै देशको सहमति बिना काम अगाडि नबढ़ाउन नेपालको सशस्त्र प्रहरी बल मार्फत नेपाल सरकारलाई कुरा राखेको राज भण्डारीले बताए।
7: सुस्ता क्षेत्रलाई चाहिँ अब दुवै देशको विवादित क्षेत्र मानेको कारणले त्यहाँ चाहिँ नयाँ पूर्वाधार निर्माणको काम गर्दा चाहिँ केन्द्रीय सहमतिको आधारमा हुँदा राम्रो भन्ने उनीहरूले चाहिँ भारतीय एसएसबीको तर्फबाट
5: तटबन्ध निर्माणको लागि दुई चरणमा ठेक्का लगाएको आयोजनाको पहिलो चरणको काम यही असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको बताइएको छ। पहिलो तटबन्धलाई जोड्ने गरी बनाउन लागि 132 मिटर थप तटबन्ध बनाउन लाग्दा भारतले सहमति बिना नबनाउन आग्रह गरेको बताइएको छ। तर भारतीय पक्षले तटबन्ध बनाउन नदिएको ठाउँ विवादित नभएर नेपालकै भएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
6: त्यो जग्गा 22 सालमा महेन्द्र राजाले भूभू सैनिक राखेर बाँडेर पूजा पनि दिएको जग्गा हो।
5: सन् 1816 सुगोली सन्धिका अनुसार नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमा नवलपरासीमा नारायणी नदी हो। सीमाविदहरूका अनुसार पहिले सुस्ता गाउँ नारायणी नदीको पश्चिम किनारमा थियो, तर समय समयमा नारायणी नदीमा आएको बाढ़ीले धार परिवर्तन गरी पश्चिमतर्फ च्यान्दा अहिले सुस्ता नारायणी नदीको पूर्वमा पुगेको छ। अहिले सुस्तामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका चौकीहरू छन्। करिब 300 जति नेपाली घरधुरी छन्। नेपाली र भारतीयहरूले चर्चेको बाहेक करिब 2000 बिघा जग्गा खाली छ, जुन जग्गा आफ्नो भएको भन्दै नेपाल र भारत सरकारले वर्षौं अगाडिदेखि दावी गर्दै आएका छन्। माधव नेपाल, बीबीसी बुटवल।
0: अब अर्को प्रसंग, अबको केही सातामै एल निन्यो भनिने विशिष्ट मौसमी गतिविधि शुरू हुने र त्यसले संसारका धेरै ठाउँमा थप विषम मौसम निम्त्याउने हालै विश्व मौसम संगठनले चेतावनी दिएको छ। नेपाल र समग्र दक्षिण एशियामा मनसूनको याम शुरू हुँदै गर्दा एल निन्योले त्यसलाई कमजोर पारिदिन सक्ने प्रक्षेपण गरिएका छन्। यसै सन्दर्भमा हामीले त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याललाई सम्पर्क गरी नेपालमा एल निन्योको सम्भावित प्रभाव बारे प्रश्न गरेका छौं।
8: अब केही दिनपछि मनसून आउँदैछ, यो मनसूनमा एल निन्योको इफेक्ट भनेको चाहिँ कम पानी पर्छ। हाम्रो प्रेडिक्सन चाहिँ पहिलो चरण जुन जुलाईको मिडसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ, एभरेज जति पानी पर्नु पर्ने थियो त्यो पानीभन्दा धेरै कम गर्छ, जसले गर्दाखेरि हाम्रो एग्रिकल्चर सेक्टरमा चाहिँ इफेक्ट गर्छ। र जुलाईको मिड पछि चाहिँ एकदम ठुलो पानी वर्षा हुने सम्भावनाहरू रहन्छ सबै क्षेत्रमा नपरिकन ठाउँ ठाउँमा। घनघोर वर्षाको कारणले गर्दाखेरि ल्यान्डस्लाइडहरू, पहिरो जाने, बाढी आउने पनि हुन्छ। हामीले 24 पनि प्रेडिक्सन, राइट प्रेडिक्सन दिएका छौँ। 24 चाहिँ धेरै जस्तो मानिसहरूले चाहिँ यो प्रेडिक्सनलाई त्यति ख्याल गर्नु भएन र धेरै ठुलो धनजनको क्षति भयो। 25 चाहिँ बढी सतर्क हुनुभयो, त्यसकारण अब 26 झनै सचेत हुनुहुन्छ होला।
9: भनेपछि तपाईँले भनेको कुरा सुन्दाखेरि चाहिँ आम मानिसले चाहिँ यो कम पानी पर्छ भन्ने एल निन्योको प्रभाव परे पनि कुनै बेलामा चाहिँ फेरि ठुलो पर्न सक्छ है भनेर सचेत चाहिँ दुवै किसिमबाट हुनु पर्यो।
8: कम पानी पर्नु राम्रो होइन, तर धनजन र उसको लागि चाहिँ कम पानी पर्दाखेरि त्यस्तो क्षति हुँदैन। पानी नपर्दाखेरि हुने अर्को डिजास्टर के भनेको
9: कृषिमा पर्छ,
8: एग्रिकल्चर सेक्टर सट्टै जान्छ, जल विद्युतको क्षेत्रहरू पनि सबै सट्टै जान्छ पानी कम पर्दिने बित्तिकै।
9: अनि यो जुन एल निन्यो भनेको छ यसपालि त अझ त्यो पनि शक्तिशाली भएर सुपर एल निन्यो हुन्छ भनेका छन्, त्यो भनेको चाहिँ के हो, त्यो खास हुने के हो?
8: समुद्रको सतहको यो तापक्रम चाहिँ जति पहिला बढ्थ्यो त्यो भन्दा नि सुपर एल निन्योमा चाहिँ झनै बढ्छ भन्ने कुरा हो।
9: एल निन्यो विगतमा पनि भएको थियो, त्यो बेलामा पनि नेपालमा यस्तै खालका देखा परेको थियो असर?
8: विगतमा पनि ड्राई धेरै वर्ष ड्राई छ, जुन जुन साल एल निन्यो छ त्यो बेलामा चाहिँ हाम्रो ड्राई पिरियड चाहिँ बढी छ। यो चाहिँ दिन यो मनसुनको समयमा चाहिँ ड्राई भइरहेको चाहिँ अवस्था छ।
0: उनी थिए त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याल, साथी संजय ढकालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिका र इरान बीच ताजा तनावका विवरणमाझ तेहरानले गरेको ड्रोन हमलामा एकजनाको ज्यान गएको र कयौं घाइते भएको कुवेतले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेल ट्याङ्करमाथि हमला गरेको भन्दै आफूले मध्यपूर्वका अमेरिकी सैनिक अखडाहरूमा आक्रमण गरेको प्रतिक्रिया दिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्।
3: स्थानीय अधिकारीहरूले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको इरानी ड्रोन हमलामा एकजनाको ज्यान गएको र 60 भन्दा बढी घाइते भएको जनाएका छन्। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक इरानी अतिक्रमण भनेको छ भने त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक मिशनहरूमा पनि क्षति पुगेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले अमेरिकाले इरानी तेल ट्याङ्कर र केसम टापुमा रहेको दूरसञ्चार टावरमा गरेको हमलाको बदलामा ती आक्रमण गरिएको जनाएको छ। अघि अमेरिकाले आत्मरक्षाका लागि इरानमाथि आक्रमण गरेको भन्दै कुवेत र बहरेनमा प्रहार गरिएका क्षेप्यास्त्रलाई निस्तेज बनाइएको जनाएको थियो। तेहरानले कुवेतमा 2 र बहरेनमा 3 क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी सेनाले बताएको थियो। यसअघि अमेरिकी सेनाको सेन्टकमले इरानतर्फ यात्रा गरिरहेको एउटा खाली तेल ट्याङ्करलाई प्रहार गरी निष्क्रिय पारेको जनाएको थियो। त्यसलाई उसले 13 अप्रेलमा शुरू भएको होर्मुजको जलमार्गमा वाशिङटनको नौसेना नाकाबन्दीको एक भागको रूपमा औल्याएको थियो। पछिल्लो द्वन्दले धर्मराउँदो अवस्थामा देखिएको अमेरिका इरान युद्ध विराममाथि थप प्रश्नहरू खड़ा गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: उत्सवको पर्व
1: एसआर इप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली विधान चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 0745 6999 5 6 99
2: साउजी क्युआर भयो है
3: भन्नुहोस् त मेसेज आएको छैन
4: घरी एसएम

0: अब फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि
5: हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 9857072397 र 9845942914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा
6: होइन काका निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा
7: अरे बाबु अति रहर लाग्दो छ तिम्रो फुलबारी एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ आँप र लिचीले बोटै ढाकिदिएछ बडा अचम्म लाग्दो छ
6: के तपाईँको बगैँचामा फल लागेको छैन
7: अरे हजुर कलमी बिरुवा फनेर त्यो हाट बजार से लाएर लगाइहाले हजुर एकको दाना फलेन
6: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त
7: कहाँ पर खोजे त बताइहाल्नु
6: सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि
7: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी
8: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार बिउ बिजन फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
9: गुप्ता नर्सरी तिलोत्तमा चार डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्
8: फोन नम्बर 5825
10: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगु युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-5907719 र 98-672-96-018
11: आग लागि तथा डडेलोबाट जोगियौ र जोगाऊ
12: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
11: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
12: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ
11: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
12: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
11: वनका सुक्खा घाँस पात
13: पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
12: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
13: डढेलु विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
12: कहीँ कतै आगलागीका घटना भए वा वनमा डढेलु लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डढेलो नियन्त्रण गरौं।
13: आगलागीबाट आफू बचौं, अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
12: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
14: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
15: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराई हुँदैन।
14: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
16: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
17: को

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।

0: Hey you, do you want to talk to me?
1: आफ्नो सन्देश नजिकको मान्छेलाई पुर्याउन चाहनुहुन्छ या तपाईको आफ्नो मनका कुरा कसैलाई पोख्न पाउनु भएको छैन? तपाईको सन्देश पुर्याउने माध्यम बनेर आउँदैछु म इज्जत गरेर हरेक बुधबार बीबीसी नेपाली सेवापछि कार्यक्रम शुभरात्रि। दिनभरिका थकानहरू आज यतै बिसाउ, दिनभरिका थकान आज यतै बिसाउ, मनका सबै चिन्ताहरू केही बेर भुलाउ। मधुर संगीत र मीठा गफ सँगै, मधुर गीत संगीत र मीठा गफ सँगै शुभरात्रिको यात्रामा सँगै रमाउ। दिनभरिको थकान आज यतै बिसाउ, मनका सबै चिन्ताहरू केही बेर भुलाउ। आउनुहोस् मनका केही चिन्ताहरू केही बेर भुलाउँ। नमस्ते अनि रात्रिकालीन अभिवादन कार्यक्रम शुभरात्रि सँगै उपस्थित भइसकेको छु म तपाईँको निरन्तरको आवाजको दुनियाँको सहयात्री चटकण्डेल। आज पनि सँगैवाला प्रविधिबाट मिठो साथ छ सुन्दरको र तपाईँहरूको त्यो मिठो सामिप्यता साथ सँगै रमाउनका लागि इज्जत उपस्थित भइसकेको छ। आशा छ तपाईँको पनि मिठो साथ र समयता रहनेछ करिब 10 बजेसम्म।

बनाउनका लागि हामी उपस्थित छौं। तपाईँ हामीलाई www.radiolumbini.org हाम्रो पात्रो लगायतका विभिन्न एप्लिकेशन र संसारभरिबाट हामीलाई फेसबुक लाइभबाट पनि हामीलाई सुन्न साथ दिन सक्नुहुन्छ, जसको लागि सर्च गर्नुपर्ने हुन्छ रेडियो लुम्बिनी मणिग्राम नामक फेसबुक आइडी सर्च गर्नुहोला, जहाँ हामीलाई भेट्नुहुन्छ र प्रत्यक्ष रूपमा त्यहाँ सुन्न सक्नुहुन्छ र कमेन्ट बक्समा तपाईँका मिठा मिठा सन्देशहरू आई लभ यु मिस यु साथीलाई भन्न पाउनु भएको छैन है, मजाले त्यहाँ खुलेर लेख्न सक्नुहुन्छ, ती सन्देशहरू हामी यहाँबाट भाषण गर्नेछौँ, तपाईँको मनको पीड़ालाई भुलाउने प्रयास गर्नेछौ, जीवनको यात्रालाई अझै सहज तरिकाले कसरी अगाडि बढ्ने बारे कुराकानीहरू पनि हामी जोड्नेछौ र कार्यक्रमलाई मिठो बनाउने प्रयास गर्नेछौ, जसको लागि तपाईँको पनि यो साथ रहने चाहिँ अपेक्षा सँगै कार्यक्रमलाई अगाडि बढाउँ यो मिठो सुमधुर सांगीतिक आवाजबाट त्यसपछि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला।

राजाले ती ठुला ठुला आँखातिर पनि बसे दिले म प्रिय म तिमीलाई धेरै माया गर्छु हो तिमीसँगका ती दिनहरू धेरै याद गर्छु धेरै सम्झिन्छु अझ भनौँ न अति बिना म कति धेरै घुम्न जान्थ्यौ नि है रमाउँथ्यौ नि है घुम्न जाँदा तिमीले लगाएको त्यो गाजल अझै पनि याद छ मिठो लाग्छ तिमीसँग अति भेटेका पलहरू तिमीसँगै रमाएका ती पलहरू कहिले हामी कफी खान्थ्यौ नि है अझै भन्थ्यौ तिमी जुटो खाए त प्रेम अझै प्रगाढ हुन्छ तिमीले एक चुस्की लेखेको त्यो कफी अनि बल्ल मैले लिने गर्थे अनि तिमी पनि त्यस्तै गर्ने गर्थ्यौ हो हामीलाई दिन प्रतिदिन यस्तै यस्तै भइरहन्थ्यो हामी भेट्थ्यौँ हाँस्थ्यौँ खेल्थ्यौँ जिन्दगीका सहयात्रा कसरी काट्ने कुराकानी गर्थ्यौँ र जीवनमा अझै सहज कसरी बनाउने र जीवनभर कसरी सँगै हुने भन्थ्यौँ तिमी र म हो अझै याद छ मलाई तिमीले म त तिमी बिना टाढा बस्नै सक्दिन तिम्रा ती याद मन भरिरहन्छन् यदि तिमी टाढा भयो भने सक्दिन म प्रिय भन्थ्यौ म पनि त्यस्तै भन्थे हाम्रो जीवन यस्तै गरी चलिरह्यो हामी हाँसी खुसी थियौँ तर जीवनको यात्रामा खै त्यस्तो कि ठुलो चट्याङ आइपरेको नि हामीमा फाटो आयो हामी एकअर्कासँग सँगै हुन सकेनौ खै तिमीलाई कसले के बिगार्यो प्रिय म त तिमीलाई सधैँ माया गरिरहन्थे तर तिमीले कसको कुरो सुन्यौ त्यसका लागि म खै म केही सोध्नै सक्दिनँ जीवनका केही पलहरूमा पनि म सोध्नै सक्दिनँ प्रिय हौ के कारणले तिमीले मलाई छोडिगयौ हो ती यात्राहरू सहज बनाउने प्रयासमा अगाडि बढिरहेको छु हो प्रिय बिर्सिएर तिम्रा ती यादहरू अगाडि बढ्न खोज्दैछु तर मनले मागेको छैन तिमीलाई छोड्न अझै पनि मानेको छैन प्रिय तिमीलाई टाढा देख्नका लागि प्रिय

भेटेर जान्छन्, सपनीमा आई मुटु रेटेर जान्छन्, सपनीमा आई मुटु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर

नर्सरी माया दिन सक्छु। रमेश, तिमीले मलाई जित्यौ, अझै भन तिम्रो प्रेमले मलाई जित्यौ। सक्दिन तिमीबाट टाढा हुन, तिमीलाई म सागर भन्दा बढी माया दिन्छु, सागर सरी नै माया दिन्छु। रमेश,

हो सागर सरी अब तिमीलाई चोखो माया दिउला, जीवनको यात्रा अझै मिठो गराउला, अनि सँगै हिँडौला है रमेश। मनभरिको आँसु र खुसीको आँसु पहलाउँदै म पनि भने, हुन्छ नि प्रिय, किन यसरी मलाई तिमीले तर्पाएको? म त रिसाइ पो दिन्छु त अनि तिमीले मेरो प्रेमको परीक्षा लिने, किन तिमीलाई मेरो प्रेमप्रति त्यस्तो, तिमीलाई के लाग्यो कहाँनिर म चुकेको थिएँ र तिमीले मलाई परीक्षा लियो प्रिय? भन्दै थिएन नि होइन प्रिय, त्यस्तो हुँदै होइन, तर त्यति धेरै माया गर्ने मान्छे म थोरै टाढा दूरी अलि पर जाँदा तिमीलाई कस्तो

जीवनमा सफलताका लागि गर्ने अब यस्ता यस्ता कामहरू गरौं, अध्ययनलाई यसरी अगाडि बढाउँ, यस्तै यस्तै हाम्रा कुराकानीहरू जीवनका एउटा प्रोफेसनल कुराकानी भइरहेको बेलामा सुन्दरले पिच्छेबाट मलाई साइडमा राखेर कबाबको हड्डी जस्तै बनाइरहेको छ होइन, आफूहरू जीवनयापनका कुरा गरिरहेछन् अनि मलाई चाहिँ एक्लै बनाएका छन् होइन, त्यस्तो होइन सुन्दर, तपाईँ त हाम्रो साथी होस्, तैँले कति साथ दिएको छ जीवनमा, फेरि पनि दुवैजनाले आँसु जाने होइन नि फेरि, सुन्दरको जवाफ दियो र यतिकैमा उसले मिठो आवाज र मिठो स्वरसँगै भनिदियो, अब त्यहाँ अरू केही थाहा छैन मलाई है, त चाहिँ उसको कृष्ण भन्ने अनि रमिलालाई राधा बनाएर राख्ने, त्यहाँ फेरि भोलि रुँदै मसँग आउने होइन, अब राधा कृष्ण भएर बस्नुपर्छ तिम्रो दुइटा, यस्तै कुराहरू मिठो आवाजमा भन्दै थियो र हामी दुइटा मुसुमुसु हाल्छ।

0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855509934।
3: ओहो ला
4: ल ल ल ल मरिङ के हो
3: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: नमस्ते डाक्टर साहब।
9: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
9: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक

0: ले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
5: देख्नु भएन, औषधी हालेको।
4: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
4: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
5: हजुर,
4: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934।
7: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
8: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
7: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
8: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
10: बिनिसरा मसनाङ्गी गाइडको भन्दा 10 सिटोजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
11: राजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हानी, यहाँबाट झस्का हानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
6: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
12: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9855079934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855509934।

0: खुलदुली.com म डाक्टर खेम कार्कीको साथ खुलदुली.com म डाक्टर खेम कार्कीको साथ हरेक दिन बेलुकी 9 बजे
1: नमस्कार. हामी सदाझै आज पनि नयाँ फरक विषयमा चाहिँ हामी थप अर्को एपिसोडमा कुरा गर्नका लागि हामी खुलदुलीको श्रृंखलामा छौं. यो हाम्रो खुलदुली.com चाहिँ हामीले रेडियो अडियो लगायत देशभरिबाट चाहिँ हामीले 100 भन्दा बढी रेडियो एफएम स्टेशनहरूबाट सुन्न पनि सक्छौ र साथमा हामी चाहिँ फर्सी नेटवर्कबाट पनि सुन्न र हेर्न दुवै सक्छौ. यदि हाम्रो कुराहरू तपाईँहरूलाई राम्रो लाग्छ भने सुनिदिनुहोस्, आफ्ना प्रियजन साथीभाइ इष्टमित्रहरूलाई सेयर गरिदिनुहोस्. यदि हामीमा केही कमी कमजोरी छन्, हामीले सुधार्नुपर्ने केही कुराहरू छन् भने हामीलाई कमेन्ट मार्फत अथवा हामीले हाम्रा इमेल वेबसाइट मार्फत पनि हामीलाई फिडब्याक छोड्न सक्नुहुनेछ. हामी सुध्रिनका लागि रेडी छौं. आज त्यस सदाझै हामी खुलदुली.com को सेरोफेरोमा हामी आज जेन्डरको आस्पेक्टबाट हामी थोरै कुराकानी छलफल गर्न जाँदैछौ. म पवित्र भट्टराई.
2: नमस्कार यहाँहरू सबैजनालाई. यहाँले सुनिसक्नुभयो हामी आज फेरि यो श्रृंखलाको अर्को अङ्कमा कुरा गर्दैछौ. म अजित आचार्य र मसँगै हुनुहुन्छ हाम्रो पवित्रा भट्टराई. हामी यहाँहरूका धेरै विषयका खुलदुलीहरू यौन प्रजनन स्वास्थ्य सँगसँगै योसँग जोडिएका हाम्रा सामाजिक पारिवारिक जीवनका विविध विषयहरू हामी खालि यौन र प्रजननका मात्रै पनि कुरा गर्दैनौ. सामान्य स्वास्थ्यका कुराहरू, हाम्रो परिवार कसरी सुखी कसरी खुसी रहने, हाम्रा व्यवहारहरू हाम्रा सोचहरू हामीले कसरी सकारात्मक बनाउने भन्ने विषयमा चाहिँ हामी छलफल गर्ने प्रयासमा छौं. यही सन्दर्भमा आज हामी लैंगिकता भन्ने विषय, यो भनेको खास गरी महिला र पुरूष प्रति समाजको हेराई बुझाई दृष्टिकोण के कस्तो छ त र यसमा हामीले कस्तो मान्यताहरू बनाउनु पर्छ, तपाईँ हामीले भएका लैंगिक सवालका विषयहरू के कस्ता छन् अर्थात् महिला र पुरूष बीचका भिन्नताहरू अथवा मान्यताहरू, यसबाट तपाईँ हाम्रा जीवनमा आएका समस्याहरू अप्ठ्याराहरू के कस्ता छन् भन्ने विषयमा कुरा गर्न जाँदैछौ. यही सेरोफेरोमा रहेर आजको विषयवस्तुलाई सुरु गरौं. पवित्र हुँदैन?
1: हुन्छ सर, हुन्छ. किन
2: विषयवस्तु कसरी सुरु गरौं भने हामीले खास गरी चाहिँ अहिलेको पछिल्लो समय तपाईँ किशोर किशोरी भाइ बहिनीहरूसँग काम गरिराख्नु भएको छ, उहाँहरू सँगसँगै तपाईँहरू हिँडिराख्नु भएको छ, उहाँहरूसँग काम गरिराख्नु भएको छ. अहिलेको हाम्रो पछिल्लो पुस्ताको भाइ बहिनीहरूमा यो चाहिँ महिला र पुरूषप्रतिको बुझाइ अथवा छोरा मान्छे छोरी

0: सङ्ख्यकहरूको साथीहरूको जमातहरू पनि त्यत्तिकै बढ्दो छ, आफूले आफूलाई डिक्लेयर गर्दै हुनुहुन्छ म के हो म को हुँ भन्ने कुराको आइडेन्टिफिकेसन गर्दै हुनुहुन्छ, एकदमै राम्रो पर्सपेक्टिभ हो किनभने आफूले आफूलाई पहिचान गर्नु त जरुरी छ नि त होइन। त्यही भएर अहिले चाहिँ आफूले आफूलाई पहिचान गर्न केही हदसम्म चाहिँ सबै व्यक्तिहरू सम्पूर्ण मानव जातिहरू चाहिँ सक्षम हुँदै हुनुहुन्छ म को हुँ किन हुँ भन्ने कुरा, किनभने हामीलाई जन्मजात चाहिँ जन्मिँदाखेरि अथवा गर्भमा आइसकेर जन्मेको दिनदेखि चाहिँ हाम्रो हाम्रो इनबिटेन लेगको बीचमा के छ लिङ्ग छ कि योनि छ कि यसको आधारमा चाहिँ हामीलाई छोरा अथवा छोरी भनेर चाहिँ चिनाइन्छ होइन, अथवा इन्टरसेक्सको हिसाबले आयो भने के हो भन्ने कुराहरू चाहिँ त्यसरी चाहिँ आइरहेको छ। आफूले एडप्टेसन गर्दै जाँदाखेरि चाहिँ मलाई मेरो मसँग योनि हुँदैमा म छोरी मान्छे भनेर आफूले आफूलाई स्वीकार गर्नुपर्छ जरुरी छैन नि त, मलाई आफ्नो जेन्डर आइडेन्टिफिकेसन चाहिँ मैले आफ्नो जे पनि दिन सक्छु एज पर माई इन्टेन्सन होइन, अथवा मेरो के हो म के महसुस गर्छु भन्ने कुराहरू भयो। यसो भन्दैमा हामीले बायोलोजिकल कुरालाई त फेरि बिर्सिनु पनि भएन, अलिकति छोराछोरी हुनु बित्तिकै चाहिँ के छ भन्दाखेरि बायोलोजिकल कुराको मात्रै जोड्दाखेरि चाहिँ छोरी भएर जन्मिसकेपछि चाहिँ घरआइसी काममा लाग्नुपर्ने अथवा घरकै कुराहरूमा इनरोल हुनुपर्ने पहिला पहिलाका आमाहरूको त्यो खालको बाध्यता थियो, अनि पुरुषहरू हुनु बित्तिकै चाहिँ आर्थिक हिसाबले सम्पन्न हुने अथवा कमाउन जाने छोराछोरीको जिम्मेवारी बोक्ने भन्ने हुन्थ्यो, छोरा मान्छे चाहिँ बाहिरको काम र छोरी मान्छेहरू भित्रको गर्ने थियो। अब अहिले कालान्तरमा चाहिँ हामी सबैले सबै खालको रोलहरू प्ले गरिरहेको हुन्छौँ, जस्तै अब छोरी मान्छेले पनि स्कुलदेखि कलेजसम्मको लाइफ पनि बिताइराख्नुपर्छ, घरदेखिको अफिससम्मको जीवनहरू पनि बिताइराख्नु भएको छ। पहिला पुरुषहरूले मात्र गर्नुहुन्थ्यो भने अहिले दुवैजनाले बराबरी गर्नुहुन्छ होइन, अनि अहिले चाहिँ हाम्रो यो जेनेरेसन भनौँ न यो युगको 21st सेन्चुरीको मान्छेलाई त्यो नगरिकन सुख पनि छैन, किनभने हामीलाई त 101 टप हुनु छ, म अरूभन्दा उत्कृष्ट हुनु छ अथवा म ऊ जत्तिकै उत्कृष्ट हुन चाहन्छु भन्ने खालको होडबाजी त छ नि त हामीभित्र, र त्यो हुनु स्वाभाविक पनि हो र मानवको एउटा भनौँ न कौतूहलता होइन, आफूले आफूलाई पहिचान गर्ने बुझ्ने मौका पनि हो। यस्तो गर्दै जाँदाखेरि चाहिँ अझै पनि हामी छोरी मान्छेहरूको पर्सपेक्टिभबाट कुरा गर्ने हो भने चाहिँ अलिक च्यालेन्ज छ, छोरी हुने बित्तिकै तिमी लजाउनुपर्छ, बस्दाखेरि एकदमै संवेदनशील भएर बस्नुपर्छ, बोल्दाखेरि छुट्टै बोल्नुपर्छ, इष्टमित्र नातागोताहरूसँग छुट्टै खालका व्यवहारहरू एकदम तिमी संयमित हुनुपर्छ भनेर सिकाइन्छ, तर त्यही कुरा छोराहरूलाई सिकाइन्न।
1: छोरी तिमी यसमा मैले अलिकति तपाईँलाई बल्ल बल्दै रोके है, जस्तो मेरो समय र तपाईँको समयकोमा ग्याप छ होइन, म हुर्केको समय मैले कलेज पढ्दाका दिनहरू र तपाईँहरूले कलेज पढ्दाका दिनहरू फरक छन् होइन। मैले कलेज पढ्दाका दिनसम्ममा चाहिँ के थियो भने हामीले कलेज पढ्ने समयसम्ममा हामी थोरै साथीहरू मात्रै थियौँ जो चाहिँ महिला र केटा र केटीहरू सँगसँगै एउटै ग्रुप भएर चिया खान जाने हाम्रो एउटा सानो ग्रुप मात्रै थियो, नभए अधिकांश चाहिँ केटीहरूको छुट्टै समूह हुने केटाहरूको छुट्टै समूह हुने त्यो चलनहरू थियो, हामी त्यस्तोबाट हुर्केर आयौं र केटाहरूलाई केटीहरूसँग सँगै हिँडेको देख्दाखेरि अलिकति क्वेसन गर्ने होइन, यो केटी केटासँग हिँडेछ अथवा यो केटा केटीसँग हिँडेछ भन्ने हिसाबले हेरिन्थ्यो। तर अहिले पछिल्लो समय मैले देख्दाखेरि चाहिँ त्यस्तो चाहिँ छैन होला भन्ने लाग्छ, अहिलेको केटाकेटीहरूले त्यसरी लिनुहुन्न होला होइन, किनभने साथीको हिसाबले लिनुहुन्छ केटा होस् कि केटी होस् होइन, अहिलेको अभ्यास चाहिँ त्यस्तो देख्छु मैले।
0: एकदम सर तपाईँले भनेको एकदमै ठिक कुरा हो, म आफ्नै पनि कुरा गर्दाखेरि मेरो 99% चाहिँ पुरुष साथीहरू हुनुहुन्छ, किनभने मलाई उहाँहरूसँग बोल्न कुरा गर्न कम्फर्टेबल फिल गर्छु, यसको मतलब मैले फिमेलसँग गर्दिनँ भन्न खोजेको छैन, मेरो उहाँहरू पनि उत्तिकै साथी हुनुहुन्छ, तर मैले मेरो मोर स्पेस चाहिँ नि मैले उहाँहरूसँग बिताउँदाखेरि धेरै उ गर्छौँ, हामी कलेजमै पनि केटाकेटीसँगै बसेर हामी चिया खान्छौँ, यसको मतलब ऊ मेरो हुन्छ नि जीवन बिताउने साथी अथवा मेरो प्रेमी नै हुनुपर्छ भन्ने जरुरी छैन कि, हामी एज अ फ्रेन्ड पनि गेट टुगेदर गर्न सक्छौँ। अर्बन सेटिङ यो सहरी क्षेत्रहरूमा चाहिँ तपाईँले भनेको जस्तै एकदमै सहज रूपमा चाहिँ छोराछोरी एकदम साथी बनाउने एकले अर्कालाई वी क्यान डु है, तर अझै पनि गाउँ समाजको परिवेशमा म भर्खरै पनि हाम्रो देशभरि एउटा अनुसन्धानको क्रममा जाने क्रममा गाउँ सेटिङमा अझै पनि ती कुराहरू चाहिँ परिवर्तन भइसकेको छैन। इफ म अहिले यहाँ सहरको ठाउँमा मेरै घरमै हुन्थ्यो भने मेरो घर त यहीँ नजिकै हो नि त होइन, मेरै गाउँमा पनि अहिले मैले पुरुष साथीसँग गाउँ गएँ भने घर गएँ भने मलाई के सोध्छन् भन्दाखेरि उसँग नाम जोडेर होइन अथवा यौनिक साथीको भनौँ न यौनका साथी जस्तो गरेर बुझ्ने बुझाइहरू छ, अझै पनि छ सर, किनभने छोरी मान्छेहरूलाई अहिले पनि तिमी साथी बनाउँदाखेरि भन्ने खालको चाहिँ त्यो छ, अनि जुन चाहिँ गाउँघरको परिवेशमा चाहिँ अझै ती खालका कुराहरू चाहिँ परिवर्तन भइसकेको छैन, तर पनि यसो भन्दै गर्दाखेरि पहिलाका आमाहरूले दिदीहरूले जस्तो चाहिँ समस्याहरू झेल्नु पर्दैन अहिलेको जेनेरेसनलाई, अहिले अलिअलि भए पनि पचाइदिन्छन् साथीहरू भयो नि तर

0: पनि गाउँ सेटिङमा अलिकत अझै केटा र केटीको मित्रता चाहिँ स्वीकार्य भइसकेको छैन तर हाम्रो सहरी क्षेत्रहरूमा कलेजहरूमा होइन यस्तो ठाउँमा चाहिँ भइसक्यो. मेलको फिमेल पनि साथी हुनसक्छ, फिमेलको मेल पनि हुनसक्छ, अथवा लैङ्गिक तथा अल्पसंख्यक साथीहरू पनि बन्न सक्छ.
1: उसको यौनिक पहिचान जेसुकै होस् है, त्यो चाहिँ एक आपसमा चाहिँ साथी हुन सक्छ भन्ने चाहिँ सहरमा बिस्तारै त्यो स्थापित हुँदै गएको छ भने ग्रामीण क्षेत्रतिर अझै अझै चाहिँ कमै छ है. अब यसमा जस्तो घर परिवारभित्रैबाट हामी कुराकानी सुरु गरौँ. घर परिवारमा अझै पनि मैले के देख्छु भने मेरो साथी सर्कल अथवा मेरो परिवार इष्टमित्रकोमा अझै पनि छोरा र छोरी बीचमा अझै पनि परिवारमा भन्दा चाहिँ उहाँहरूले मुखले छोराछोरी समान हो भनिराख्नुहुन्छ तर पनि उहाँहरूले चाहिँ त्यो समानता अथवा चाहिँ समान हो बराबर हो भन्ने कुरालाई पूर्ण रूपमा अझै पनि स्वीकार्न नसकेको अवस्था देख्छु मैले होइन. जस्तो घर परिवारभित्रको बच्चाहरू हुर्किँदै गर्दा देखेको कुराहरूबाट तपाईँले चाहिँ यसमा तपाईँको आफ्नो देखाइ बुझाइ कस्तो छ भन्नु त, अनि म पनि मेरा कुराहरू केही कुराहरू राख्छु.
0: एकदमै बिल्कुलै सम्मान छैन, अहिले पनि छोरा र छोरीलाई गरिने व्यवहारहरू बिल्कुलै फरक छन्. एउटा त सेफ्टीको हिसाबले कुरा गरौँ, मेल र फिमेल, फिमेललाई पनि हामीले विगतका श्रृङ्खलाहरूमा पनि कुरा गर्यौँ, मेलहरू पनि कति कुराहरूमा भिक्टिम हुन्छ भनेर. तिमी पनि सुरक्षित हुनुपर्छ है भनेर घरबाट निस्किने क्रममा भाइ अथवा बहिनी पुरुषहरूलाई चाहिँ खासै सिकाउने गरिँदैन. आज पनि त्यही प्यारेन्ट्सहरूले, त्यही अभिभावकहरूले, अझ समाजका जल्दा बल्दा मान्छेले पनि आफ्ना छोराहरूलाई चाहिँ तिमी पनि सुरक्षित भएर हिँड्नुपर्छ, कहाँ जाने समयमा आइपुग, अथवा गलत साथीको सङ्गत नगर है भन्ने खालको सिकाइ छैन अहिले पनि, बिल्कुलै छैन. अर्को खालको छोरी चाहिँ ठक्क बिहान कहीँ जानुपर्ने, स्कुल जानुपर्ने, अथवा कुनै अफिस जानुपर्ने, कलेज जानुपर्ने भएको पनि उसलाई चाहिँ जानुभन्दा अगाडि नै तिमी ल समयमा आउने है घर, उसको फर्स्टमा तिमी दिनभरि आनन्दले गर सिक होइन कि तिमी समयमा घर
1: आऊ,
0: घरको यहाँ यो काम छ है यो पनि सघाउनु पर्छ होइन. उसले घरदेखि काम सकेर जान्छ र पनि उसलाई बाहिर गएर टाइममा आइपुग्नुपर्छ. अनि अर्को भनेको ए दायाँ माया लाग्ने होइन है भन्ने खालको त्यस्तो खालको व्यवहारहरू छ. सुरक्षित भएर हिँड है भन्ने होइन कि ल है त्यहाँ खत्तम होला बिग्रेला भन्ने खालको चाहिँ अभिभावकहरूको त्यस्तो खालको गाइडेन्स हुन्छ होइन. अनि त्यही अर्को कुरा चाहिँ तिमी सुरक्षित भएर है हिँड है भनेर छोरीहरूलाई भनिहालेको खण्डमा पुरुषलाई तिमीले अरूका छोरीहरूलाई चाहिँ सुरक्षित बनाउनु पर्छ है, तिमी पनि फस्न सक्छौ है भन्ने सिकाइ चाहिँ छँदै छैनन्. यसो भन्दैमा मैले फेरि यहाँ कतिजना साथीहरूलाई के लाग्न सक्छ, हाम्रा दर्शकहरूलाई के लाग्न सक्छ, अडियन्सहरूलाई के लाग्न सक्छ भन्दाखेरि यो केटी त केटा र केटीको सबै कुराको चाहिँ विरोधी रहेछ भन्ने पनि हुनसक्छ. तर मैले यो पर्सपेक्टिभबाट होइन कि केटाको पनि सुरक्षाको लागि चाहिँ अब हाम्रो अभिभावक इष्टमित्रहरूले सोच्नुपर्ने दिन आएको छ है. फिमेल मात्र भिक्टिम हुँदैनन्, मेलहरू पनि कुनै न कुनै
1: यौन दुर्व्यवहार के अरे लैङ्गिक विभेदमा अथवा लैङ्गिक दुर्व्यवहारकोमा केटाहरू पनि पर्न सक्छन्. त्यसकारण चाहिँ केटा होस् अथवा केटी होस् अथवा चाहिँ आफूलाई चाहिँ केटा र केटी भन्दा फरक युनिक पहिचान बनाउने साथीहरू होस्, सबैलाई चाहिँ आफ्नो पहिचान अथवा आफू सुरक्षित हुने र आफूले अरूलाई सुरक्षित व्यवहार गर्नुपर्छ भन्ने कुरा सिकाउन चाहिँ जरुरी छ.
0: अभिभावकबाट त्यो काम जबसम्म हुँदैन तबसम्म हामीले हाम्रा छोरी न छोरा दुवैलाई सुरक्षाको घेरामा ल्याउन सक्दैनौँ. यदि सुरक्षाको घेरामा ल्याउने हो भने तपाईँ हामी इन्डिभिजुअल हामी एकअर्काको चाहिँ व्यवहारहरू सुध्रिनु र हामीले गर्ने व्यवहार लैङ्गिक व्यवहारलाई बराबरी बनाउनलाई चाहिँ हामीले घरैबाट पुरुष र महिला दुइटै साथीहरूलाई चाहिँ हामीले इक्वल्ली चाहिँ बुझाउनका लागि चाहिँ तिमी सुरक्षित हुनुपर्छ है भन्दै गर्दाखेरि तिमीले सुरक्षा दिनुपर्छ है भन्ने पनि सिकाउनु पर्यो. एट द सेम टाइम कतिवटा फिमेलहरू त लिडरसिप गर्ने क्यापेसिटी भएका हुन्छन् नि त उनीहरूलाई ल है तिमीले पनि अरू पुरुषहरू पनि भिक्टिममा भइरहेका हुन सक्छन्, दुर्व्यवहारमा परेका हुन सक्छन्, अथवा अन्य कुनै खालका व्यवहारहरूमा परेका हुन सक्छन् होइन. त्योबाट तिमीले पुरुष साथीलाई पनि बचाउन सक्छौ है भन्ने खालको चाहिँ कन्सेप्ट आइसकेको छैन.
1: त्यो चिज चाहिँ परिवारभित्रैबाट आउनु पर्यो. भनेपछि तपाईँले भन्नुभएको आधारमा हामीले चाहिँ के भन्न सक्छौ भन्दाखेरि जुन लैङ्गिकताको सवाल छ यसमा चाहिँ अब अभियन्ता थुप्रै यसमा चाहिँ काम गरिसक्नु भएको छ, अभियन्ताहरू थुप्रै छौँ तपाईँ हामी पनि कुनै न कुनै रूपमा लैङ्गिक विभेद हुन हुँदैन, महिला र पुरुष समान हो, समाजमा परिवारभित्र महिला र पुरुषको बराबर दायित्व छ भन्ने कुरा नै वकालत गर्दै आइराखेका छौँ होइन. र यो चिजलाई अब सरकारको कार्यक्रमहरूमा, नीति कार्यक्रमहरूमा योजनाहरूमा कानुनहरूमा सबैतिर यो चिजलाई चाहिँ सुरक्षा गरिएको छ, होइन जेन्डर डिस्क्रिमिनेसन हुन हुँदैन भन्छौँ, लैङ्गिक विभेद कहीँ पनि हुन हुँदैन भनिराखेका छौँ, होइन त्यो अनुसारको चाहिँ ऐन कानुनहरू पनि सबै छन्, र पनि परिवार चाहिँ सबैभन्दा पहिला चाहिँ यसलाई सुल्ट्याउँदै जाने अथवा यसलाई चाहिँ समान व्यवहार गराउने ठाउँ भनेको त परिवारै रहेछ होइन त। त्यसो भने परिवारभित्रैबाट चाहिँ यो चिजलाई स्वीकार गर्न सकियो भने होइन लैङ्गिक विभेद पुरुष होस् महिला होस् छोरा होस् छोरी होस् अथवा चाहिँ भिन्न यौनिक पहिचानको होस् होइन ऊ व्यक्ति हो भन्ने कुरा मान्न सकियो भने हामीले अहिलेसम्म भएका गरेका लैङ्गिक विभेद अथवा लैङ्गिकताका कुराहरू सबै समाधान भएर जान्छन्। जबसम्म हामीले हरेक व्यक्तिलाई व्यक्ति मान्दैनौँ नि, जस्तो मैले चाहिँ तपाईँलाई एकजना व्यक्ति नमानिकन चाहिँ पवित्रा केटी हो छोरी हो भने अथवा चाहिँ तपाईँले मलाई चाहिँ उहाँ चाहिँ पुरुष हो छोरा मान्छे हो भन्ने आँखाले हेर्नुभयो हेर्दासम्म चाहिँ यो लैङ्गिकताको कुरा त टुङ्गिने भएन होइन। मैले तपाईँलाई एकजना व्यक्ति हो तपाईँले मलाई चाहिँ एकजना व्यक्ति हो भन्नुभयो भने चाहिँ फेरि व्यक्ति जो उसको लैङ्गिक पहिचान जसको व्यक्ति होइन, किन व्यक्ति भइसके पछाडि उसको आफ्नो चाहिँ एउटा पहिचानको कुरा उसको दक्षताको कुरा उसको आफ्नो चाहिँ क्षमताको कुरा होइन, हामी पहिचान जो भन्छौँ नि स्वतन्त्र व्यक्तिको पहिचान चाहिँ उसले स्थापित गर्न सक्ने भयो
0: होइन। भनेपछि महिला र पुरुष भनेर हामीले एकअर्कालाई चिन्यो भने चाहिँ हाम्रो परिचय र सिकाइ चाहिँ त्यही अन्त्य हुन्छ,
1: त्यहीँबाट चाहिँ
0: स्टप हुन्छ है। अनि तपाईँ व्यक्ति हो म व्यक्ति हो भनेपछि तपाईँसँग फरक क्षमताहरू हुन सक्छन् मसँग फरक क्षमताहरू हुन सक्छन् किनभने तपाईँ र म त एउटै उसले होइन हाम्रो हातको औँला पनि त फरक फरक
1: छ।
0: त्यसैले हाम्रो सिकाइको पहिलो जग भनेकै घर हो क्या, सिकाइको पहिलो जग है, जहाँ हामीले घरमा वातावरण राम्रो खालको सृजना गर्यौं, त्यहाँनिर एकअर्कालाई सम्मान गर्ने होइन अब कसैको दुखाइ पनि आफ्नो अनुभूति गर्ने भन्ने हुन्छ नि त। मान्छेहरूले आजभोलि अधिकांश मान्छेहरूले सहानुभूति देखाउँछन् के ए बिचरा त्यो त यस्तो भएछ भन्छ, तर त्यही मान्छेको पछि गएर त्यो त खत्तम छ नि त्यो यस्तो छ नि भन्ने खालको हाम्रो चाहिँ कन्सेप्ट छ। भनेपछि हामीले त्यसरी कुरा गर्यौँ घरमा भने त्यो बच्चाले के सिक्ने भयो, आफूभन्दा हामीले जहाँ सिकाउनु पर्ने हो बेस हो नि त हाम्रो फाउन्डेसन हो नि त घर हो नि त, घर चाहिँ सिकाएको जग हो नि त, त्यो खालको वातावरण छ भने पक्कै पनि त्यो बालक अथवा बालिका महिला अथवा पुरुष चाहिँ नि एकदम फरक ढङ्गले चाहिँ उनीहरू प्रस्तुत हुन्छन्। जसको घरमा चाहिँ है हामी बराबरी हौ व्यक्ति हौ होइन, अनि तिमीले अरूलाई आफ्नो अधिकारको प्रयोग गर्दै गर्दाखेरि अरूको अधिकारको नि हनन हुन नदेऊ है, होइन तिमी आफूले बोलेका कुराहरूले अरूलाई हट नगर है भनेर सिकाउन थाल्यौं भने अथवा अरू अन्य कुराहरू पनि हामीले त्यसरी चाहिँ क्या न्युट्रल वेमा भनौँ न मध्यस्थकर्ताको बीच भएर बसेर कुरा गर्यौं भने चाहिँ हाम्रा छोराछोरी हाम्रा आमा बुवा अभिभावक हर कसैलाई चाहिँ हामी सुरक्षाको दायरामा ल्याउन सक्छौ
1: होइन।
0: अनि सिकाइको के भन्छ अरे सिकाइको पहिलो चरणलाई चाहिँ कसैलाई पनि व्यक्ति अथवा केही भन्नुभन्दा त्यो विषयहरूलाई चाहिँ होइन हामीले चाहिँ जेन्डरको आस्पेक्टबाट होइन कि एउटा व्यक्तिको बारेमा एउटा ह्युमन भएको मानवताको हिसाबले चाहिँ हामी कुरा गर्न सुरु गर्यौं भने चाहिँ हामीले यो महिला अथवा पुरुषमा हुने भेदभाव अथवा हेर्ने फरक दृष्टिकोणलाई चाहिँ परिवर्तन
1: गर्न सकिन्छ। मैले भर्खरै मात्रै दुई चार महिना अगाडि म चार पाँच दिन हस्पिटलको बसाइ बसेँ, त्यति बेला मैले अब्जर्भेसन गरेको अथवा मैले त्यति बेला देखेको एउटा चाहिँ अवस्था चाहिँ के छ भने हामी लैङ्गिकता अथवा छोरा र छोरीप्रतिको हाम्रो बुझाइ नै कस्तो देखियो भने अब त्यो चाहिँ म चाहिँ मेटर्निटी वार्डमा थिएँ, त्यो मेटर्निटी वार्डमा अब क्रमशः अब गर्भवती महिलाहरू आएर बस्नुहुन्छ बच्चाहरू जन्मिन्छन् होइन, कसैको चाहिँ सामान्य नर्मल डेलिभरी हुन्छ कसैको चाहिँ अब अपरेसन गरेर बच्चा जन्मिएको हुन्छ, अनि भेट्न आउनेहरूले उहाँहरूले भन्ने चाहिँ उहाँहरूको प्रस्तुति के भने जस्तो छोरा जन्मिया छ भने ए छोरा जन्मियो ल राम्रो हो कस्तो राम्रो भयो, अनि छोरी जन्मियो भने ठिकै छ नि त छोरी पनि छोरा नै हो, त्यहाँ फरक के मैले मान्छेहरूको प्रस्तुतिमा छोरी जन्मियो ठिकै छ अहिलेको समयमा छोरी पनि छोरा बराबरै हो भनेको छ, छोरा जन्मिनेको चाहिँ ओहो ल छोरा जन्मिएछ कस्तो राम्रो भयो भनेपछि क्या त्यो प्रस्तुतिमै कति धेरै भिन्नता छ कि। त्यस कारण चाहिँ यो लैङ्गिकताको कुराहरू हाम्रो पर्सेप्सन हाम्रो माइन्ड सेट अथवा हाम्रो विचारबाटै परिवर्तन भएर आउन बाँकी नै छ, अझै पनि हामी कहाँ चाहिँ त्यो भिन्नता चाहिँ मैले अनुभव गरेँ
0: है।
1: अब तपाईँलाई मैले एउटा के अनुरोध गर्छु भने पवित्राजी, तपाईँ छोरी भएको कारणले होइन तपाईँ घर परिवारबाट जुन हिसाबले अब यति बाहिर निस्केर बोल्न सक्नु भएको छ, एउटा अभियन्ता भएर काम गर्नु भएको छ, घरबाट बाहिर निस्केर काम गर्न सक्नु भएको छ, तपाईँले आफू हुर्किँदै गर्दाखेरि कस्ता कस्ता किसिमका चाहिँ लैङ्गिक विभेदका कुराहरू सामना गर्नु पर्यो होइन, त्यो कुराहरू केही कुराहरू तपाईँले राख्नु भयो भने हाम्रो यो सुन्ने साथीहरूलाई पनि त्यसबाट चाहिँ त्यसमा सुधार गरेर जानको लागि केही सहयोग हुने खालको हो।
0: छोराछोरी भन्नु बित्तिकै सर म चाहिँ अब गाउँमै जन्मिए होइन, अलि माथि विकट ठाउँमै जन्मिएको मान्छे हुँ, अनि हुर्किने क्रममा छोराछोरी सँगसँगै अनि हामी पाँचजना छोराछोरी है, पाँचजना छोराछोरीमा अब दिदीको सानैमा बाल विवाह भइसकेको थियो, जतिखेर त्यतिखेर त बाल विवाह भनेको के थाहा थियो र हामीलाई, तर जब मैले सिक्ने क्रममा चाहिँ बाल विवाह भनेको मेरो दिदीको चाहिँ बाल विवाह बारेछ भन्ने कुरा चाहिँ मैले थाहा पाएँ, तर ठुलो भइसकेको थियो त्यतिखेर, दिदीको बच्चा पनि भइसकेको थियो, अनि अब हामी त चारजना रह्यौँ, तिनजना दाजुभाइ म होइन, अनि मेरो काम भनेको चाहिँ भाँडा माझ्नुपर्ने, लुगा धुनुपर्ने, कामबाट के घरबाट सबै काम गर्नुपर्ने, अनि बल्ल बाँकी रहेको समय स्कुल जानुपर्ने होइन, अथवा मैले खेल्न पनि मेरो सबै काम सकिसकेपछि खेल्न जानु पर्छ क्या, त्यसकै प्रश्न त्यसको मतलब दाई भाइले काम गर्दैन थिए होइन कि, काम उनीहरूले थोरै गरे पुग्थ्यो, मैले चाहिँ सबै काम सकाइसकेपछि बल्ल खेल्ने अवसरहरू पाउँथे, तर म सानैदेखि अति ज्यादा थिएँ, खेल्न पनि पर्ने, सिक्नु पनि पर्ने होइन, अनि अलिकता ओपनै त्यस्तै थियो, अनि सानैबाट चाहिँ म के भन्थ्यो भन्दा हाम्रो छोरी मान्छे भएपछि त भाँडा माझ्नुपर्छ यस्तो भन्ने हुन्थ्यो क्या, अनि कहाँ छोरा मान्छे खानु पर्दैन भने म अलिक छुच्चिँदै सानैदेखि त्यस्तो गर्दै गर्दै गएँ, अनि जब आफूले आफूलाई काम गर्ने क्रममा सिक्दै जाने क्रममा चाहिँ मैले छ सात पढ्दाखेरि छ कक्षा पढ्दाखेरि होला मैले कुनै एउटा एफएम स्टेसनमा चाहिँ गएर सेनिटेसन हाइजिनको कुरा गर्दाखेरि अब घरमा त छोराछोरी मेरो घरको फ्यामिली चाहिँ मिडियामा आएर बोल्दैछ भने चाहिँ कस्तो ह्याप्पी हुन्छ नि त फ्यामिलीहरूलाई होइन, त्यति बेला त अहिले त के छ र मिडिया भनेर जे पनि सजिलै पहुँच छ, त्यतिखेर चाहिँ थिएर अनि अब मेरो घरमा फ्यामिलीहरू रिसाउनु भयो क्या, किनभने मैले सेनिटेसनको कुरा गरेँ, मेन्सुरेसनको कुरा गरेँ, सरसफाइका कुरा गरेँ, त्यो कुराहरू पचेन, आज पनि हाम्रो कतिवटा अडियन्सहरूलाई सुन्दै हुनुहुन्छ होला यो कुराहरू सायद नपच्न पनि सक्छ,
1: कतिजनालाई नपच्न नै सक्छ,
0: उहाँको के अरे व्यक्तिगत कुरा हो, उहाँले लिनुहुन्छ भन्ने कुरा, तर त्यतिखेरदेखि फाइट गरेँ, अनि होइन अब त सिक्नु पर्ने रहेछ, सिकाउनु पर्ने रहेछ, होइन म त आई क्यान डु भने, त्यसपछि मैले चाहिँ बाल क्लब हुँदै होइन आफूमा सिकाएको खाडलहरू त्यति नै ठुलो बनाउँदै बनाउँदै होइन खन्दै खन्दै जाँदाखेरि चाहिँ म आज यतिको बोल्न सक्ने भएँ, यसमा फेरि यसो भन्दै गर्दाखेरि चाहिँ मेरो आमाले मेरो बुवाले दिनुभएको योगदान, मेरो दाइले दिनुभएको योगदान, मेरो दिदीले भाइले गर्नुभएको योगदान त कम त थिएन नि त, उहाँहरूले एट द सेम टाइम मलाई किनभने छोरी भएर त्यो प्रोटेक्ट गर्नुभयो, म सँगसँगै फाइट गर्दै अगाडि बढे, होइन आई हेभ टु स्पिक आउट, मैले बोलिनँ भने कसले बोल्ने, त्यस्तोबाट सुरु गर्दै गर्दै गए, अनि आज पनि हुन्छ, म आज त उमेरकै भइसकेँ नि त, आज पनि मलाई घरबाट जाने बेलामा छोरी कतिखेर आउने भने तिमी सुरक्षित भएर आउने यस्तो होइन क्या, कतिखेर आउने
1: भन्ने कुरा,
0: ल अलिकति ध्यान दिएर टाइममा आउने है भन्ने हुन्छ क्या कुरा, मैले काम गर्दैछु अथवा यो काममा गएको हो भन्ने खालको उहाँहरूलाई सेक्युरिटी छैन क्या, किनभने हाम्रो समाज परिवेश होइन, हामी म राम्रै मान्छेको सङ्गत गर्दाखेरि पनि त कहिलेकाहीँ म गलत मान्छेहरूसँग भेट भएको हुनसक्छ, त्यस्तो खालको पर्सपेक्टिभबाट कुरा गर्दाखेरि चाहिँ मलाई चाहिँ मेरो फ्यामिलीले नै सपोर्ट गर्नुभयो, समा उहाँहरूले अलिकता ब्याकवार्ड गर्न पनि खोज्नु भयो होला एउटा छोरी भएको प्रोटेक्सनको हिसाबले, तर म चाहिँ एउटा मानव भएको कारणले चाहिँ म अघि बढ्नुपर्छ भनेर निरन्तर कर्म गरिरहेको छु होइन, अनि छोरी भएर मात्र होइन कि म एज अ मानव भएर काम गर्दैछु भन्ने मलाई लाग्छ, मलाई अहिले पनि अब हाम्रो कतिवटा एपिसोडहरू हुँदाखेरि बुली भएको छैन होला त सर,
1: होइन त्यो कमेन्टहरूबाट थुप्रै अब साथीहरूले आफ्ना आफ्ना विचारहरू उहाँले जे जस्तो बुझ्नु भएको छ होइन उहाँहरूलाई जस्तो लाग्यो त्यो अनुसारको चाहिँ उहाँले कमेन्टहरू राख्नु भएको छ, ती सबै कमेन्टहरूलाई हामीले स्वीकार गरेका छौँ, अब गाली नै गरेको कमेन्टहरू पनि छ, गाली गरेको कमेन्टलाई पनि हामीले स्वीकार गरेका छौँ, यसर्थ कि तपाईँले जे भन्नुभएको छ तपाईँले भनेको होइन कि त्यो तपाईँ समाजको प्रतिनिधि हो, समाज हाम्रो समाज तपाईँले बोलेको कुराहरू तपाईँले दिनुभएको कमेन्टहरू अथवा सल्लाह सुझावहरू चाहिँ के हो भने हामीले हाम्रो समाजको प्रतिनिधि हो भन्ने हिसाबले बुझेका छौँ, त्यसकारण सबै तपाईँहरूले दिनुभएको सुझावहरू कमेन्टहरू हाम्रो लागि ग्राह्य छन् र तिनै कमेन्टहरूबाट हेर्दाखेरि पनि हामी चाहिँ के बुझ्न सक्छौ भने तपाईँहरू हाम्रो श्रोता साथीहरू दर्शक साथीहरू हामीलाई युट्युबबाट हेर्नुभएको हामीलाई चाहिँ फेसबुकको रिलबाट हेर्नुभएको साथीहरू अन्य सोसल मिडियाबाट हेरेर जसले चाहिँ प्रतिक्रिया दिनुभएको छ तपाईँहरूले दिएको प्रतिक्रियाको आधारमा पनि हामीले अझै के भन्न सक्छौ भन्दाखेरि हामीसँग हामीले जे भने पनि मुखले जति चाहिँ लैङ्गिकताको कुरामा महिला र पुरुष समान हो, बराबर हो, महिला र पुरुषको बीचमा भेदभाव गर्न हुँदैन, भेदभाव छैन भने पनि हामीबाट त्यो भेदभाव चाहिँ निस्किराखेको छ. र हामी चाहिँ के चाहन्छौँ भने यो चिज तपाईँ हामीलाई हाम्रो समाजले सिकाएको कुरा हो, त्यो आजको आजै भोलिको भोलि नै होइन. यसमा तपाईँको नि दोष होइन, मेरो पनि दोष होइन. अहिले म यति बोलिराख्दै गर्दाखेरि पनि मैले जानेर नजानेर मैले पनि कतिवटा चाहिँ लैङ्गिक विभेदका अभ्यासहरू गरेको हुन्छु. म मुखले लैङ्गिक विभेद हुन हुँदैन भनिराख्छु. समाजमा महिला पुरुष बराबर हो होइन, भर्खरै हामीले भन्यौं महिला र पुरुषको आँखाले होइन व्यक्तिको आँखाले हेर्ने हो भने यो चिज समाधान भएर जान्छ, भर्खरै हामीले भनेका छौं. र पनि यति भन्दै गर्दा चाहिँ मैले गर्ने व्यवहारमा अहिले भर्खरै मैले कुनै शब्द उच्चारण गर्न सक्छु, कुनै व्यवहार गर्न सक्छु होइन, अर्को व्यक्तिप्रति मैले कुनै एउटा सम्बोधन अथवा चाहिँ उहाँप्रति हेर्ने दृष्टिकोणमा व्यवहारमा घर परिवारमा कहीँ न कहीँ मैले त्यो चाहिँ लैङ्गिक विभेद चाहिँ त्यहाँ मैले आफैले गरेको हुन सक्छु. त्यसको पछाडिको कारण चाहिँ के हो भने हामीलाई जुन बच्चादेखि जुन सिकाइएको छ त्यो सिकाइ त अहिले पछि नै हामीले यो बेठिक रहेछ लैङ्गिक विभेद होइन, कसैलाई पनि महिला अथवा पुरुष भनेर हेर्न हुँदैन, महिला पुरुष भेदभाव गर्न हुँदैन, व्यक्तिको क्षमतालाई उसको चाहिँ व्यवहारलाई हामीले मान्ने हो, उसको दक्षतालाई मान्ने हो, उसको पेसा व्यवसायप्रतिको कुरा उसले समाजलाई दिएको उसले समाजसँग गर्ने अन्तर्क्रियाको आधारमा व्यक्तिलाई मूल्याङ्कन गर्ने भनेर अहिले पछि पो हामीले यो चिजहरू बुझ्यौं त. नभए त पहिला त के थियो भने छोरा मान्छे छोरी मान्छे महिला पुरुष होइन, हामीले त्यो अभ्यास त हाम्रो अझै बाँकी छ. र हामीले यसमा चाहिँ अर्को एउटा सकारात्मक विभेदको कुराहरू पनि आउँछ, जुन किसिमले चाहिँ हाम्रो सन्दर्भमा लैङ्गिक विभेदको कुरा गर्दाखेरि प्राय जसो पुरुषहरू अलिकति सुविधा अथवा चाहिँ लाभको अवस्थामा हुनुहुन्छ, महिलाहरू चाहिँ यो चाहिँ लैङ्गिक विभेदबाट चाहिँ अलिकति त्यो विभेदमा पर्नु भएको समूह पर्नुहुन्छ होइन, ओभरअलमा भन्दाखेरि अब त्यसमा अपवादलाई छोडेर भन्दाखेरि. र अनि त्यो विभेदमा परेको र लैङ्गिकताको कारणले पछाडि परेको समूहलाई अगाडि ल्याउनको लागि सकारात्मक विभेद भन्छौ, सकारात्मक विभेदको अभ्यासहरू गरिराखिएको छ होइन. यो सकारात्मक विभेद भनेलाई चाहिँ एउटा निश्चित अवधिसम्म मात्रै यसलाई ल्याउनु पर्छ होला भन्ने लाग्छ. तपाईँलाई कस्तो लाग्छ? सधैँभरि सकारात्मक विभेदको अभ्यास हामीले निरन्तर लामो समय सञ्चालन गर्न हुँदैन है. तर के छ भने एउटा मेन स्ट्रिपमा ल्याइसकेपछि बराबरमा ल्याइसके पछाडि त अब बराबर भयो नि त. बराबर भन्दा तल हुँदाखेरि माथि लिएर आउनको लागि उहाँहरूलाई अलिकति विशेष ध्यान दिनु पर्यो, उहाँहरूलाई विशेष अवसरहरू दिनु पर्यो, उहाँहरूका लागि विशेष कार्यक्रमहरू विशेष धारणाहरू बनाउनु पर्यो. जब एउटा मेन स्ट्रिममा आइसक्छ त्यसपछि अब महिला पुरुष हुने, जस्तो उदाहरणको लागि चाहिँ के हो भने तपाईँ पवित्राजी अब तपाईँ मास्टर डिग्री सक्दै हुनुहुन्छ होइन, भर्खर अस्ति सक्नुभयो, अब एउटा डिजर्टेसन तपाईँको बाँकी छ, तपाईँ चाहिँ मास्टर डिग्री सकिसकेको एकजना नेपाली नागरिक हुनुभयो. अब तपाईँ मास्टर डिग्री सकिसकेपछि मेन स्ट्रिममा आइसक्नु भयो नि, अब तपाईँ महिला कोटा अथवा महिला भनेर महिलाको दर्जामा जाने होइन, तपाईँ पुरुष न महिला, तपाईँ त एकजना व्यक्ति हो, स्नातकोत्तर विश्वविद्यालयबाट स्नातकोत्तर गरिसकेको नेपालको एउटा योग्य नागरिक हो तपाईँ, त्यो हिसाबले हामीले हेर्न सक्नुपर्छ कि. त्यो भयो भने हामीले चाहिँ जुन अहिले हामीले भनिराखेका हामी सबै तमाम तपाईँ हामी अभियन्ताले जुन लैङ्गिकताको बारेमा हामी बोलिराखेका छौँ, कुरा गरिराखेका छौँ, लडिराखेका छौँ, जुधिराखेका छौँ, विभेदहरूप्रति हामी चाहिँ आफ्ना आफ्ना ठाउँबाट चाहिँ बोलिराखेका छौँ, अब हामी त्यो स्टेजबाट जानुपर्छ कि भन्ने लाग्छ. तपाईँलाई यसमा कस्तो लाग्छ?
0: आजको जमाना, आजको युग चाहिँ नि छोरा अथवा छोरी अथवा अन्य कुनै लैङ्गिक आफ्नो परिचय जे दिनुहुन्छ उहाँहरूको विषयमा, आज चाहिँ छोरीहरू घर बसेर अथवा घुम्टो ओढ्ने दिन अथवा साडी लगाएर बसिराख्नुपर्ने दिन छैन होइन. उहाँहरू चन्द्रमासम्म पुगेर होइन महिनौ महिनासम्म अध्ययन गर्ने एउटा अन्तरिक्षमा पुगेर त्यत्रो काम पनि गर्न सक्नुभएको छ. र तल घरमा बसेर एउटी आमाले घर परिवारबाट आफ्नो छोराछोरी सन्तान इष्टमित्र आफ्ना सासु ससुरा होइन छोरा छोरी सबैलाई सम्हाल्नेदेखि लिएर त्यति धेरै ठाउँमा छ. एउटा सर्टेन समयसम्म पुग्दाखेरि चाहिँ हामीले यो भनौँ न लिङ्गको आधारमा अथवा कुनै पनि बराबर आउने बेला भने तर सर व्यवहारमा त्यो बराबरी लेभलमा आइसकेको छैन. अझै पनि यो सायद धेरै लामो समय जान्छ होला. म यत्रो काम गर्दै हिँड्दै जान्छु होइन, हामी जतिको मान्छेसँग पनि हाम्रो लिडरसिप मन पर्दैन पुरुषहरूलाई विशेष गरेर अथवा अग्रजहरूलाई मन पर्दैन, किनभने हामी रङलाई रङ भन्छौँ, सेतोलाई सेतो भन्छौँ, कालोलाई कालो भन्छौँ। यो कुरा मन पर्दैन कसैलाई, किन कसैले कालो भनेको कुरालाई यो सेतो हो भनेर उसले पढाउँदाखेरि मैले हो सेतो हो भन्दै भने मात्र म राम्रो हुन्छु। हामी छोरीहरूको लिडरसिप अझै पनि पचाउने स्थितिमा पुगिसकेको छैन र हामी छोरीहरूको लागि अथवा भनौँ न अलिकत पहुँचमा नपुगेका व्यक्तिहरूका लागि, पुरुषहरू पनि हुन सक्छन् त्यसमा, मैले यस्तो भन्दैमा फेरि महिलाको मात्र कुरा चाहिँ गर्दै छैन, पुरुषहरू पनि पहुँचमा नपुगेका हुन सक्छन्, अवसरहरूबाट वञ्चित भएका हुन सक्छन्। उनीहरूको आस्पेक्टबाट पनि हेर्नु पर्यो नि त। यहाँ चाहिँ आवश्यकताको आधारमा भन्दा पनि पहुँच कसको छ त्यसको आधारमा चाहिँ हामीले अहिलेसम्म पाएको अधिकारहरू उपभोग गरिरहेका छौँ। त्यो चाहिँ पहुँचवालाको हातमा छ। जो चाहिँ पहुँचबाट वञ्चित छ ती व्यक्तिहरू चाहिँ, ती व्यक्तिहरू चाहिँ सधैँ अधारो मुनि नै छन्। हजुरले भने जस्तो महिला र पुरुष एउटा बराबरी लेभलमा त पुगिसक्यो होला कि, तर यसले पारेका प्रभावहरू खासै त्यस्ता खालका डिफरेन्ट आइसकेको
1: छैन।
0: अनि हामीले एउटा एउटा महिलालाई चाहिँ संस्कार संस्कृति जोगाउने नाममा उहाँहरूलाई इज्जतको रूपमा हेरिन्छ भने पुरुषहरूलाई आर्थिक सवालबाट मात्रै बेरिएको देख्छु मैले है। छोरी मान्छेहरूलाई सानैमा विवाह गरिदियो भने उसलाई चाहिँ शारीरिक रूपमा अथवा कुनै पनि स्वास्थ्यका हिसाबले उसलाई अथवा भनौँ उसले पारिवारिक सबै जिम्मेवारीहरू लिन नसकिसकेको अवस्थाहरू हुन सक्छ भने, अर्को पुरुष पनि त सानैमा विवाह गर्दाखेरि उसलाई पनि त आर्थिक हिसाबको सामाजिक हिसाबको साथीभाइको अगाडि देखाउनै पर्यो होइन। उहाँहरूलाई चाहिँ आर्थिक तनाव चाहिँ धेरै देख्छु क्या म। अनि मेरो आजकालभरि आफ्नो चाहिँ मैले एकाडेमिक अथवा कुनै पनि खालका अनुसन्धान त होइन, तर मैले अध्ययन जति गरिरहेको छु, मैले समाजलाई जति नजिकबाट बुझिरहेको छु होइन, पुरुष साथीहरू चाहिँ आर्थिक बर्डनको कारणले गर्दाखेरि हामी किनभने पुरुषलाई चाहिँ खास है कुरा सेयर गर्नुहुन्न, दुःख हुन्छ भनेर भन्नुहुन्न, मर्द कवि दर्द नै हो त भनेर भन्ने एउटा उखानै छ होइन, पुरुषहरूलाई दुःख हुँदैन भन्ने खालको, त्यस्तो होइन नि त। कोही पुरुष त सेन्सिटिभ पनि हुन सक्छ नि त, कसैलाई यति छुँदाखेरि अझ कोमल हुन सक्छ उसको
1: मुटु, मन त महिलाको पनि मन हो पुरुषको पनि मन हो।
0: त्यही त, अब भनेपछि उसले त केही कुराहरू सेयर गर्न सकेन, एकदम सप्रेस हुने भयो, भित्रभित्रै गुम्सिएर ऊ चाहिँ
1: आफूले
0: आफूलाई भन्ने भयो, किनभने पुरुषत्व देखाउनु छ नि त समाजमा।
1: किनभने हाम्रो समाज त के छ भने, हामीले चाहेर नचाहेर के छ भने, पितृसत्तात्मक सोचबाट हुर्किएको, पितृसत्तात्मक सोचबाट चाहिँ सामाजिक मूल्य मान्यता स्थापित भएको समाजैबाट हुर्केको हो हामी। यद्यपि हामीले यो चिज चाहिँ बेठिक रहेछ, करेक्सन गरौं भनेको छौँ, हाम्रो पालामा करेक्सन गरौं, यसलाई सुधार गरौं भनेर भर्खर हामी सुरुवात गर्दैछौँ भनौ न। यद्यपि सुरुवात गरेको चाहिँ धेरै वर्षै भइसक्यो, धेरै कुरामा अहिले सहज छ होइन। अब पुस्ताको हिसाबले भन्यो भने अब हाम्रो हजुरबा हजुरआमाको पुस्ताको र हाम्रो पुस्ताकोमा तुलनै गर्न मिल्दैन, लैङ्गिकताका कुराहरूमा हामी धेरै अगाडि बढिसक्यौं। तर यसको अर्थ के हो होइन कि हामीले अझै थुप्रै चिजहरू यसमा गर्न बाँकी छ, किनभने हामी यही त्यो विभेदको समाजबाट हुर्किएर आएको हुँदाखेरि
0: पुरुषका साइडका पुरुषको नजरहरूबाट पनि हेर्न जरुरी छ। मलाई पहिला पहिला लाग्थ्यो क्या, किन पुरुषहरू यत्रो रक्सी खान्छ होइन, किन चुरोट खान्छ अनि किन हाहा गर्छ, अलिक किन हाउड्या हुन्छ भन्ने सोच्थे क्या। त त्यो उसको हाउडेपनमा चाहिँ उसको ऊभित्र कति पीड़ा छ भन्ने कुरा त कसैले एनालाइज गरेकै हुँदैन, अध्ययन गरेकै हुँदैन, त्यो नजरबाट हेरेकै हुँदैन। म एउटा छोरी मान्छे भएर म आर्थिक पाटोबाट सक्षम पनि छु, म मेरो परिवारलाई हेर्न पनि सक्छु, म परिवार सँगसँगै उहाँहरू लडेको बेलामा म उठाउन सक्ने क्षमता सामर्थ्य पनि राख्दछु, किनभने म त भन्ने स्पेस पनि छ, म अहिले त्यति क्यापेबल पनि भइसकेँ। तर पुरुष त्यत्रो क्यापेबल हुँदा पनि आफ्नो पीड़ा पोख्ने ठाउँ चाहिँ
1: भेट्दैन
0: है, अनि उसले के गर्छ, झाड रक्सी खान्छ अथवा अरू कुनै
1: नसाहरू,
0: आफ्नो पीड़ाहरूलाई चाहिँ त्यहीँभित्र त्यो दबाउँछ, खुसी भेट्छ, त्यो द्याट्स वाइ उसले त्यो बाटो रोज्छ,
1: बाटो रोज्छ
0: होइन, स्ट्यान्डिङ त्यही छ भनेर भन्छ, भन्ने पनि भएन। त्यही भएर पुरुषलाई जबसम्म हामी आर्थिक पाबन्दीमा राखेर उहाँहरूलाई त्यो नजरबाट मात्र हुर्काउँछौ बढाउँछौ भने हाम्रा पुरुषहरूलाई हामीले सुरक्षित गरेकै छैनौँ। कुनै पनि संसारभरिको
1: पुरुषलाई
0: महिलालाई चाहिँ तिमी दुख्ने रुने होइन लजाउने भनेको जस्तै, तिमीलाई दुःख पर्दा रोइदेऊ, तिमीलाई हाँस्नु मन लाग्छ खुलेर हाँस भनेर पुरुषलाई पनि सिकाउनु पर्यो क्या,
1: सिकाउनु पर्यो।
0: यदि तिमीलाई तनाव छ भने तिमी आफ्नो विश्वासीलाई छोरा मलाई सेयर गर, बा छोरो मलाई सेयर गर भन्नु पर्यो क्या बाउले, आमाले छोरो तिमीलाई केही भयो भन्न सकेनौ भने मलाई भन छोरो भन्ने खालको वातावरण सृजना गर्नु पर्यो। ल नाति केटो, त चाहिँ अब पुरुष भएर पुरुष मात्र होइन, पुरुषलाई पनि दुख्छ, तँलाई केही पीड़ा पर्यो
1: जिन्दो
0: छ भनेर भनिदिने मान्छे हुने हो भने त्यो पुरुषले आधा भन्दा बढी चाहिँ पीड़ा कम गर्छ,
1: कम गर्छ
0: कि फिल गर्छ के होइन। म त पुरुषहरूले त आफ्नो कुराहरू बाहिर निकाल्न नपाएरै तिनीहरू गुम्सेर भित्रभित्रै आफ्ना ऊहरू गरिरहेको
1: छ। हामीले सिकाइले कस्तो छ भने, अब भन्दै चाहिँ के भन्यो भने जस्तो हामी केटाकेटी बेलामा हामी जब हुर्किँदै गरेको बेला थियो हाम्रो टिट्यौली बेलामा पनि हामीलाई चाहिँ के भन्थ्यो भने ए यो त कस्तो केटी जस्तो भन्ने भन्थ्यो होइन अनि कसैले अलिअलि गुनगुन गुनगुन केही कुरामा गर्यो भने उसलाई चाहिँ कस्तो गरेन रहेछ केटी जस्तो होइन अनि कोही चाहिँ केही कुरामा चाहिँ रोयो मान्छे दुखी हुन्छ नि कुनै सानो घटनामा चाहिँ दुखी भयो भने ए छोरो मान्छे भएर रुन्छ छोरो मान्छे भएर रुन हुन्छ भन्छ अनि हामीले ए हो म छोरो मान्छे है मैले त रुन नहुने रहेछ क्या हामीले त्यो खालको सिकाइहरू बस्यो कि रुनु भनेको त के हो भने रुनु भनेको त आफ्नो पीडाहरू पोख्ने हो होइन हाम्रो शरीर संरचना यस्तो बनेको छ कि तपाईँको आँसु निस्कँदाखेरि चाहिँ जुन चाहिँ शरीरभित्रको चाहिँ हर्मोनहरूको एउटा संयोजन हुन्छ आँसु निस्कन्छ त्यसले तपाईँलाई चाहिँ रोइसके पछाडि मान्छेले चाहिँ रिल्याक्स फिल गर्छ नि होइन किन हलुङ्गो अनुभव गर्छ नि रोइसके पछाडि एक्सप्रेस भयो नि त्यो चिजहरू चाहिँ पुरुषहरूले चाहिँ उपभोग गर्न पाएको छैन हामीले चाहिँ सबैले चाहिँ के भन्ने गर्छौँ भने ए केटा मान्छे भएर यस्तो गर्ने भन्छौँ होइन त्यस कारण जबसम्म ए केटी भएर यस्तो गर्ने छोरी मान्छे भएर तिमी यस्तो गर्ने केटा मान्छे भएर यस्तो गर्ने भन्छु नि त्यो बेलासम्म त मैले त्यहीँनेरि अब डिस्क्रिमिनेसन गरेँ नि त विभेद गरिसकेँ नि त लैङ्गिक विभेद त त्यहीँनिर गरेँ नि होइन भाला जेसुकै मैले अरू जतिसुकै बाहिर कुरा गरेँ भने मैले कोही एकजनालाई छोरो मान्छे भएर यस्तो गर्ने केटा मान्छे भएर त यस्तो गर्ने अथवा केटी मान्छे भएर तिमी यस्तो गर्ने भन्यो भने त्यो एक्सप्रेसनै आफैमा के हो भन्दाखेरि लैङ्गिक विभेदको एक्सप्रेसन हो होइन त्यसै यो चिज चाहिँ हामीले चाहिँ के छ भने फेरि थाहै पाउँदैनौँ हाम्रो चाहिँ के भने स्वाभाविक रूपमा त्यो चाहिँ एक्सप्रेसन भएर आउँछ होइन हामी तपाईँले मैले नै कुराकानी गर्दा पनि अहिले हामी यति कुरा गरिरहेको छौँ बाहिर कहीँ जाँदाखेरि फ्याट हामीले त्यस्तो भन्न सक्छौँ होइन त्यो खालको अवस्थाहरू
0: सकेसम्म हामीले एकदम संवेदनशील हुनुपर्छ म चाहिँ सर समाजमै धेरै समय काम गरे हजुरहरू हामी सबैजना काम गरिरहेछौँ होइन अझ समाजमा पुग्दाखेरि डाइरेक्ट गर्दाखेरि अझै संवेदनशील हुनुपर्ने क्या कसैलाई कसैलाई केही शब्दहरू प्रयोग गरिहाल्दाखेरि मैले पो गलत गरिरहेको छु कि म चाहिँ एकदमै ध्यान दिन्छु सर किन भन्दा मैले गरेका व्यवहारले सकेसम्म अरूलाई मन दुख्नु भएन हानि हुनु भएन बरु फाइदा नहोस् अलग कुरा हो सकेसम्म फाइदा नै होस् अझै मसँग जोडिसकेपछि भन्ने सोध्छु र म हाम्रा दर्शक अडियन्स साथीहरूलाई के भन्न चाहन्छु भने तपाईँको मनभित्र केही पीडा छ अथवा भनौँ न कुनै पनि समस्याहरू छ भने तपाईँ चाहिँ अब त्यो दबाएर नराख्नुहोस् आफ्नो एकदम विशेष साथीहरू हुन सक्छन् कोही त एकदम मनको भावहरू बुझ्ने साथीहरू हुन्छन् होइन त्यस्ता साथीहरूसँग चाहिँ आफ्ना भावनाहरू व्यक्त गर्नुहोस् व्यक्त गरिसकेपछि चाहिँ हाम्रा आधाभन्दा बढी तनावहरू यत्तिकै पनि चाहे त्यो पुरुष होस् चाहे महिला होस् एज अ एउटा व्यक्तिको रूपमा चाहिँ हामीले कसैलाई आफ्नो सेफ स्पेस बनाएर सुरक्षित स्थान बनायौँ भने चाहिँ पक्कै पनि हामी यो हुने जुन हामी पुरुष अथवा महिला बीच हुने भेदभावहरू पनि आफै पनि न्यूनीकरण गर्न सकिन्छ क्या सर होइन सँगसँगै खानपान व्यवहारहरू पनि हामीले सुध्रिँदै जानु पर्यो किनभने रक्सी मात्रै अथवा अरू कुनै पनि टोबाकोहरू मात्रै चाहिँ हाम्रो समस्याको समाधान त होइन मान्छेको जिन्दगीमा दुईवटा चिज चाहिँ अति इम्पोर्टेन्ट हुन्छ क्या सर एउटा चाहिँ स्लिप तपाईँको मेन्टल स्ट्याटस तपाईँको ठिक छैन हाम्रो ठिक छैन भने त म त सुत्न सक्दिनँ राम्रोसँग भनेपछि म त अब मेरो शरीरमा त त्यो टेन्सनले गर्दाखेरि त्यो पीरले गर्दाखेरि मेरो त अब रोग थप्दै जान्छु के जब मेरो स्लिप साइकल चाहिँ राम्रो हुँदैन भनेपछि म हरेक दिन रोगी बन्दै जान्छु के
1: जब तपाईँ निदाउन सक्नुहुन्न त्यसपछि तपाईँलाई चाहिँ बिस्तारै के हुन्छ नि अरू चिजहरूले चाहिँ
0: खराब हुन सक्छ त्यही भएर हाम्रो सबैभन्दा संसारको बेस्ट मेडिसिन भनेको स्लिप साइकल हो स्लिप साइकल राम्रो बनाउनलाई के गर्नुपर्छ भन्दा हाम्रो हरेक दिनको दैनिकीलाई चाहिँ सुधार्नुपर्छ आफैबाट पनि गर्न सकिन्छ कति साइकोलोजिस्ट कहाँ मात्र गएर आफ्ना समस्याहरू समाधान हुने होइन अथवा डाक्टर कहाँ जाँदा मात्रै समस्याको समाधान हुने होइन आफ्ना मिल्ने साथी अथवा आफ्नो आमा बुवालाई पनि बेस्ट फ्रेन्ड बनाउन सकिन्छ मेरो आफ्नो कुरामा गर्ने भने म मेरो सबै कुराहरू चाहिँ मेरो आमासँग सेयर गर्छु त्यो त मेरो एउटा सेफ स्पेस भयो त्यो कुरा कसैले मेरो आमाले गएर अरूलाई त सेयर गर्नुहुन्न नि त ए मेरो छोरीले मलाई नै सेयर गर्यो म पनि सुरक्षित भएँ मेरो आमाले पनि ए छोरीलाई यस्तो पीडा भइरहेको रहेछ भने म आमालाई नै धेरै कुराहरू सेयर गर्छु म घरमा दाजुभाइसँग कुराहरू सेयर गर्छु ताकि मेरो मभित्र भएका त्यो तनावहरू चाहिँ मिनिमाइज गर्नलाई क्या यसो भन्नेमा त्यो घट्ने नै होइन मैले फेरि टेन्सन लिँदैमा त्यो फेरि टेन्सन लिँदैमा समस्याको समाधान त हुँदै होइन नि त त्यही भएर हामी आफूले गर्ने व्यवहारहरू तपाईँलाई रुन मन लाग्छ भने मजाले रुनुहोस् खुलेर रुनुहोस् भित्रैबाट रुनुहोस् हाँस्न मन लाग्छ भने हाँस्नुहोस् खुलेर हाँस्नुहोस् भित्रैबाट हाँस्नु छोरा अथवा छोरी भएका अथवा अरू अन्य कुनै के भन्छ अरे लैङ्गिक अल्पसंख्यकहरू हुनुहुन्छ भने पनि तपाईँ खुलेर आफ्नो आइडेन्टिटी व्यक्त गर्नुहोस् कसरी बुझ्दैन भने ठिक छ नबुझ्ने ठाउँमा किन भन्नु पर्यो नभन्नुहोस् बुझ्ने मान्छे कहाँ छ सुरक्षित स्थान एकदम गुड फ्रेन्ड बनाउनुहोस् जसले गर्दाखेरि चाहिँ तपाईँ एकदम मन हल्का पनि गर्नुहुन्छ र एकदम तपाईँलाई सुरक्षित महसुस पनि गर्नु पर्यो फेरि जो पाला गएर भनेर त कामै छ
1: सबै ठाउँमा भन्न उपयुक्त पनि
0: मानसिक रूपमा यदि तपाईँ हामी स्वस्थ हुनु छ भने राम्रोसँग तपाईँको स्लिप साइकल बढाउनुहोस्, खानपानमा ध्यान दिनुहोस् होइन, अनि ताकि हाम्रो दैनिकी सुध्रियो भने हाम्रो जीवन यत्तिकै सुध्रिन्छ क्या, म चाहिँ यही नै भन्छु। अनि अरू चाहिँ हामी जेन्डर फिमेल मात्र कुरा नगरिकन
1: एउटा
0: कुरा गर्दाखेरि मलाई अब मैले त मेरो पर्सपेक्टिभबाट भने सर हजुर आफै पनि पुरुष हुनुहुन्छ, यत्रो एउटा युग पनि गरेर छोराछोरीको बुवा पनि भइसक्नु भएको छ, कतिवटा आस्पेक्टहरू होला, तपाईँको विचारमा चाहिँ यो आर्थिक पाटोबाट यो कुराहरू चाहिँ कतिको प्रभाव पारेको छ जिन्दगी दैनिकीमा, के पारेको थियो, कुनै बेलामा त तपाईँलाई पनि एउटा स्ट्रेस थियो होला, आज एउटा स्टेबल होला होइन, यस्तो पर्सपेक्टिभबाट पनि अलिकति तपाईँको।
1: अब यस्तो रह्यो पवित्राजी, अब हामीले आजको श्रृङ्खलामा छलफल गर्न चाहेको लैङ्गिकताको विषय हामी परिवारभित्रैबाट यसलाई कसरी बुझ्दैछौँ र कसरी चाहिँ हामी परिवारभित्रैबाट जानेर वा नजानेर छोरा र छोरी अथवा चाहिँ महिला र पुरुष बीचको भिन्नतालाई हामीले चाहिँ कसरी समाधान गर्न सक्छौ भन्ने पाटोमा हामीले छलफल गर्ने प्रयास गर्यौं। हाम्रो छलफलले कति कुराहरू ल्याउन सक्यो ल्याएन। अर्को कुरा चाहिँ यो जुन विषय आज हामीले उठान गर्यौं यो विषय एकछिनको बसाईमा, यो एकछिन आधा घण्टा 40 मिनटको गफ गराईमा सकिने विषय पनि होइन, यो भित्र जोडिएका थुप्रो कुराहरू छ। तपाईँले भन्नुभएको कुराहरू जस्तो चाहिँ आर्थिक कुराहरू, आर्थिक व्यवस्थापनका कुराहरू अथवा चाहिँ आय आर्जनका कुराहरू, खर्च व्यवस्थापनका कुराहरूसँग, घर परिवार सञ्चालन हुने कुरासँग, यो लैङ्गिकताको कुराहरू फेरि अर्को जोडिएर गएको हुन्छ है। यसमा चाहिँ यो विषयमा हामी अर्को दिनमा अर्को श्रृङ्खलामा यसमा चाहिँ व्यापक रूपमा हामी छलफल गर्नेछौ। आजलाई हाम्रा कुराहरू अहिलेसम्म सुनिदिनु भएकोमा, हामीलाई हेरिदिनु भएकोमा र हामीले गरेका कुराहरूमा यहाँहरूलाई कति कुराहरू स्वीकार्य हुन सक्छन्, कति कुराहरू यहाँहरूलाई चाहिँ विमति पनि रहन सक्छ, आफ्ना कुराहरू राखिदिँदै अबका यस्तै श्रृङ्खला हामी लैङ्गिकताको विषयमा, लैङ्गिक सवालका विषयमा थुप्रो प्रसंगहरू जोडेर यसभन्दा पछाडिका श्रृङ्खलाहरूमा पनि छलफल गर्नेछौ, यहाँहरूसँग आउनेछौ। यहाँहरूले आफ्ना प्रतिक्रियाहरू राखिदिनु होला। यहाँहरूले हामीलाई अहिले खुल्दुली रेडियो खुल्दुली.com सुनिराख्नु भएको छ, युट्युब फर्सी नेटवर्कबाट हामीलाई हेरिराख्नु भएको छ, अरू थुप्रै सामाजिक सञ्जालहरूबाट हेरिराख्नु भएको छ। यति भन्दै यहाँहरूसँगबाट आज हामी दुवैजना विदा हुन्छौ। नमस्कार। मनमा सधैँ हल्ली चल्ली हुन्छ अनेक खुल्दुली, फ्रेन्डशिप र रिलेशनशिप खुल्दुली.com। म डाक्टर खेम कार्कीको साथ खुलदुली.com। म डाक्टर खेम कार्कीको साथ हरेक दिन बेलुकी 9 बजे।
2: ए बाबु हतियारो छ, टर्च बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अध्यारोमा हिजा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: डेंगू से बचे की खंती मच्छर के काटे से बचब ही सर्वोत्तम उपाय हुए, पूरा शरीर ढके वाला कपड़ा पहना जाए, सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए, घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए, झाल और दरवाजा में जाली लगाई के बंद करा जाए, मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए, अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
7: अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
8: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
9: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
8: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
9: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
8: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
9: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
8: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले दिला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
11: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
10: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
11: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
10: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
12: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
13: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
10: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
13: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
14: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
10: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
15: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
16: किन झोक्राउनु भन्छ काका?
17: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
16: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
17: ए बुद्ध फाइबर, कानछोली पनि त्यही भन्थ्यो।
10: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98-570-21-757 र 98-472-98-228।
18: होइन पुर्खे बा, किन के भयो र?
19: बाह्र चौरा
18: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
20: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
18: होइन है पुर्खेबा, फेरि दौडिँदै कता हो?
19: ए किरिम यनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिन्छ मर्निङ वाक।
20: सम्पर्क क्रिम्सन अस्पताल, त्रिरोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071-562-744, 562-745।
21: साउजी क्युआर भयो है?
22: ए भन्नुहोस् त, मेसेज आएको छैन घरी।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनिदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।

0: सुख शांति र समृद्धिका लागि जीवन विज्ञान जीवन जिउने कला आध्यात्मलाई जोड्ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुतिका साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्जमा।
1: लक्ष्मी कुमारी न्यौपानेजी सोध्नुहुन्छ, गुरुदेव कुण्डलिनी र जन्म कुण्डलिनीमा कुनै सम्बन्ध हुन्छ कि? सुन्दर प्रश्न छ। एउटा कुण्डलिनी ऊर्जा भनिन्छ, कुण्डलिनी शक्ति। अर्को जन्मदाखेरि जुन समय साइत हेरेर ज्योतिषीहरूले भविष्यवाणी गर्नको लागि बनाएको त्यो एउटा तरिकालाई पनि कुण्डली भनेर भनिन्छ, जन्म कुण्डली भनेर भनिन्छ। अनि यो कुण्डलिनी शक्ति र जन्म कुण्डली त्यो पनि शक्ति नै होला, यसमा फरक के छ? कुण्डलिनी ऊर्जा फरक हो, ज्योतिषीले बनाउने जन्म कुण्डली फरक हो, किनभने जन्म कुण्डली कागजमा बनाइन्छ र कुण्डलिनी शक्ति शरीरमा बनेको हुन्छ, बन्ने ठाउँ फरक छ। र पनि कहीँ न कहीँ सम्बन्ध चाहिँ छ, विशेष गरेर कुण्डलिनी शक्ति भनेको हाम्रो चक्रहरूको शक्ति हो। चक्रहरूबाट उत्पन्न हुने शक्तिलाई नै कुण्डलिनी शक्ति भनेर भनिन्छ। र त्यो चक्रहरूबाट उत्पन्न हुने शक्ति हाम्रो जन्म कुण्डलीसँग पनि कहीँ न कहीँ मेल खान्छ। बच्चा आमाको गर्भमा हुँदाखेरि आमाकै शरीरको एक भाग मात्रै हो, ऊ स्वतन्त्र हुँदैन, उसको छुट्टै अस्तित्व हुँदैन। गर्भमा रहन्जेल आमाको शरीरको एउटा अङ्गको रूपमा बच्चाको विकास भइरहेको हुन्छ। हेर्दाखेरि फरक देखिए पनि, अलग देखिए पनि, नाभिबाट आमासँग सम्बन्ध जोडिएको हुन्छ, आमाको शरीरसँग सम्बन्ध जोडिएको हुन्छ। बच्चा गर्भमा हुँदाखेरि नाभिबाटै खाना खान्छ, नाभिबाटै श्वास लिन्छ, आमाले खाएकै खाना आमाबाटै पोषण पाउँछ, श्वास आमाबाटै पाउँछ। मुटु चलेको हुन्छ, धड्कन हुन्छ, तर त्यो श्वास आमाले लिएकोबाटै उसले प्राप्त गरेको हुन्छ। आफै केही पनि गर्नु पर्दैन उसले, आमाकै शरीरको अङ्गको रूपमा भएको हुनाले ऊ स्वतन्त्र हुँदैन, आमासँग जोडिएको हुन्छ। तर जब बच्चा जन्मिन्छ, जन्मिएपछि ऊ स्वतन्त्र भयो, अब आफ्नो भरमा बाँच्नु पर्यो, अब ऊ आमाको अङ्ग भएन, अब आमाबाट टुट्यो, छुट्यो, त्यो बेलामा उसलाई धेरै शक्ति चाहिन्छ, अतिरिक्त शक्ति चाहिन्छ। त्यसकारण उसलाई धेरै शक्ति चाहिने भएको हुँदा त्यो बेलामा उसका सातैवटा चक्रहरू खुल्नुपर्छ,

आमाको गर्भमा हुँदाखेरि पनि चक्रहरू हुन्छन्, चक्र त बनिसकेका हुन्छ भित्र, तर निष्क्रिय हुन्छन्। चक्रहरूको आवश्यकता पर्दैन आमाको गर्भमा हुँदा, किनभने आमाको चक्रबाट नै ऊ परिचालित भइरहेको हुन्छ, आमाकै शरीरको अङ्गको हिस्सा भएको हुँदा। तर जब ऊ स्वतन्त्र हुन्छ, जन्मियो, जन्मिने बित्तिकै ऊ आफ्नो भरमा बाँच्नुपर्छ, आफै श्वास लिनुपर्छ, खानेकुरा आफै खानुपर्छ, आमाबाट पाएन उसको, नाभिकबाट जुन सम्बन्ध थियो कट्यो। त्यसपछि जब गर्भबाट बाहिर निस्किन्छ, निस्किने बित्तिकै उसलाई धेरै शक्ति चाहिन्छ, त्यो बेलामा एकै पटक सातैवटा चक्र एक्टिभ हुन्छन्। र एउटा मानिसको जीवनमा एउटा ठूलो क्रान्ति घटित हुन्छ, यति ठूलो परिवर्तन, नाभिबाट लिइरहेको श्वास एकै पटक नाकमुखबाट लिनु पर्दाखेरि कस्तो होला, कति ठूलो परिवर्तन होला। त्यो बेलामा उसलाई धेरै शक्ति चाहिन्छ, त्यो बेलामा सबै चक्रहरू एकै पटक क्रियाशील हुन्छन् र बच्चा रुन थाल्छ। बच्चा रुनु भनेको श्वास फेर्ने, मुखबाट नाकबाट श्वास फेर्ने अभ्यास गर्नु हो। यो बेलामा हाम्रा चक्रहरू सक्रिय हुन्छन् र यसरी सक्रिय हुँदाखेरि ती चक्रहरूले यो वातावरणमा रहेको ऊर्जालाई आफूतिर खिच्छ, सबै चक्रहरूले खिच्छन्। हाम्रो मन, हाम्रो शरीर, हाम्रो भावना अरूबाट प्रभावित हुन्छ। तपाईँ हामी प्रभावमै बाँचेका छौँ। एउटा आकाशमा बादल लाग्यो, कुनै दिन बादल लाग्दाखेरि हाम्रो मन एउटा हुन्छ, छङ्ग आकाश खुल्यो भने मन अर्को हुन्छ। एउटा बादल लाग्दाखेरि त हाम्रो मनमा प्रभाव पर्छ भने ग्रह ताराहरूको प्रभाव नपर्ने कुरा हुँदैन, प्रभाव त पर्छ। कसरी पर्छ भन्नुहोला भने, जब आमाबाट बच्चा छुट्यो, बाहिर आयो, एकै पटक मुखबाट सास फेर्नुपर्ने स्थिति भयो, त्यो बेलामा उसलाई जुन शक्ति चाहिन्छ उसको चक्रहरूले जति पनि यो आकाशमा ताराहरू छन् तिनीहरूबाट शक्ति लिन्छ, लाइट, प्रकाश खिच्छ तिनीहरूले। र पहिले ऋषिहरूले कुन ग्रहको, कुन ताराको कस्तो प्रभाव पर्छ भनेर, कस्तो स्वभाव हुन्छ ताराहरूको भनेर पहिले लेखेर राखिदिया छ, अनि त्यो ताराको स्वभाव अनुसार त्यो बच्चा ठ्याक्क जन्मिँदाखेरि चाहिँ कस्ता कस्ता ताराहरू उदाएका थिए त, कुनै तारा भर्खर उदाउँदै थियो, कुनै मध्यमा थियो, कुनै तारा अस्ताउन लागेको थियो। अस्ताउन लागेको ताराको प्रभाव फरक पर्छ, मध्यमा भएको ताराको प्रभाव फरक पर्छ, उदाउँदै गरेको छ भने फरक पर्छ। र तिनीहरू कुन कोणमा छन्, सिधा माथि कुन कुन ताराहरू छन्, यो छेउमा कति तारा छन्, यो छेउमा कति तारा छन्, ऊ ठ्याक्क जन्मिने बेलामा ताराहरूको संयोजन कस्तो बनेको थियो, ज्योतिषीहरूले त्यही हेर्छन्। हेरेर जुन ताराको उसमा बढी प्रभाव परेको छ, त्यो ताराको स्वभाव यो व्यक्तिमा आउँछ भनेर, यो व्यक्तिको बानी बेहोरा यस्तो यस्तो हुन्छ, यस्तो यस्तो काम गर्छ भनेर ज्योतिषले भविष्यवाणी गर्छन्। र तपाईँका सात चक्र कुण्डलिनी शक्ति हो, र बाहिर जुन ज्योतिषले पनि कुण्डली बनाउँछन्, जन्म कुण्डली, त्यो पनि त्यही चक्रसँग सम्बन्धित भएको हुँदाखेरि यसलाई बाहिरी कुण्डली भनियो। आखिरी कुण्डलिनी शब्दै त्यसैबाट आयो, कुण्डलिनी शक्तिबाट नै कुण्डलिनी, बाहिर कुण्डली बनाउने भन्ने शब्द आयो। खास गरेर भन्न खोजेको भित्री ऊर्जा नै हो, कुण्डली ऊर्जाको, चक्रको ऊर्जालाई नै केही कुरा गरेको हो। त
त्यही भएर कागजमा बनाउने ज्योतिषीले बनाउने कुण्डली पनि यो भित्रको कुण्डलिनी शक्तिसँग कहीँ न कहीँ सम्बन्ध राख्छ। ज्योतिषी हामी देखाउँछौँ, ज्योतिषी देखाउँदाखेरि यो मान्छेले यस्तो यस्तो काम गर्छ अथवा यसको यो दिन यस्तो हुन्छ घटनाहरू धेरै मान्छेले भविष्यवाणी गर्छन्। अब हेर्नुहोस् कतिखेर कुन घटना घट्छ त्यसको जीवनमा यो ज्योतिषीलाई धेरै थाहा हुँदैन। किन थाहा हुँदैन भन्नुहोला भने ग्रहहरू सबै आफ्नो चक्रमा निरन्तर घुमिरहेका हुन्छन्। एउटै बाटो घुमेको भएको हुनाले यो बेलामा यो ग्रह यहाँ पुग्छ यसको यो प्रभाव पर्छ भन्न सकिन्छ। अब मान्छेको त ठेगान छैन, यहाँबाट निस्किँदाखेरि पूर्व जान्छु भनेर निस्किन्छ, बाहिर गएर पश्चिमतिर लाग्छ, ठेगानै छैन त्यस्ताको ज्योतिषी कसरी हेर्ने, मान्छेको त भरोसा छैन। त्यही भएर मानिसको विषयमा भविष्यवाणी गर्न कठिन छ, तर उसको प्रकृतिको विषयमा भविष्यवाणी गर्न सकिन्छ। यस्तो यस्तो प्रभाव, यस्तो यस्तो मनस्थिति हुन्छ त्यसको, यस्तो यस्तो काममा त्यो प्रेरित हुन्छ, किनभने ग्रहको जुन स्वभाव छ त्यसको स्वभाव त्यो व्यक्तिमा पर्छ।

चक्र यति बलियो हुन्छ नि, कुनै पनि प्रकारको ग्रहको प्रभावले त्यसलाई हल्लाउन पनि सक्दैन, छुनै सक्दैन। त्यसकारण ग्रह दोष भन्छ नि, ग्रह दोषहरू हटाउने, ग्रह दोष हटाउने सर्वाधिक महत्वपूर्ण विधा हो चक्र साधना। किनभने ग्रहहरूले प्रभाव पार्ने चक्रलाई रहेछ कि, कुनै ताराहरू एक दिनमा 24 घण्टामा एक चक्र पूरा गर्नेछन्, कुनै ताराहरू एक वर्षमा मात्रै एक चक्र पूरा गर्नेछन्, 6 महिना उदाउने 6 महिना अस्ताउने, कुनै ताराहरू 5 वर्षमा चक्र पूरा हुन्छ, 2.5 वर्ष उदाउँछन् 2.5 वर्ष अस्ताउँछन्, कुनै ताराहरू 15 वर्षमा एक चक्र पूरा हुन्छ, 7.5 वर्ष उदाउँछन् 7.5 वर्ष अस्ताउँछन्, उदाएको बेलामा त्यसको प्रभाव पर्छ अस्ताएको बेला पर्दैन, त्यसैको आधारमा यसलाई यो प्रभाव पर्छ राम्रो नराम्रो प्रभाव पर्छ भनेर भविष्यवाणी हुन्छ। तर तपाईँले प्रभाव त्यसलाई पर्छ, सुन्नुहोस् त, प्रभाव त्यसलाई पर्छ जो कमजोर छ, कसैले पनि सताउने कमजोरलाई रहेछ। तपाईँका चक्रहरू कमजोर भए भने तारा नक्षत्रहरूले प्रभाव पार्छन्, त्यसको फल भोग्नै पर्यो। तपाईँका चक्रहरू बलियो छ भने कुनै ताराको केही प्रभावै पर्दैन, त्यो प्रभावलाई पचाउन सक्छन् तिनीहरूले। जसरी बिमारी हामी पनि आफू स्वस्थ छौँ, हाम्रो भित्रको रोग प्रतिरोधी क्षमता प्रबल छ भने कति संक्रमणहरू आए पनि तपाईँलाई केही पनि फरक पर्दैन, जित छ के। तर हामी जब हामी कमजोर हुन्छौँ, साना संक्रमणले पनि हामीलाई बिमारी बनाइदिन्छ। आफू बलियो हुनु पर्दो रहेछ, आफू बलियो भयो भने बाहिरबाट आउने प्रभाव कम परिहाल्छ, कसैले केही गर्नै सक्दैन तपाईँलाई। त्यसकारण यो ज्योतिषीले बनाउने कुण्डलिनी यदि खराब छ, बिग्रिएको छ भने कुण्डलिनी त सपार्न सकिँदैन, हेर्नुहोस् जन्मेको साइत हो जस्तो छ, तर चक्र सपार्न सकिन्छ, त्यसले जुन चक्रमा हिर्काउँथ्यो त्यसलाई बलियो बनाउन सकिन्छ र आफू ग्रह दोष ग्रहको प्रभावबाट आफू अलग हुन सकिन्छ।

0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
5: हजुर
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
5: लो दिन त, हेलो भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
4: ए नानी के भने रहेछ, के भयो
5: बा? हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मन्जु तिमी त विदेश जान लाग्यौ रे?
10: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
9: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
10: खै के गर्ने गर्ने दिदी,
11: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934।
14: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
14: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
15: बिनिसरा मसरङ्गी गैरकोटी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न। त्यो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
16: रामराजीपुर कल्याणपुर भन्छ न, पितरमाडी मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हानी, यहाँबाट झस्का हानी र नि पटाउने गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
14: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
17: एसईको रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो। बा जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गा दत्त माविमै पढ्नु पर्छ भन्छन्, खै के हो के हो।
18: आमै नि, त्यति पनि थाहा छैन, ल सुन त्यसो भए।
19: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
18: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
19: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
18: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
19: अंग्रेजी र नेपाली दुवै माध्यममा अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
20: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
19: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
18: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
19: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
18: बसको सुविधा समेत भएकोले
19: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
17: लौ
3: त अब ढुक्क भए बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा
20: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा दुई शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन
21: आगलागी तथा डडेलोबाट जोगिउ र जोगाउ
22: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
21: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
22: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ
21: परालको टौवा भुज लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
22: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
21: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं
22: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं
21: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ
22: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं
21: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ
22: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जनापुर मणिग्राम रूपन्देही
23: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
24: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
25: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
24: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
26: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
25: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
27: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470240870
28: किन झोक्राउनु भन्छ काका
29: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
28: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
29: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
30: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98570211757 र 98472962228
23: घर रङ रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
31: होइन पुर्खेबा किन के
32: भएर
31: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो
33: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
31: होइन है पुर्खेबा फेरि दौडिँदै कता हो
32: ए किरिमयनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक
33: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071-562-744

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज अनलाइनमा www.radiolumini.org त्यसै गरी फेसबुक पेजमा रेडियो लुम्बिनीको आफ्नै आधिकारिक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआत गरौं अहिलेसम्मका मुख्य खबर शीर्षकहरूबाट। राज्यसभा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता, भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ़ने लामिछानेको विश्वास। लुम्बिनी प्रदेश सरकारमा मन्त्री परिषद हेरफेरको तयारी, एमालेका चारजना मन्त्रीद्वारा राजीनामा। एमाले नेतृत्व नछोड्ने एमालेको ओलीको घोषणा, प्रधानमन्त्रीले संसदबाट राष्ट्रघाती वचन बोलेको टिप्पणी। स्थल नाकाबाट ल्याउन लैजान पाइने वस्तुको छूट सीमा 500 पुर्याइयो, सहकारीमा कमजोर नियमनले विश्वास गुमेको निष्कर्ष। काठमाडौँ तराई द्रुत मार्गमा 17.64 अर्ब बजेट, सुरुङ र पुननिर्माणले लियो गति। बजेटमा राज्यको चरित्र परिवर्तन गर्ने योजना समावेश नभएको पूर्व अर्थमन्त्री पाण्डेको दावी, पश्चिम नवलप्रासीमा डीएपी मलको अभाव, किसान सहकारी धाउन बाध्य। अत्याधिक गर्मी बढ़दो, तराईको जनजीवन प्रभावित, विद्यालयमा विद्यार्थीहरू गर्मीकै बीच पठन पाठन गर्न बाध्य, नोबेल इन्भाइरोमेन्ट एकाडेमीमा स्वागत कार्यक्रम। र एसीसी महिला प्रिमियर कप क्रिकेटमा कतारलाई हराउँदै नेपालको विजयी शुरूआत।

0: ಸ್ವಾಸ್ಥ್ಯ ಘರ್ ವಾತ್ಸಲ್ಯ ಬುಟ್ವಲ್ ಕ್ಲಿನಿಕ್ ಸುಖನಗರ್ ಬುಟ್ವಲ್. ಸಂಪರ್ಕ 9800364060.
1: अब हाल खबर विस्तारमा भारतभरमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। लामिछानेले बुधबार दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गर्नुभएको हो। भेटबारे जानकारी दिँदै राज्यसभा सभापति लामिछानेले नेपाल र भारतबीच विगतका अप्ठ्याराहरूलाई नागेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढ़ाउने विषयमा गहन छलफल भएको बताउनुभयो। सामाजिक सञ्जाल एक्समा भारतीय प्रधानमन्त्री मोदीसँग झण्डै एक घण्टा लामो फलदायी संवाद भएको उल्लेख गर्दै लामिछानेले भेटका क्रममा नेपाल र भारतबीच विगतका अप्ठ्याराहरूलाई नागेर नयाँ विकास र कूटनीतिको युगलाई अघि बढ़ाउने र साझा हितका क्षेत्रमा सहकार्य गर्ने विषयमा गहन छलफल भएको बताउनुभयो। यस्तै सामाजिक सञ्जाल एक्स मार्फत भारतीय प्रधानमन्त्री मोदीले सभापति लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुशी लागेको प्रतिक्रिया दिनुभयो। उहाँले साझा समृद्धि र उज्जवल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने लामिछानेको इच्छालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभयो। छिमेकी पहिलो नीति अन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार भएको मोदीको भनाइ छ। दुई देशबीच रहेको विशेष र बहुआयामिक संवादलाई अझ उच्च तहमा पुर्याउन भारत प्रतिबद्ध रहेको मोदीले बताउनुभयो। लुम्बिनी प्रदेश सरकारबाट एमालेका चारजना मन्त्रीले राजीनामा दिएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, सिंचाई मन्त्री सरिता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेमसारूले राजीनामा दिनुभयो। पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्ने तयारी अनुसार एमालेका मन्त्रीहरूले बुधबार सामूहिक राजीनामा दिएका हुन्। मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको राजीनामा स्वीकृत समेत गर्नुभएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। साना साझेदार दलहरूबीच सरकार पुनर्गठनबारे छलफल चलिरहेका बेला एमाले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो। यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल नेतृत्व नछाड्ने घोषणा गर्नुभएको छ। काठमाण्डुमा पार्टीको संगठन विभागद्वारा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोड्ने गरी आफू पार्टी अध्यक्ष नबनेको स्पष्ट पार्नुभयो। पार्टीको महाधिवेशनले सजिलो अवस्थामा मात्र अध्यक्ष रहनु, अप्ठ्यारो अवस्था आयो भने भाग्नु भनेर आफूलाई अध्यक्षमा चयन नगरेको उहाँको भनाइ छ। गएको तीन पुसमा आफूलाई अध्यक्ष छानिएको उनले बताएका छन्। सजिलो सजिलो पर्यो भनेर अनुकूल वातावरण रोज्ने र अप्ठ्यारो अवस्थामा पार्टी छान्न हुँदैन र सो काम मैले गर्दिन ओलीको भनाइ छ। अर्को प्रसंगमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोष्टममा राष्ट्रघाती वचन बोलेको ओलीको टिप्पणी छ। नेपाली जनतालाई हेप्नका लागि यो भन्दा अरू ठाउँ नभएको ओलीले बताउनु भएको छ। सरकारले स्थल सीमा नाकामा ओहोर दोहोर गर्दा 100 रूपियाँ भन्दा बढ़ीको सामान भित्राउन नपाइने नियमको सीमा बढ़ाएको छ। यात्रुले आफ्नो साथमा ल्याउन र लैजाने वस्तु सम्बन्धी नयाँ नियम सार्वजनिक गर्दै अर्थ मन्त्रालयले साबिकमा 100 रूपियाँसम्म रहेर सीमा बढ़ाएर 500 पुर्याएको हो। यद्यपि स्थल मार्गबाट सीमानाका ओहोर दोहोर गर्ने व्यक्तिलाई हवाई मार्गबाट आवत जावत गर्ने सरहको सुविधा भने दिइएको छैन। राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ 500 रूपियाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नली छान्न सक्नेछ। तर भारतमा अध्ययन गर्ने नेपालीको हकमा भने आफ्नो साथमा लगेको वा ल्याएको ट्याब्लेट वा कम्प्युटर मध्ये कुनै एक थान नेपाल ल्याउन महसुल नलाग्ने अवस्था यथावत राखिएको छ। यसअघि 15 जेठ 2082 प्रकाशित सूचना अनुसार सीमानाकामा 100 रूपियाँ भन्दा बढ़ी माथिको वस्तु भित्र्याउन नपाउने नियम लागू भएको थियो। सरकारले सार्वजनिक गरेको सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदनले पछिल्लो समय सहकारी क्षेत्रमा विश्वास गुम्दै गएको निष्कर्ष निकालेको छ। सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरूपयोग तथा कमजोर नियमनका कारण सहकारी प्रति विश्वास कमजोर बन्दै गएको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनका अनुसार सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा थप गर्ने क्रममा पर्याप्त अध्ययन, आवश्यकता विश्लेषण तथा मापदण्डको पालना नगरी स्वीकृत गरिएको भाइएको छ। आयोगले यस्ता निर्णय प्रक्रियामा भएका गम्भीर कमजोरीकै कारण धेरै सहकारी संस्थाहरू समस्याग्रस्त अवस्थामा रहेको निष्कर्ष